यस्तो उत्पन्न भएको वैरभावलाई कसरी शान्त गर्न सकिन्छ त? कसरी स्थिर र शीतल पार्न सकिन्छ त? भगवान गौतम बुद्धले त्यसका निमित्त बदलाको भावना त्याग्नुपर्ने कुरा बताउनुहुन्छ। ब्रह्मपदमा भगवान गौतम बुद्धले भन्नुभएको छ, नहि बेरे न बेरानी सम्मन्ति र कुदाचन, नहि बेरे न बेरानी सम्मन्ति र कुदाचनम अबेरे न च सम्मन्ति एष धम्मो सनन्तनम्। बदलाको भावनाद्वारा बेरेन बेरानी कुदाचन न सम्मन्तिध, वैरभावले वैरभाव बदलाको भावनाले वैरभाव कुदाचनम भनेको कहिल्यै पनि नहि सम्मन्तिध शान्त हुँदैन, कुनै पनि हालतमा शान्त हुँदैन। बदलाको भावनाले हामी भित्रको वैरभाव कहिल्यै शान्त हुँदैन। बेरेन बेरानी कुदाचन नहि सम्मन्ति अबेरेन च सम्मन्ति एष धम्मो सनन्तनम्। सनातन धर्म के हो त भन्दा बदलाको भावना त्यागिदिँदा वैरभाव पनि शान्त हुन्छ। अबेरेन च सम्मन्ति वैरभाव नहुनुलाई अवैरभाव भनेर भनिएको छ। अवैरेण च सम्मन्ति निजतापूर्ण भावनाले वैरभावको त्यागले नै शान्तिको स्थापना हुन्छ, स्थिरताको स्थापना हुन्छ, शीतलताको स्थापना हुन्छ। बदलाको भावले हामी भित्रको वैरभाव शान्त हुन सक्दैन। बदलाको भावना अर्थात् प्रतिशोधको भावना त्यागिदिँदा नै हामी भित्र पनि शान्तिको उदय हुन्छ। एष धम्मो सनातनम्, एष धर्म सनातनः, यही नै सनातन धर्म। प्रिय सज्जन, सनातन धर्मले के भन्छ त भन्दा बदलाको भावना त्यागिदिनुपर्छ, वैरभाव त्यागिदिनुपर्छ। वैरभावले बदलाको भावले वैरभाव कहिल्यै पनि शान्त हुँदैन। त्यो प्रतिशोधको भावना त्याग्ने बित्तिकै, बदलाको भावना त्याग्ने बित्तिकै हामी भित्रको वैरभाव पनि शान्त भएर जान्छ, अनि हामी त्यो वैरभाव शान्त भएपछि सुखी हुन्छौं। यही सनातन धर्म हो, यही स्वधर्म सनातन। प्राकृत भाषामा भगवान गौतम बुद्धले भन्नुभएको छ, प्रिय सज्जन, जीवनमा रहँदा बस्दा विभिन्न मानिसहरू हामीसँग ठोकिन आइपुग्छन्, भेटिन आइपुग्छन्, सम्पर्कमा आइपुग्दछन्। सबै मानिसहरू हामीले अपेक्षा गरे जस्ता पनि हुँदैनन्, हामीले आशा गरे जस्ता हुँदैनन्। विभिन्न खालका प्रवृत्ति भएका मानिसहरूको झुण्ड समाजमा छ। त्यसो त समाजमा अरबौं मानिसहरू छन्, अरबौं मानिसका अरबौं विचार र प्रवृत्तिहरू छन्। सबैभन्दा महत्वपूर्ण कुरा के हो त भन्दा हामीले सबै मानिसहरू फरक फरक छन्, त्यसैले उनीहरूले फरक फरक व्यवहार गर्छन्। हामीले सबै फरक फरक तिनका वृत्ति र व्यवहारहरूलाई स्वीकार गर्न सक्नुपर्दछ भन्ने चिन्तन हामी हरेकको मनभित्र विकसित हुनुपर्दछ। त्यसो भए भने विभिन्न मानिसहरूले गर्ने विभिन्न टीका टिप्पणीप्रति हामी दुखी हुँदैनौ र त अत्यधिक सुखी नै हुन्छौं। संसारमा विविधता छ प्रिय सज्जन। प्रकृतिमा पनि हामीले देख्यौं भने वन जंगलमा गएर हेर्दा विभिन्न पशु प्राणी कीट पतंगहरू छन्, एउटै जातका बोट बिरुवाहरूमा पनि विविधता छ। संसार भनेकै विविधताको प्रतिबिम्ब हो। समाजमा पनि विभिन्न थरीका मानिसहरू छन्, विभिन्न जातका, विभिन्न देशका, विभिन्न भाषाका, विभिन्न शैलीका, विभिन्न प्रवृत्तिका, विभिन्न विचारका। त्यसैले हामीभित्र यस्तो क्षमताको विकास गर्नु पर्यो सबै विविधताहरूलाई हामीले स्वीकार गर्न सकौं। यस्तो किसिमको क्षमताको विकास गर्यो भने मानिसले हाम्रा नजिक आएर, हाम्रो सम्पर्कमा आएर व्यक्त गर्ने विभिन्न किसिमका विचारहरूलाई पनि हामीले सहज रूपमा स्वीकार गर्न सक्दछौ। चाहे राम्रा विचारहरू हौ, चाहे नराम्रा विचारहरू हौ, ती व्यक्तिहरूले व्यक्त गरेका विचारहरू हुन्, म श्रोता हौ, म साक्षी हौ, मैले साक्षी भएर हेर्नुपर्दछ। यस्तो किसिमको चिन्तन हामीले विकास गर्नुपर्दछ। सबैले हामीसँग आएर मिठा कुरा गर्छन् भन्ने छैन, सबैले नमिठा कुरा पनि गर्दैनन्। ठिक छ, धेरै मानिसहरूले नमिठा कुरा गर्लान्, हाम्रो अहित हुने कुरा गर्लान्, हाम्रा विरूद्धमा कुराहरू

उनीहरूको पनि कल्याण होस् भनेर हामीले सोच्नु पर्दछ। भगवान गौतम बुद्धको शिक्षाले यही भन्छ। भगवान गौतम बुद्धले कसैको पनि अहित होस्, कसैको पनि अकल्याण होस् भनेर कहिले पनि सोच्नु भएन। एउटा जागृत मनुष्यले कसैले आफूप्रति गरेको दोषलाई उसले अज्ञानवश गरेको हो भनेर क्षमा गरिदिन्छ। हामीभित्र पनि त्यो क्षमाशीलताको विकास हुनुपर्दछ। प्रिय सज्जन, एउटा अन्जान मानिस आयो, केही पनि नजानेको विचारो मानिस आयो, गल्ती गरेर गयो। मैले जानेको छु, मैले बुझेको छु, त्यस्तो भएका हुनाले मैले उसको गल्तीलाई क्षमा गर्नुपर्दछ। यस्तो किसिमको चिन्तन हामी हरेक भित्र विकसित हुनुपर्दछ। प्रिय सज्जन, यो नै के हो त भन्दा हामीभित्र प्रेम र मैत्रीको विकास गर्ने विधि हो, वैरभाव शान्त गर्ने विधि हो। विभिन्न मानिसहरूसँग अनेक झरझमेलामा हामी फस्नुपर्ने अवस्था होला, त्यतिखेर पनि हाम्रो अहित चिताउने ती मानिसहरूप्रति हामी असहिष्णु बन्नु हुँदैन, उनीहरूप्रति प्रतिशोधको भावना लिनु हुँदैन, बदलाको भावना। तैले मलाई यस्तो किसिमको नराम्रो काम गरिस् पक, मैले पनि देखाइदिन्छु, मैले पनि जानेको छु, समय आउँदा त माथि मैले कस्तो व्यवहार गर्छु याद राख। हरेक मान्छेको मनभित्र आफ्ना विरोधीहरूप्रति यस्तो किसिमको विचार देखिन्छ आज पनि। प्रिय सज्जन, यो अत्यन्त घातक विचार हो। यही प्रतिशोधको भावना नै संसार यति विघ्न कुरो बनेको छ आज। मानिसहरू एक से एक राम्रा देखिन्छ, स्वर श्रृङ्गार गरेर मानिस बजारमा निस्किन्छ। बजारमा गएर हामीले यसो हेऱ्यौँ भने सबै मानिसहरू कति सुन्दर देखिन्छन्। झिलिमिली झिलिमिली कपडाहरू लगाएका छन्, वरपरको वातावरण पनि अत्यन्त रङ्गी चङ्गी देखिन्छ। तर व्यक्तिभित्र त्यस्तो स्वच्छता पवित्रता श्रृङ्गार गरे जस्तो सौन्दर्य देखिँदैन, व्यक्ति कुरूप छ। यस्तै प्रतिशोधपूर्ण विचारहरूका कारण, बदलाका भावनाका कारण मैले पनि तपाईँप्रति बदलाको भाव लिने, तपाईँले म प्रति बदलाको भावना लिने, कुनै अमुक मानिसले कुनै अर्को अमुक मानिससँग बदलाको भावना राख्ने, यसरी सबैले सबैप्रति प्रतिशोधको भावना राख्ने हो भने, बदलाको भावना राख्ने हो भने हाम्रो मनुष्य समाज कति असभ्य हुन्छ होला। प्रिय सज्जन, सभ्यताका बीचमा पनि हामी असभ्य भएर बाँचिरहेका छौँ हामीभित्रको प्रतिशोधपूर्ण विचारका कारणले। त्यसैले प्रिय सज्जन, जीवनमा आउने घटनाक्रमहरू जतिसुकै अप्रिय हो, मानिसहरूले हामीलाई गर्ने व्यवहारहरू जतिसुकै अप्रिय हो, उनीहरूप्रति हामी क्षमाशील बन्नुपर्दछ, व्यापक बन्नुपर्दछ, उदार बन्नुपर्दछ। संसारमा यस्तो कुनै प्राणी छैन जो बारम्बारको क्षमाशीलताका कारण नपग्लिएको होस्। भगवान गौतम बुद्धसँग द्वेष गर्ने धेरै मानिसहरू उहाँको मैत्रीका अगाडि पानी पानी भएका थिए, परास्त भएका थिए, सबै फर्किएर आएर भगवान गौतम बुद्धको शरण ग्रहण गरेका थिए। प्रिय सज्जन, भगवान गौतम बुद्धले यसैले भन्नुभयो, बदलाको भावना कहिले पनि लिनु हुँदैन। हामीभित्रको वैरभाव बदलाको भावनाले गर्दाखेरिमा अशान्त भइदिन्छ। सनातन धर्म भनेको के हो त भन्दा बदलाको भावना त्याग्दाखेरि वैरभाव शान्त हुन्छ। यस प्रकार भगवान गौतम बुद्धले व्यक्त गर्नुभएका विचारहरूमाथि चिन्तन मनन गरौं। प्रिय सज्जन, अधिकतम क्षमाशील बन्ने कोसिस गरौं। जीवन यात्राका क्रममा आउने अनेक घटनाहरूलाई एउटा किनाराको साक्षी भएर अवलोकन गरौं, ती घटनाहरूसँगै नबगौं। प्रकृतिले जुन विविधता व्यक्त गरेको छ, विविधता प्रकट गरेको छ विभिन्न मानिसहरू मार्फत, विभिन्न प्रकृतिका अन्य सृजनाहरू मार्फत, तिनलाई स्वीकार गरौं हार्दिकताका साथ। दुःखद अवस्थाहरूप्रति पनि द्वेष नगरौं, सुखद अवस्थाहरूप्रति पनि राग नगरौं। भगवान गौतम बुद्धले एक कुरा बताउनु भएको छ, सबैप्रति प्रेमपूर्ण, सबैप्रति मैत्रीपूर्ण, सबैप्रति आफूभित्र भएको वैरभाव हटाउनका लागि बदलाको भावना त्यागेर सबैप्रति सम्पूर्ण रूपमा अधिकतम मैत्रीपूर्ण बन्ने प्रयत्न गरौं।
स्वस्थ प्रिय सुन्छन्। आजका निमित्त जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हाम्रो सत्सङ्ग अवश्य हुनेछ। तबसम्मका लागि बिदा पाऊ, बिदा दिनुहोस्, नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता नमस्कार म मेलका पोखरेल आचार्य कविताको शीर्षक हो भित्र फर्कदा र यो चित्रोटक छन्दमा छ कुन वृक्ष उठे र बसाई सर्यो न आकाश कतै अरू ठाउँ सर्यो जलको छ स्वभाव प्रवाह उही अनि तत्त छ अग्नि छराप उही फरकै न कतै छ थियो जुन त्यो छ स्वरूप उही जब सृष्टि भयो बस मेल छ झील बिना कहिलै ऋतु सर्द छ साथ विचिन्न कतै तर मानिस मान बाट झर्यो विष पोषित गोबन बन्न पुग्यो घट अमृतको सबरी तिन गो

0: भने छप्रसाद शरीर करा पहुनी। धन्यवाद।
1: आजको कविता
2: आजको कविता

0: 99.4 Radio Taha Center, Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा सञ्चुबलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 21 गते बिहिबार, नेपाल सम्बत 1146 जून 4 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्र उपसभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच विकास कूटनीति केन्द्रित वार्ता, कनेक्टिभिटी र आर्थिक साझेदारीमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा।
0: सरकारले गठन गरेको आयोगले न्यायाधीशदेखि संवैधानिक आयोगका पदाधिकारीसम्मको सम्पत्ति छानबिन नगर्ने, आयोगलाई विवरण नबुझाउने पूर्व न्यायाधीशहरूको अडान।
1: क्यान्सरका बिरामी किमोथेरापीको औषधि नपाएर समस्यामा, कालोबजारीमा निर्भर हुनुपर्दा चर्को मूल्य तिर्न बाध्य।
0: कुवेतको विमानस्थलमा इरानको ड्रोन आक्रमण, उडानहरू स्थगित, धेरै मानिस घाइते, विमानस्थलको संरचनामा क्षति।
1: र एसिसी प्रिमियर महिला प्रिमियर कपमा नेपालको विजय शुरूआत, सात महिला च्याम्पियनशीपमा भने सेमी फाइनलबाटै नेपाल बाहिरियो।

0: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच हिजो औपचारिक वार्ता भएको छ। दिल्लीस्थित प्रधानमन्त्री निवासमा करिब एक घण्टा लामो औपचारिक भेटवार्तामा दुवै पक्षले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ चरणमा अघि बढ़ाउने, कनेक्टिभिटी विस्तार गर्ने तथा आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ़ बनाउने विषयमा जोड़ दिएका छन्। भेटपछि प्रधानमन्त्री मोदीले लामिछानेसँगको छलफललाई सकारात्मक भन्दै साझा समृद्ध भविष्यका लागि सहकार्य गर्न आफू तयार रहेको बताउनु भएको छ। मोदीले भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई प्राथमिक साझेदारका रूपमा लिएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ। यस्तै सभापति लामिछानेले प्रधानमन्त्री मोदीसँगको वार्ता फलदायी र दूरगामी भएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार डिजिटल कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, ऊर्जा, पर्यटन र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा सीमा समस्या, विकास प्राथमिकता, ऊर्जा, पर्यटन तथा कनेक्टिभिटी विस्तार जस्ता विषय उठेका छन्। भारतीय प्रधानमन्त्री मोदीले नेपालमा जलविद्युत, पर्यटन, धार्मिक सम्पदा, लुम्बिनी पशुपतिनाथ, मुक्तिनाथ तथा सीमापार कनेक्टिभिटीमा ठूलो सम्भावना रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाललाई परियोजना प्राथमिकता तय गर्न आग्रह गर्दै तत्काल परिणाम दिने विकास परियोजनामा सहकार्य गर्न भारत तयार रहेको बताउनु भएको छ। जवाफमा मोदीले लामिछानेले विकास कूटनीतिमा जोड़ दिनुभएको छ। लामिछानेले 25 फागुनमा मोदीसँग टेलिफोन कुराकानीमा पनि विकास कूटनीति नेपालको प्राथमिकतामा रहेको बताएकोमा त्यो स्मरण गर्दै दोहोर्याउनु भएको थियो। सभापति लामिछानेले विश्वको तेस्रो अर्थतन्त्र भारतबाट नेपालले विकासको लाभ लिन नसकेको उल्लेख गर्दै अब नेपालले विकासको लाभ लिने गरी सहकार्य चाहेको दोहोर्याउनु भएको थियो। जवाफमा मोदीले नेपालको विकास प्राथमिकता भारतको सहयोग रहँदै आएको भन्दै प्राथमिकताका आधारमा अघि बढ़न तयार रहेको बताउनु भएको थियो। यसैबीच सभापति लामिछानेले भारतीय प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलको उपस्थितिमै औपचारिक छलफल गर्नुभयो तर एकान्त भेटवार्ता भने भएन। यता परराष्ट्र मन्त्री शिशिर खनाल शनिबारदेखि 3 दिने औपचारिक भ्रमणका लागि भारत जानुहुने भएको छ। सभापति लामिछाने र प्रधानमन्त्री मोदीको वार्तामा परराष्ट्र मन्त्री खनालको भ्रमणबारे चर्चा भएको थियो। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
4: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त टीओआर अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू, बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनुभयो। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। उहाँले संवैधानिक आयोगका पूर्व अधिकारीहरू, पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिका अधिकृतको सम्पत्ति छानबिन भने हुने बताउनुभयो। यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिका अधिकृत र सोही तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। गत वैशाख 2 गते राजपत्रमा प्रकाशित सम्पत्ति छानबिन आयोग 2083 गठन तथा कार्य सम्पादन शर्तमा आयोगको कार्यक्षेत्रमा नपरेका अन्य पदाधिकारी वा कर्मचारीको हकमा उजुरी प्राप्त भए अनुसन्धानको लागि सम्बन्धित निकायमा लेखी पठाउने भनिएको छ। गत वैशाख 31 गते आयोगले जारी गरेको सार्वजनिक सूचनामा आयोगको कार्यक्षेत्रभित्र बहालवाला प्रधानमन्त्री, मन्त्री, पहिलोपटक सांसद भएकाहरू, अदालतका न्यायाधीश तथा सेनाका अधिकारीहरू सम्पत्ति छानबिनमा नपर्ने उल्लेख छ। आयोग स्रोतका अनुसार आयोगले उजुरी दिन सार्वजनिक सूचना निकालेपछि सार्वजनिक जिम्मेवारीमा रहेका विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दिने क्रम हातै बढ़ेको छ। आर्थिक वर्ष 2062/63 81/82 सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिनलाई अगाडि बढ़ाइएको छ। यसैबीच पूर्व न्यायाधीशहरूले आयोगलाई सम्पत्ति विवरण नबुझाउने भएका छन्। आयोगले सार्वजनिक सूचना निकालेपछि यस विषयमा पूर्व न्यायाधीशहरूले यी जेठ 17 गते आन्तरिक छलफल गरेका थिए। उनीहरूले आन्तरिक छलफलमा सम्पत्ति विवरण नबुझाउने निष्कर्षमा पुगेका हुन्। सरकारले आयोगको कार्यविधि बनाएको छ, कार्यविधि आयोगको वेबसाइटमा राखिएको छ। कार्यविधिमा ककसको सम्पत्ति छानबिन गर्ने भन्ने लेखिएको छ। कार्यविधि अनुसार आयोगले तत्कालीन स्त्री 5 सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री, पूर्व उप प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य, तत्कालीन संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा पदाधिकारी, संवैधानिक निकायका पूर्व पदाधिकारी, पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। कुकुसन सम्पत्ति छानबिन आयोगको दायरा बाहिर शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
3: हिमालय अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रतिरोध र पार्टीभित्रको नियन्त्रण कायम राख्ने रणनीति आफूले अंगीकार गरेको स्पष्ट सन्देश दिनुभएको छ। सरकारसँग संघर्ष र पार्टीभित्र नियन्त्रण कायम राख्ने ओली नीतिले आगामी दिनमा संसद, सड़क र हिमालयभित्र राजनैतिक तनाव बढ़ने संकेत देखिएको छ। जिन्जी आन्दोलनमाथि भएको दमनसँग सम्बन्धित फौजदारी मुद्दाका आरोपी ओलीले सम्पत्ति विवरण बुझाउन अस्वीकार गर्दै राज्य संयन्त्रको नीति अवज्ञा गर्ने पोजिसन सुनाउनु भएको छ। साथै तत्काल नेतृत्व नसार्ने अडान स्पष्ट रूपमै दोहोर्याएर उहाँले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग उठाइरहेकाहरूलाई यस विषयमा अनावश्यक नअल्झिन सन्देश दिनुभएको छ। हालै सम्पन्न निर्वाचनमा पार्टीले अप्रत्याशित पराजय बेहोरेपछि पितृशोक, गिरफ्तारी, स्वास्थ्य अवस्था तथा पार्टीभित्रकै इतर समूहबाट नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका बेला सार्वजनिक गतिविधिबाट टाढा रहनुभएका ओली 3 महिनापछि हिजो सार्वजनिक मंचमा देखिनु भएको हो। पार्टीद्वारा आयोजित 2 दिने राष्ट्रिय कार्यशालामा सहभागी हुँदै उहाँले करिब 1.5 घण्टा लामो सम्बोधन गर्नुभएको थियो। आफ्नो मन्तव्यमा ओलीले पछिल्ला 3 महिनाका समसामयिक राजनैतिक घटनाक्रम, आफूप्रति सरकारको व्यवहार, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति, पार्टीको आन्तरिक राजनीति तथा एमालेको भावी दिशा लगायतका विषयमा स्पष्ट धारणा प्रस्तुत गर्नुभएको छ। महाधिवेशनबाट विधिसम्मत रूपमा निर्वाचित अध्यक्षको संकटका बेला जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउँदै ओलीले पार्टीभित्र पुनर्गठनको मुद्दा उठाएर आफ्नो राजीनामा माग्ने पक्षलाई नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिनुभएको छ। यसैबीच एमाले उपमहासचिव योगेश भट्टराईले पद नछोड्ने अध्यक्ष केपी ओलीको भनाईप्रति कटाक्ष गर्नुभएको छ। संकटका बेला नेतृत्वले झोला फालेर हिँड्न नहुने भन्दै पद नछाड्ने सन्देश दिएका अध्यक्ष ओलीलाई उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल मार्फत कटाक्ष गर्नुभएको हो। ओलीले पार्टीको संगठन विभागको आयोजनामा गरेको राष्ट्रिय कार्यशालामा संकटका बेला महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने बताउनु भएको थियो। 2059 सालमा जनकपुरमा सम्पन्न 7 महाधिवेशनमा तत्कालीन महासचिव माधव नेपालले नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेपछि नेता ओलीले एउटा रोचक कथा सहित गरेको व्यङ्ग्य सामाजिक सञ्जालमा पोस्ट गर्दै भट्टराईले कटाक्ष गर्नुभएको। यद्यपि भट्टराईले त्यति बेला ओलीले नेपाललाई गरेको व्यङ्ग्यको सन्दर्भ भने उल्लेख गर्नुभएको छैन। आजको नयाँ पत्रिकामा समाचार छ।
4: फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठु कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने कार्बोप्लाटिनको खोजीमा परिवारजन जुटे। मेरा जेठाजु र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो। मिठु कुमारीकी बुहारी सुभा देवकोटाले सुनाइन्, धेरैसँग अनुनय विनय गर्नु पर्यो, बल्ल तल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठु कुमारीको परिवारले जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले 3 महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य बढ़ाएका छन्। रिपोर्टिङका क्रममा भेटिएका क्यान्सर बिरामीका परिवारका सदस्यहरूले करिब 1400 पर्ने 150 एमजीको कार्बोप्लाटिन किन्दा 15,000 रूपियाँसम्म तिर्न बाध्य भएको बताएका छन्। यति चोकको मूल्य भएर पनि सहजै उपलब्ध हुँदैन। दिनमा 100 भन्दा धेरै बिरामी किमोथेरापीको लागि पुग्ने भरतपुर अस्पताल क्यान्सर अस्पतालकी नर्सिङ विभाग प्रमुख अनुपात थापाले बिरामीको परिवारले पाएको शास्ति सुनाउनुभयो। कति त बिरामी अस्पताल छाडेर औषधि किन्न भारतसम्म धाइरहेका छन्। 2072 औषधि व्यवस्था विभागको सिफारिशमा सरकारले कार्बोप्लाटिन 150 एमजी को मूल्य 1393 रूपियाँ 87 पैसा तोकेको थियो। यस्तै 450 एमजी को यही औषधिको मूल्य 4130 रूपियाँ 77 पैसा तोकेको थियो। अक्सिलिप्लाटिन 50 मिलिग्रामको मूल्य 4035 रूपियाँ 8 पैसा रहेको थियो। सरकारले त्यस यता मूल्य समायोजन गरेको छैन। सहज रूपमा औषधि उपलब्ध गराउन कुनै विकल्प पनि सरकारले खोजेको छैन। सरकारले तोकेको पुरानै मूल्यमा औषधि ल्याएर बेच्न औषधि आपूर्तिकर्ताहरू तयार छैनन्। यसको सोझो मार क्यान्सरका बिरामी र उनीहरूका आफन्तले भोगिरहेका छन्। बजारमा कालोबजारी मौलाएको छ। पाटन अस्पतालमा भेटिएकी देवकोटाले संकटको समय मूल्य भन्दा पनि औषधि पाउनु नै ठूलो कुरा भएको बताउनु भएको छ। औषधि उत्पादक संघ नेपालका अध्यक्ष विप्लव अधिकारीका अनुसार यस्ता औषधि उत्पादन गर्ने महँगो प्रविधि नेपालमा छैन। उत्पादन मूल्य भन्दा बिक्री मूल्य कम भएकोले उत्पादकहरूले यस्ता औषधि नेपालभित्रै उत्पादन गर्न चासो देखाइरहेका छैनन्। वीर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापा गाईले जुनसुकै क्यान्सर विशेषज्ञसँग सोधे पनि क्यान्सर बिरामी बारे बताउने पीड़ाको कथा एउटै भएको सुनाउनुभयो। औषधि व्यवस्था विभागका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सर औषधिको आपूर्ति सहज बनाउन आपूर्तिकर्तासँग छलफल गरिरहेको छ। फार्मेसी र अस्पतालमा भेटिँदैन किमोथेरापीका औषधि, कालोबजारीमा निर्भर क्यान्सरका बिरामी शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
6: मिलाउँछु।
5: यतातिर कता नि,
6: यो त साइड जब दाइ, यो चाहिँ मेन,
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र डेट्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साँच्ची बन्द।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: देशो खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने तयारी हुने गरी तयार गरेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो माथिल्लो निकायमा छलफल र थपघट भएपछि मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृति हुन्छ त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जङ थापाले बताउनु थापाका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाको लागि नभई समग्र पूर्वाधार विकास सड़क रेल सिंचाई ऊर्जा खानेपानी ढलसहितमा आकर्षित हुनेछ प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन निकुञ्ज वातावरण जग्गा प्राप्ति गुठी विद्युत सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएका छौं उहाँले भन्नुभयो विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनको रूपमा लागू हुनेछ पूर्व सचिव किशोर थापाले पूर्वाधार विकासमा छाता ऐन नरहेको र आकर्षित हुने दर्जनौं ऐन संशोधन गर्न लामो प्रक्रिया हुने भएकोले विशेष व्यवस्था गर्न सनसेट ऐन 10 वर्षपछि आफै निष्क्रिय हुने ल्याउन सकारात्मक रहेको बताउनुभयो सरकारले ल्याउन लागेको सनसेट ल के हो शीर्षकमा नयाँ पत्रिकामा समाचार छ
3: संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक टुंग्याउने समय गुजारेको छ राष्ट्रिय सभाले निर्धारित समयभित्र विधेयक पारित गर्नुपर्ने गम्भीरतालाई नबुझ्दा जस्ताको तस्तै प्रतिनिधि सभामा फर्किने भएको हो प्रतिनिधि सभामा 18 पुष 2082 उत्पत्ति भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक उक्त विधेयक 7 जेठमा पारित भएर सन्देशसहित राष्ट्रिय सभामा पुगेको थियो यो विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले अर्थ सम्बन्धी विधेयकका रूपमा परिभाषित गरेर अगाडि बढ़ाउनु भएको थियो प्रतिनिधि सभामा मात्रै दर्ता हुने अर्थ सम्बन्धी विधेयक पारित गरेर प्रतिनिधि सभाले सन्देशसहित पठाएको 15 दिनभित्र राष्ट्रिय सभाले पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ 7 जेठमा पारित भएर आएको विधेयकलाई राष्ट्रिय सभाले 22 जेठभित्र पारित गरिसक्नुपर्छ त्यसका लागि मंगलबार 20 जेठमा प्रक्रियालाई जानुपर्थ्यो सहमति नजुटेर अवरोध नै रहिरहेपछि अध्यक्ष नारायण प्रसाद दाहालले अगाडि नबढ़ाउँदा नगरेको ठहरिने र त्यसले राष्ट्रिय सभाको भूमिकालाई कसरी हेरिएला अहिलेको छवि धुमिल हुने हो कि भनेर चिन्ता व्यक्त गर्दै सहयोग गरेर पटक पटक अनुरोध गर्नुभएको थियो तर दलहरूले अवरोध जारी राखेपछि 26 जेठसम्मका लागि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक आजको नयाँ पत्रिकामा समाचार छ
4: कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ मुख्यमन्त्री एवं संसदीय दलका नेता कमल बहादुर शाहलाई पदबाट हटाउने कसरतमा लागेका असन्तुष्ट पक्षका सांसदहरूले बुधबार दिउँसो बोलाइएको दलको बैठक बहिष्कार गरेका छन् मुख्यमन्त्री शाहले दलको विवाद मिलाउन भन्दै बुधबार मुख्यमन्त्री निवासमा बैठकको आह्वान गर्नुभएको थियो तर दलको नेता फेरबदलको माग गर्दै मंगलबार लिखित निवेदन दिएका 8 जना बैठकमा अनुपस्थित भएका हुन् मुख्यमन्त्री फेरबदलको अगुवाई गरिरहेका सांसद दिवान सिंह विष्टले आफूहरूले अविश्वासको प्रस्ताव दर्ता गरिसकेकोले उनले बोलाएको बैठकमा जानुको औचित्य नरहेको बताउनुभयो सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको मुख्यमन्त्री नसकेकोले मुख्यमन्त्री फेरबदलको माग गर्नु परेको हस्ताक्षरकर्ता सांसद मानबहादुर रावलले बताउनु भएको छ मंगलबार रावलकै अध्यक्षतामा बसेको असन्तुष्ट पक्षको बैठकले दलको नेताको निर्वाचन माग गर्ने निर्णय गरेको थियो सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार नयाँ पत्रिकामा समाचार छ
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले संविधानको धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गरेको मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले बताउनुभयो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। एमालेबाट 4 र जनता समाजवादी पार्टीबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको छ। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै सत्ता साझेदार दलहरूबीच सरकारको नेतृत्व परिवर्तनसहित पुनर्गठनबारे छलफल चलिरहेका बेला मुख्यमन्त्री आचार्यले एमाले र जसपाबाट मन्त्रीहरू नियुक्त गर्नुभएको हो। नयाँ पत्रिकामा समाचार छ।
4: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईभीको कर संरचनामा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर सोनी मावलेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो। ईभीमा यसअघि लगाउँदै आएको अन्तशुल्क पूर्ण रूपमा हटाएको सरकारले आर्थिक विधेयक मार्फत नयाँ स्वच्छ पूर्वाधार लगानी शुल्क थप गरेको छ। यसअघि ईभीका निजी व्यावसायिक तथा ढुवानीका सवारीमा 2.5% 50% अन्तशुल्क लाग्दै आएको थियो। विशेष गरी 50-300 किलोवाटसम्मका ईभीमा क्षमताका आधारमा 5-50% अन्तशुल्क लाग्ने गरेकोमा अब सबै प्रकारका ईभीमा अन्तशुल्क लाग्ने छैन। अन्तशुल्क हटाइए पनि नयाँ थपिएको स्वच्छ पूर्वाधार लगानी शुल्कले ईभीको समग्र करलाई पहिलेको तुलनामा केही बढ़ाएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
3: नागढुङ्गा सिक्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 अर्ब रूपियाँ सहुलियतपूर्ण ऋणमा यसको निर्माण थालिएको थियो। उक्त रकम अपुग भएपछि 5.5 अर्ब रूपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत मायडा तोरूले बुधबार हिजो हस्ताक्षर गरे। ऋण सम्झौतामा भने नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल कार्यालय प्रमुख मासुका जाकी मिजुकीले हस्ताक्षर गरेका छन्। आजको कान्तिपुर दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले वैदेशिक रोजगारीबाट अर्थात विदेशबाट फर्किने नेपाली नागरिक, गैर आवश्यक नेपाली तथा विदेशी यात्रुले आफ्नो साथमा ल्याउन लैजान पाउने निजी प्रयोजनका वस्तु सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै 15 जेठदेखि लागू हुने गरी भन्सार सुविधाको विस्तृत व्यवस्था सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोगका लागि ल्याउने विभिन्न वस्तुमा पूर्ण भन्सार छूट पाउनेछन्।
4: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक बनेका हुन्। बन्धकमा परेका मध्येका एक किरण सदाले टेलिफोन मार्फत आफूहरूलाई पाउनुपर्ने ज्याला नदी डर त्रास देखाई यातना दिएर बन्धक बनाएको जानकारी दिएकी छन्। पीड़ितहरूलाई कुटपीट गर्दै यातना दिएका फोटो र भिडियो समेत नेपालमा रहेका परिवारजनले प्राप्त गरेका छन्। आफ्ना परिवारजनलाई सकुशल उद्धार गरी दोषीलाई कड़ा कार्यवाही गर्न माग गर्दै पीड़ित परिवारले इलाका प्रहरी कार्यालय भर्दीवास मार्फत भारतको नयाँ दिल्ली स्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। मुसहर बस्तीका 16 जना भारतमा बन्धक।
3: चिया निकासमा भारतीय पक्षबाट पटक पटक कडाई हुँदा त्यसको प्रत्यक्ष असर नेपाली साना किसानसम्म पर्ने गरेको छ। पछिल्लो पटक मेदेखि भारतले कडाई गरेपछि 19 दिनसम्म निकासी ठप्प भएको नेपाली चिया अहिले भारतका मुख्य शहरमा गए पनि गोदामै थन्किएको छ। यसपटक सिलीगुड़ी, कोलकाता लगायतका शहरमा रहेका गोदाम वेयर हाउसमा 2 लाख किलोभन्दा बढ़ी नेपाली चिया थन्किएको चिया व्यवसायीले बताएका छन्। गोर्खापत्रमा समाचार छ।
4: 11 वर्ष अघि मारिएका छोराको न्यायको लागि 15 पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भनेकी थिइन्, न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। प्रत्येक महिना पोखरादेखि काठमाडौँसम्म धाउँदा खल्ती रित्तिसकेको थियो। कान पनि राम्रोसँग नसुन्ने, उहाँसँग बोल्न जो कोही हिचकिचाउँथे, त्यसैले न्याय पाउने हो भने मुन्द्री समेत बेच्न तयार रहेको उहाँले 1 महिना अघि बताउनु भएको थियो। सर्वोच्च अदालतले बुधबार उहाँलाई न्याय दिएको छ। मुन्द्री पनि बेच्नु परेन। न्यायाधीश टंक प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले कास्कीको तुलसी घाटमा 5 फागुन 2071 भएको सूर्यबहादुर पाण्डेको हत्यामा संलग्न रामचन्द्र मानन्दरलाई 12 वर्ष कैद सजाय सदर र सफाई पाएका 2 आरोपी 26 वर्षीय माइला भन्ने बुद्ध श्रेष्ठ र 41 वर्षीय ध्रुव मानन्दरलाई दोषी ठहर गरेको छ। अन्तत विष्णु कुमारीले पाइन न्याय शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त घोषणा भएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्र दिवसका रूपमा मनाउने गरिन्छ। नेपालीलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव गर्न सकेको छैन। गोर्खापत्रमा समाचार छ।
4: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पोष मशान्तसम्म 18 महिना नागेका मुद्दालाई शून्यमा झार्ने लक्ष्यसहित कार्य सम्पादन गर्न उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ। मुख्य न्यायाधीश तथा सो जिम्मेवारीमा कार्यरत न्यायाधीशलाई 21 बुधे निर्देशन जारी गर्दै प्रधान न्यायाधीश शर्माले चालू आर्थिक वर्षभित्र 2 वर्ष नागेका मुद्दा शून्यमा ल्याउन निर्देशन दिनुभएको छ। गोर्खापत्रमा समाचार छ।
3: र मुलुकमा सवारी साधनको संख्यामा तीव्र वृद्धि भइरहेको छ। आर्थिक वर्ष 2082-83 फागुन मशान्त समय पुग्दा देशभर कुल 62 लाख भन्दा बढ़ी सवारी साधन दर्ता भएका छन्। आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालको लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउथ अब्दुल जिज अल ओतैबीका अनुसार धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण भएको थियो। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै मानिसहरू घाइते भएको पुष्टि गरिएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको विमानस्थल हालै 1 जूनमा मात्र पुनः सञ्चालनमा आएको थियो। यो आक्रमण इरान र अमेरिका बीच पछिल्ला दिनमा क्षेपास्त्र र ड्रोन आक्रमणहरू आदान प्रदान भइरहेको समयमा भएको हो। मंगलबार राति अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेपास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो।
3: अब खेल समाचार। नेपालले एसीसी महिला प्रिमियर कपमा बुधबार हिजो कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अङ्क जोडेको हो। टसारे ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले 10.5 ओभरमा 2 विकेट गुमाएर जित निकाल्यो। यसैबीच साबिक विजेता बंगलादेश लगातार तेस्रो पटक दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गुवाहाटी स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराउँदै अन्तिम 2मा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेश साफ च्याम्पियनशीपमा उपाधि दावेदारी दिइरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच विकास कूटनीति केन्द्रित वार्ता, कनेक्टिभिटी र आर्थिक साझेदारीमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा।
3: सरकारले गठन गरेको आयोगले न्यायाधीशदेखि संवैधानिक आयोगका पदाधिकारीसम्मको सम्पत्ति छानबिन नगर्ने, आयोगलाई विवरण नबुझाउने पूर्व न्यायाधीशहरूको अडान।
4: क्यान्सरका बिरामी किमोथेरापीको औषधि नपाएर समस्यामा कालोबजारीमा निर्भर हुनुपर्दा चर्को मूल्य तिर्न बाध्य।
3: कुवेतको विमानस्थलमा इरानको ड्रोन आक्रमण, उडानहरू स्थगित, धेरै मानिस घाइते, विमानस्थलको संरचनामा क्षति।
4: र एसीसी महिला प्रिमियर कपमा नेपालको विजय शुरूआत, 7 महिला च्याम्पियनशीपमा भने सेमी फाइनलबाटै नेपाल बाहिरियो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
9: Coming up next,
10: the news plus.
11: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
12: AIO?
13: Yes, AIO. All in one mart. The best place for shopping.
14: के छ र हो खास त्यहाँ?
12: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
14: वाउ, कहाँ छ र यो?
12: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
15: All in one mart, helping make your life easier.
16: Gandaki College announced registration open for +2 computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496625.
17: अरे हेर त, हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
18: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब
17: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो. बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
20: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि. द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास. रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास.
21: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
20: द न्यूज प्लस.

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाई हामीलाई थाहाखबर.com र थाहाखबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण र भारतमा उहाँलाई दिएको महत्वका विषयमा अहिले विभिन्न कोणबाट चर्चा भइरहेको छ। यो चर्चा यस्तो कोणबाट पनि भइरहेको छ कि नेपालमा यो भ्रमणको चर्चा खासै धेरै छैन जति चर्चा भारतमा भइरहेको छ। पहिलो दलको सभापतिको, सत्तारूढ पार्टीको सभापतिको हैसियतमा लामिछानेको यो भ्रमण र त्यसमाथि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दिएको करिब एक घण्टा र त्यसबीचमा भएको भेटवार्ता र त्यस अन्तर्गत भएका कुराकानीहरूले भोलिका दिनमा सरकारसँगको सम्बन्ध कस्तो बनाउन सक्छ भन्ने पनि एउटा चासोको विषय बनेको छ। किनभने भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण नेपालमा हुन गइरहेको र बालेन्द्र शाहले भेट नदिएका कारणले त्यो रद्द भएकोदेखि लिएर यही बीचमा सीमा नाकामा भएको कडाईदेखि लिएर उता लिपुलेख लिम्पिया धुरा सहितको नक्साको विवाद र प्रधानमन्त्रीको अभिव्यक्ति लगायतका विषय विवादमा रहेका बेलामा भएको यो भ्रमणलाई फरक कोणबाट हेरिएको थियो। छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई प्राथमिकता दिएको भनेर स्पष्ट भाषामा भारतीय प्रधानमन्त्रीले भन्नुभएको अवस्था र नेपाललाई तपाईहरूका प्राथमिकता के हुन् त्यो दिनुहोस्, त्यस आधारमा हामी सहयोग गर्न तत्पर छौं भनेर भनेको अवस्था र रवि लामिछानेले पनि अब यो विकास कूटनीतिलाई, कनेक्टिभिटी कूटनीतिलाई अलिक बढ़ी जोड़ दिनुपर्छ भन्ने कोणबाट छलफल भएको। तर तात्कालिक अवस्थामा सबैभन्दा बढ़ी चर्चा र विवादमा रहेका विषयवस्तुमा खासै कम मात्र कुराकानी भएको भन्ने सुनिएको छ। यसबीचमा भारतले रवि लामिछाने र राष्ट्रपतिलाई दिएको महत्व के हो, यसले सरकारको सम्बन्धमा कसरी सुधार ल्याउन सक्छ वा धेरै आशंका गरिए जस्तो सुधारको साटो अर्को कुनै कोर्स परिवर्तनको बाटोमा जान्छ कालान्तरमा भन्ने सम्मको कोणबाट पनि बहस भइरहेको छ। यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछु। टेलिफोन सम्पर्कमा हुनुहुन्छ परराष्ट्र मामिलाका जानकार डाक्टर हरिचन्द। डाक्टर साहब नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्ते, हजुर यहाँलाई धन्यवाद।
0: मैले पृष्ठभूमिमा पनि भने रवि लामिछानेलाई भारतमा दिइएको यो सम्मानको, सत्कारको, भेटको राजनैतिक र कूटनीतिक अर्थ के हो?
1: हजुर, राजनीतिक अर्थमा सिधै यहाँको प्रश्नमा आउँदै गर्दा राजनीतिक अर्थ भनेको त के हो भने नेपालमा गत निर्वाचनमा जसरी भारी बहुमतका साथ करिब दुई तिहाई बहुमतका साथ जसरी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो, यस्तो खालको अनुमान, यस्तो खालको चाहिँ भनौँ न विश्लेषण थोरै मात्र भएको थियो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउँछ वा सबभन्दा ठुलो दल बन्छ भन्ने खालको विश्लेषण त थियो नै, तर यो खालको यो लेभलको चाहिँ विजय होला, यो लेभलमा एउटा झन्डै दुई तिहाई बहुमत स्थानमा हासिल गर्ला, विजय हासिल गर्ला भन्ने खालको अनुमान कमै थियो। यस्तो खालको अनुमान भारतले वा अरू अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले पनि कमै मात्रामा गरेका थिए हो। यी परिणामबाट बनेको सरकारलाई हाम्रो छिमेकी राष्ट्र भारतले एउटा उच्च प्राथमिकता दिनु, उच्च सम्मान गर्नु, स्वागत गर्नु र नेपाली जनताले जिताएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग राम्रो सम्बन्ध राख्नुको विकल्प थिएन। उच्च सम्बन्ध राख्नको लागि स्व पार्टीका सभापतिलाई उच्च सम्मान दिनु भारतमा र नेपाली जनता र नेपाल सरकारलाई भारतले उच्च सम्मान दिएको छ है राष्ट्रिय पार्टीलाई वा सत्तासीन पार्टी र स्व पार्टीका सभापतिलाई भन्ने खालको सन्देश दिनु को विकल्प थिएन। राजनीतिक सन्देश भनेको यही हो। अब कूटनीतिक सन्देश भनेको के हो भने यसलाई विभिन्न एङ्गलबाट हेर्न सकिन्छ। हेर्नुहोस्, अब कूटनीति त भनौँ न जे बोलिन्छ सोही काम गरिन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यस कारणले गर्दाखेरि हामी अहिले कूटनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई यो लेभलको वा यो तहको सम्मान दियो भारतले भनेर धेरै चाहिँ उत्साहित हुनुपर्छ भन्ने मलाई लाग्दैन। यो सामान्य प्रक्रिया हो, नियमित प्रक्रिया हो। एउटा ठुलो पार्टीको र एउटा रुलिङ पार्टीको सभापति भ्रमणमा आउँदाखेरि जुनसुकै देशले पनि, जुनसुकै देशको सरकारले पनि त्यो तहको सम्मान गर्छ, स्वागत गर्छ। त्यस कारणले यसलाई म चाहिँ कूटनीति हिसाबले सामान्य प्रक्रियाकै रूपमा लिन्छु।
0: यसले जसरी सरकारसँगको सम्बन्धको विषयवस्तु विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्रीले भेट नदिएका कारणले स्थगित भयो भन्नेदेखि लिएर बालेन्द्र शाह र रवि लामी छानेलाई यो दुई तिहाई बहुमत ल्याइसके पश्चात मोदीले लगभग एउटै एउटै समयमा टेलिफोन गरेर बालेन्द्र शाहलाई पनि भारत भ्रमणको लागि निम्तो दिएको त्यो आउन नसकेको पछि विदेश सचिवले ल्याएर आउने भन्ने थियो आउनै सक्नु भएन उहाँको हुन सकेन परराष्ट्र मन्त्रीको हुन सकेन त्यो बेला भइरहेको रवि लामिछानेको भएको रवि लामिछानेको भ्रमण र रवि लामिछानेको भ्रमण सकिए लगत्तै फेरि परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण जाने विषय पनि तय भएको छ उहाँ शनिबार जाने तय भएको छ यसले चाहिँ केही संकेतहरू गर्छ सरकारको सन्दर्भसँग हुन त सरकारका प्रवक्ताले यो सरकारसँग सम्बन्धित होइन भनेर पनि एक ठाउँमा भन्नुभएको थियो पत्रकारहरूलाई यसलाई चाहिँ कसरी हेर्ने
1: हजुर यसलाई कसरी हेर्न सकिन्छ भने अब हामीले बाहिरबाट हेर्दाखेरि किनभने अब हामी राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि नेताहरूसँग यो विषयमा अन्तर्क्रिया नगरेको हुनाले हामीले गर्ने विश्लेषण केवल अनुमान मात्रै हो होइन तर त्यही अनुमानको आधारमा गरिने विश्लेषण गर्नु पर्दाखेरि के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र वरिष्ठ नेता बालेन्द्र शाह जति बेला अब चुनाव भन्दा अगाडि जुन एकता प्रक्रियामा उहाँहरू आउनुभयो वा बालेन्द्र शाह जसरी वरिष्ठ नेता बनेर राष्ट्रमा प्रवेश गर्नुभयो अब यो खालको प्रवेश चाहिँ नेपालमा गरिएको जनमत सर्वेक्षणको आधारमा बालेन्द्र शाह राष्ट्रमा गएको भन्ने खालको पनि त्यो खालको अनुमान थियो अब त्यति बेलादेखि नै एकजनाले चाहिँ सत्ता सञ्चालन गर्ने वा सरकार सञ्चालन गर्ने सरकारको जिम्मा लिने र अर्को एकजनाले चाहिँ पार्टी सञ्चालनको जिम्मा लिने भन्ने खालको एउटा भद्र सहमति भएको जस्तो देखिन्छ त्यस कारणले अब यहाँले भन्नुभएको कुरामा सभापति भारत जानुभयो त्यो एउटा पार्टी टु पार्टी रिलेसनको एउटा भाग थियो भन्ने पनि बुझाइ छ र लगत्तै परराष्ट्र मन्त्री जानु भनेको अब पार्टी सभापति अहिले जानु भनेको नेपाल सरकारसँग कुनै पनि सम्बन्ध छैन भन्ने चाहिँ होइन यद्यपि सरकारका प्रवक्ताले यो विशुद्ध पार्टीको कुरा हो र पार्टीगत भ्रमण हो भने तापनि अब सोही पार्टीको सत्तासीन पार्टीका सभापति भारत जानु भनेको सरकारसँग कुनै पनि सम्बन्ध छैन भन्ने त्यो दावी सही हुन सक्दैन अब तर कूटनीतिक हिसाबले के हो भने अब सरकारका कुनै पनि मन्त्री रवि लामिछानेसँग नजानु वा सरकारका कुनै पनि कर्मचारी उहाँसँग नजानुले विशुद्ध पार्टीगत भ्रमण जस्तो देखिए तापनि कुटनीति चाहिँ डाइरेक्ट अहिले प्रत्यक्ष रूपमा सरकार फ्रन्ट लाइनमा आउनु हानिकारक हुन्छ भन्ने विश्लेषण हुन सक्छ त्यो खालको एउटा माहौल वा वातावरण तयारको लागि पार्टी सभापतिलाई भारत पठाइएको हुन सक्छ पार्टीले र सरकारसँग समन्वय गरेर नै भारत पठाइएको हुन सक्छ त्यो पार भारत पठाइएको कारण के हो भने नेपाल र भारत बीचका जति पनि चाहिँ मुद्दाहरू छन् जति पनि असहमतधारी छन् सीमाका विषय होला तराईमा डुबानको विषयमा होला वा क्रस बोर्डर बोर्डर क्राइमको कुराहरू होला अन्य कतिपयौँ विषयवस्तु छन् आर्थिकका कुराहरू ट्रेड व्यापारका कुराहरू नेपालका सामानहरू नेपालको उत्पादन भारतमा बिक्री हुनलाई हुने कठिनाइका विषयहरू लगायतका दर्जनौ मुद्दाहरू जुन छन् त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा त सिधै अब अहिले सरकार फ्रन्ट लाइनमा नआइरहेको अवस्थामा कसैले त वातावरण बनाउनु पर्यो त्यो वातावरण बनाउनुको लागि पार्टीको तर्फबाट सभापति गएको भन्ने लाग्छ र अहिले चाहिँ लगत्तै फेरि परराष्ट्र मन्त्री जाने भन्ने कुरा आएको छ त्यो वातावरण अलिक सकारात्मकतर्फ चाहिँ बढेको हुनाले अब सरकार टु होइन गभर्मेन्ट टु गभर्मेन्ट को चरणमा चाहिँ गर्यो भन्ने अर्थ हो अहिलेको चाहिँ यो परराष्ट्र मन्त्री जाने भन्ने कुरा
0: भनेको रवि लामिछानेको भ्रमणले एउटा सरकारसँग जो विश्वासको वातावरण बन्न सकिरहेको थिएन त्यसले विश्वासको वातावरण बनाउने काम गर्यो र परराष्ट्र मन्त्री जानु भनेको सरकारसँग पनि अब कनेक्टिभिटी बढ्छ अर्थात् सहयोग र सम्बन्ध बढ्छ सुध्रिन्छ भन्ने अपेक्षा गर्न सकियो
1: हजुर निश्चय नै विशेष गरी यसको सङ्केत त्यही नै हो अब सभापतिले इन भारतमा गएर जुन खालका विषयवस्तुहरू द्विपक्षीय विषयवस्तुहरू उठाउनु भयो उहाँले एउटा आर्टिकल लेखेर पनि प्रकाशन गर्नुभयो अनि अब भारतमा सभापतिले जुन तहको चाहिँ सम्मान पाउनुभयो त्यो नेपालीले प्रत्यक्ष रूपमा हेर्दा सिधा सिधा हेर्दा गर्व गर्ने विषय पनि हो र अब यहाँले भन्नुभए जस्तै सभापति भारतमा गएर भारतीय जनता पार्टीका सबै नेताहरू त्यसपछि सरकार का मन्त्रीहरू प्रधानमन्त्री भेट हुनु भनेको त यो पार्टीगत भ्रमण मात्रमा सीमित रहेन नेपालको सरकार प्रधानमन्त्री भन्दा पनि पार्टी सभापति भनेको त पार्टीको हिसाबले त त्योभन्दा पनि उच्च तहको व्यक्ति भएको हुनाले अब पार्टीले नै सरकार सञ्चालन गर्ने हो. सरकार पार्टीको सभापति रविला मिथाने हुनुहुन्छ भने उहाँलाई एउटा देशको चाहिँ नेताको रूपमा नै सम्मान गरिएको हो. अब उहाँले भारतमा गएर भारतीय पक्षको मनोविज्ञान बुझ्नुभयो, भारतीय प्रधानमन्त्रीको मनोविज्ञान का मन्त्रीहरू प्रधानमन्त्री भेट हुनु भनेको त यो पार्टीगत भ्रमण मात्रमा सीमित रहेन. नेपालको सरकार प्रधानमन्त्री

0: अब सरकार गभर्नमेन्ट टु गभर्नमेन्ट रिलेसनलाई त्यो लेभलमा चाहिँ प्रवेश गराउनुपर्छ भन्ने हिसाबले परराष्ट्र मन्त्रीलाई भारत पठाउन लागि हुनसक्छ लाग्छ मलाई.
1: ओके, यही बीचमा एउटा यो सीमाको विषय बडो जोडतोडका साथ उठ्यो. रवि लामी छाडेको भ्रमणकै सन्दर्भमा संसद अवरोध भइरहेको स्थितिमा जबसम्म भ्रमण हुने हो तबसम्मका लागि संसद बैठकमा स्थगित गरिएको अवस्था पनि देखियो. यो विषयमा जसरी सरकार नभए तापनि रवि लामी छानेले जुन प्राथमिकताका साथमा कुरा उठाउनु पर्थ्यो, उहाँ कस्तो व्यक्ति भने बालेन शाह काठमाडौँको मेयर हुँदाखेरि कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँग्ने अनि रवि लामी छाने टेलिभिजनमा भएका बेलामा स्टुडियोमा ग्रेटर नेपालको नक्सा टाँग्ने त्यस्तो व्यक्तिहरू जसरी यो कनेक्टिभिटीका विषयमा छलफल हुनुपर्छ भनेर प्रचार गरियो, चर्चा गरियो, त्यति चर्चा हुने गरी आजको दिनमा हाम्रो सीमा विवाद जो हरेक वर्ष बिजाइरहने गर्छ र हरेक वर्ष सुध्रिसकेको सम्बन्ध पनि भारतसँग बिगार्ने काम गरिरहेको हुन्छ, त्यसबारेमा चाहिँ त्यति पहल कदमी नलिएको हो कि भनेर भने गलत हुन्छ गतिविधि हेर्दा.
0: हजुर, ठ्याक्कै गलत नहोला भन्ने लाग्छ मलाई. मेरो विचारमा के लाग्छ हेर्नुहोस्, यो कुटनीतिक हिसाबले भएका आन्तरिक चाहिँ कुराहरू कतिपय कुराहरू बाहिर आउँदैन. हेर्नुहोस् है, अहिले जुन कुराहरू बाहिर आएको छन् पार्टी सभापति राष्ट्रपति सभापति भारत गएर भारतीय प्रधानमन्त्रीसँग जुन कुराहरू गर्नुभयो भनेर बाहिर आएको छन् त्यो बाहिर यस्तो हुन्छ कि हेर्नुहोस्, अब उहाँले चाहिँ वान टू वान भेटवार्ता गर्नुभयो कि गर्नु भएन, तर जुन खालको चाहिँ
1: गर्नु भएन यसपटक चाहिँ वान टू वानको यो विषय पनि परम्परा पनि तोडियो.
0: हजुर, हो त्यो त्यस्तो हो भनेदेखि त्यहाँ द्विपक्षीय भेटवार्तामा भएको कुराकानी मध्येबाट के कुराहरू बाहिर ल्याउने भन्ने खालको कुरा पनि हुन्छ कि हेर्नुहोस्, भारतीय नेपाली पक्षबाट कतिपय संवेदनशील कुराहरू बाहिर नल्याउनु पर्ने पनि हुनसक्छ र बाहिर ल्याउनु पर्ने विषयहरू दुवै पक्षको सहमति र समझदारीमा बाहिर आउने कुरा हो. भारतीय प्रधानमन्त्रीले मात्रै आफ्नो इच्छाले मनमानी हिसाबले बाहिर ल्याउने कुरा हुँदैन, यता पनि रवि छानेले चाहिँ आफ्नै इच्छाले चाहिँ बाहिर ल्याउने कुरा हुँदैन, दुवै पक्षबाट सहमति गरेर भारतीय प्रधानमन्त्री जे कुरा बाहिर ल्याउनुहुन्छ तिनै कुराहरू रवि लामी छानेले बाहिर ल्याएको देखिन्छ. त्यस कारणले गर्दाखेरि उहाँ द्विपक्षीय भेटवार्तामा सीमाको कुरा अप्रत्यक्ष रूपमा उठेको भन्ने ठान्छु म, यद्यपि त्यो कुरा बाहिर आएको छैन, होइन बाहिर आएन. यदि चाहिँ त्यो कुरा उठेको हो भनेदेखि उठाएको हो भनेदेखि त्यो सकारात्मक कुरा हो, तर एउटा ठुलो पार्टीको एउटा सरकार सञ्चालन गरिराखेको पार्टीको सभापति भारतमा गएर सबैभन्दा संवेदनशील विषय सबैभन्दा ज्वलन्त विषय यदि उठेन भने त्यो भने विडम्बनाको कुरा हो.
1: यदि उठेको हो भने डाक्टर साहब, जस्तो हामीले हरेक परराष्ट्र मन्त्री जाँदाखेरि मलाई लाग्छ अपवादमा एक दुईजना भन्दा बाहेक जसले के भन्यो भने कहाँ नेपालको भूमिमा भारतले दावी गरेको विषय मलाई थाहा नै छैन भनेर लाजै पचाएर फर्किने काम पनि केही परराष्ट्र मन्त्रीहरूले विगतमा गरेको देखिन्छ. त्यसभन्दा बाहेक हेर्ने हो भने हरेक भ्रमणमा हामीले द्विपक्षीय वार्ता मार्फत यी विषयहरू टुङ्ग्याउँछौं भनेर भनिएको देखिन्छ, तर कहिले पनि त्यो द्विपक्षीय वार्ताका लागि समय तोकिएको, स्थान तोकिएको वा औपचारिक रूपमा प्रस्ताव गरिएका विषय आउँदैनन्. यसपटक कम्तीमा हामी द्विपक्षीय संवादबाट समाधान गर्छौं भन्ने सामान्य कुरालाई निरन्तरता नदिइकन अब यो ठाउँमा यसरी हामी वार्ताको आयोजना गर्छौं भनेर यो सरकारले वा राष्ट्रपा अब जाने सरकारका मन्त्रीहरूका भ्रमणबाट होस् भन्ने अपेक्षा हो. कम्तीमा त्यति त गर्नुपर्छ नि यसपटक राष्ट्रपाले, होइन?
0: हजुर, यहाँले भन्नुभएको एकदमै सही कुरा हो. कमसेकम राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भारत भ्रमण जानु भनेको हाम्रो लागि, नेपाल र नेपाली जनताको लागि त प्रधानमन्त्री गएसर हो नि त, होइन? किनभने प्रधानमन्त्री स्वयं पार्टीको वरिष्ठ नेता हुनुहुन्छ, उहाँभन्दा माथि पार्टी सभापति हुनुहुन्छ भने सरकारलाई समेत प्रधानमन्त्रीलाई समेत एउटा दिशानिर्देश वा मार्गनिर्देश गर्ने तहमा पार्टी सभापति हुनुहुन्छ, र उहाँ चाहिँ गएको अवस्थामा यहाँले भन्नुभएको जस्तो त्यो खालको कुराहरू चाहिँ उठाउनु जाइजै हुन्थ्यो,
1: ठोस विषयवस्तु आइदिएको भए हुन्थ्यो भन्ने आम नेपालीको अपेक्षा हो.
0: हजुर हजुर, ठोस विषयवस्तु आइदिएको भए वा नेपालको पक्षबाट कुरा उठाइदिएको भए हुन्थ्यो भन्ने हाम्रो आशा र अपेक्षा हो. तर मलाई अघि पनि भने जस्तै अब यी कुराहरू उठेको भए तापनि अहिले तत्कालै बाहिर नल्याउने भन्ने खालको सहमति पनि हुन सक्छ, किनभने कुटनीतिमा चाहिँ परिणाम नआउँदासम्म र एउटा परिपक्व वातावरण नबन्दासम्म संवेदनशील विषयहरू बाहिर नल्याउने भन्ने प्रयास अभ्यास हुन्छ. त्योलाई पनि मैले अनुमान गर्दै उठेको हुनसक्छ र अहिले बाहिर आएको हुनसक्छ भन्ने अनुमान मात्रै मैले गर्न सक्छु.

0: ओके मैले अब विषय केही परिवर्तन गरे नयाँ सरकार बनिसके पश्चात जसरी नेपालमा शक्ति राष्ट्रहरूको दौड़ निकै नै बढ़ेको देखिन्छ उनीहरूका प्रतिनिधिहरू आउनेदेखि लिएर चाइनाबाट त्यस्तै खालको भ्रमण भइरहेछ चीनका राजदूत ठ्याक्कै जेन्जी आन्दोलन पश्चात फेरिए दक्षिण एसिया मजाले बुझेका व्यक्ति नेपाललाई मजाले बुझेका व्यक्तिलाई चीनले पठायो तत्पश्चात पनि विभिन्न टोलीहरूमा र व्यक्तिगत रूपमा विदेश राज्य मन्त्री तहबाट विभिन्न भ्रमणहरू भएको भनिन्छ अमेरिकाबाट पनि त्यस्तै हामीले देख्ने गरी नै तीनजना उच्च पदस्थ व्यक्तिहरूको भ्रमण भइसकेको अवस्था छ भारतको चासो अब यो रवि लामिछाने गइसके पश्चात भइ नै हाल्यो शक्ति राष्ट्रहरूको यो दौड़लाई स्वाभाविक रूपमा मानिएता पनि एक अर्काप्रति जस्तो अमेरिकाको विदेश उपमन्त्री आउँदाखेरि चीनको उपमन्त्री आएर परराष्ट्र मन्त्रालयमा 23 साँझ भेट्नुपर्ने लगायतका गतिविधिहरू जो भए यसले चाहिँ एक देशको भेटप्रति अर्को देश सशंकित बने जस्तो अवस्था र त्यसलाई नेपालले कतै कतै आश्वस्त पार्न नसकेको जस्तो अवस्था देखिएको हो यसले के संकेत गर्छ
1: हजुर यहाँले भन्नुभएको कुरा एकदमै सही हो अहिलेको अवस्थामा अहिलेको सरकार भनौँ वा अहिलेको रुलिङ पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी भनौँ यो सरकारले वा चाहिँ पार्टीले चाहिँ नेपालका स्टेक होल्डर विशेष गरी नेपालको विकास र नेपालको भूराजनीतिका स्टेक होल्डर भन्छु म मेजर चाहिँ स्टेट एक्टर चाइना इन्डिया र युएसए का जति पनि इन्ट्रेस्टहरू छन् या उनीहरूका चासोहरू छन् त्यो कैयौं चासोहरू एकअर्कासँग बाँधिन्छन् भारतको चासो चाइना र अमेरिकासँग बाँधिन्छ चाइनाको चासोहरू भारत र अमेरिकासँग बाँधिन्छ अमेरिकाको चासो भारत र चाइनासँग बाँधिन्छ यस्तो खेल एकदमै कम्प्लेक्स जियो पोलिटिकल सिचुएसन छ के विपक्ष कठिन राजनीतिक अवस्था छ अनि अर्को कुरा के हो भने तिनै शक्ति राष्ट्रहरूले पनि अबको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी सबभन्दा ठूलो बन्छ भन्ने एनालिसिस वा त्यो खालको प्रेडिक्सन अनुमान नगरेको अवस्था थियो यदि त्यस्तो खालको कुनै खालको अनुमान गरेको भए अलि पहिलेदेखि नै होइन चुनावभन्दा निकै महिना अघिदेखि नै यी तिनैवटा राष्ट्रहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध राख्ने अनि द्विपक्षीय भेटवार्ताहरू गर्ने खालको चाहिँ प्रयास हुन्थ्यो होला अब त्यो खालको चुनावभन्दा अगाडि त्यो लेभलमा चाहिँ सम्बन्ध बनिसकेको थिएन एकैपटक दुईटाईको सरकार लगभग दुईटाईको सरकार बनिसकेपछि अनि यी शक्ति राष्ट्रलाई के भयो भने के हो त राष्ट्रिय स्वतन्त्र पार्टी को नीति के हो उसको चाहिँ अमेरिकालाई हेर्ने दृष्टिकोण के हो भारतलाई हेर्ने दृष्टिकोण के हो चाइनालाई हेर्ने दृष्टिकोण के हो यसको सत्ता सञ्चालन गर्ने रणनीति के हो भन्ने कुरा उनीहरूलाई थाहा भएन एकैपल्ट सरकारमा आइसकेपछि अब के हुन्छ त के गर्छ त भन्ने कुरामा केही समय चाहिँ यी तिनवटा शक्ति राष्ट्रहरू अन्यमा परे हो त्यो अत्यन्त परेको हुनाले आफ्ना चासोहरूलाई र आफ्ना स्वार्थहरूलाई कसरी पूरा गर्ने भन्ने प्रयासको एउटा भाग हो यहाँले भन्नुभएको चाहिँ अमेरिकाबाट देखिने गरी तिनवटा भ्रमण भए चाइनाबाट पनि भ्रमणहरू होइन तारान्तर भइराखेको छन् भारतमा भारतीय के अरे नेपाल के अरे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नै होइन भ्रमणमा जानुभयो अब फेरि परराष्ट्र मन्त्री जाँदै हुन्छ यी सबै कुरालाई हेर्दाखेरि के हो भने नेपालको भूराजनीति जहिले पनि एकदमै कठिन अवस्थामा थियो अब यो आजको विषय होइन धेरै पहिलादेखि नै यो खालको अवस्था छ अब यो त्यस्तो खालको भूराजनीति कठिन भूराजनीतिक अवस्थाको निरन्तरता हुन सक्ने भइराखेको अवस्थामा उनीहरूले आफ्ना स्वार्थहरूलाई पूरा गर्न वा आफ्ना चासोहरूलाई एड्रेस गराउनको लागि गरिबीको एउटा भागको रूपमा मैले बुझेँ
0: अब यसलाई आश्वस्त पार्नका लागि सरकारले जस्तो हाम्रो राजदूतहरू मार्फत एउटा गर्न सकिन्थ्यो होला राजदूत नियुक्तिको सवालमा प्रधानमन्त्रीज्यू मन्त्रीज्यूहरू विभिन्न देशको भ्रमणको तयारी गर्नुहुन्छ तर ती देशमा हाम्रा राजदूतहरू नै नभएको अवस्था छ राजदूत नियुक्तिको एउटा हामी फास्ट फास्ट गर्छौं सबै काम भनिरहँदाखेरि झन्झटिलो प्रक्रिया भए जस्तो यसपटक देखिएको छ यसमा चाहिँ सरकारले ढिलाइ किन गरेको होला यसले त भोलिका दिनमा तपाईँले भन्नुभएको जो विश्वास आर्जन गर्ने विषय छ त्यसमा त हाम्रो अझ त्यो समय बढी धकेल्ने होला नि त त्यसले त
1: पक्कै पनि यहाँले भन्नुभयो जस्तै अहिलेको सरकारले राजदूत अब पहिलो कुरा भनेको राजदूत नियुक्तिको नयाँ मापदण्ड नबन्दासम्म राजदूत नियुक्तिको प्रक्रिया अगाडि नबढ्दासम्म भइराखेका राजदूतहरूलाई फिर्ता नगरिनु पर्थ्यो पहिलो कुरा है जस्तै यो सरकार बन्न बित्तिकै कतिपय देशहरूबाट राजदूत फिर्ता बोलाइयो र अघिल्लो सरकारले पनि कार्की सुशीला कार्की प्रधानमन्त्री भोग्दाखेरिको सरकारले पनि कतिपय कयौं राजनीतिक फिर्ता बोलाएको थियो कमसेकम अर्को व्यवस्था नहुँदासम्मको लागि ती राजदूतहरूलाई चाहिँ काम गर्न दिनु पर्थ्यो किनभने कुटनीतिमा ज्ञाप भ्याकुम हुन बित्तिकै कुटनीति कमजोर हुन्छ त्यो भ्याकुमको अवस्था सिर्जना गर्नु हुँदैन थियो दोस्रो कुरा बोलाइसकेपछि पनि कमसे कम यो प्रक्रिया अगाडि बढाउनको लागि परिपक्व वातावरण भएपछि मात्रै फिर्ता बोलाइनु पर्थ्यो है। जस्तै अब अहिले राजदूत को जसरी चाहिँ खुल्ला प्रतिस्पर्धाको आधारमा कल गरिएको छ, यी सबै प्रक्रियाहरू तयारी गरिसकेको अवस्थामा मात्रै फिर्ता गरिनु पर्थ्यो। अनि तेस्रो कुरा भनेको अहिले जसरी चाहिँ यो राजनीतिक नीतिको प्रक्रिया अगाडि बढिराखेको छ, त्यसमा अहिलेको सरकारका धेरै जसो मन्त्री स्वयं प्रधानमन्त्री पनि अनुभवको हिसाबले त योग हुनुहुन्छ, उहाँ नगरपालिकाको महानगरको प्रमुखबाट एकपल्ट प्रधानमन्त्री हुँदाखेरि प्रधानमन्त्री भएर राज्य सञ्चालन गर्दाखेरिका अनुभवहरू जटिलताहरू अप्ठ्याराहरू उहाँलाई थाहा छैन थिएन छैन अहिले अब उहाँले सामना गरिराख्नु भएको हुनसक्छ। अब त्यो कारणले परराष्ट्र मन्त्री स्वयं पनि नयाँ हो, परराष्ट्रको क्षेत्रमा कसरी गर्ने यो कुटनीतिलाई परराष्ट्र नीतिलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा उहाँमा पनि अनुभवको कमी हुन सक्छ वा त्यस्तै पनि हुन्छ, यी यावत कारणले गर्दाखेरि ढिला भएको हुन सक्छ। अब फेरि यो भनेको अत्यन्तै जटिल विषय हो, यसमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय चासोहरू जोडिन्छ राजदूत नियुक्ति गर्ने प्रक्रियामा होइन, अनि विभिन्न खालका इन्ट्रेस्ट ग्रुपहरूको स्वार्थ जोडिन्छ बाँधिन्छ, त्यसकारणले सरकारले जसरी राजदूत नियुक्ति गर्न खोज्दैछ विभिन्न खालका इन्ट्रेस्ट ग्रुपहरूले सरकारलाई प्रभावित गर्न खोज्छन्, विभिन्न देशहरूले प्रभावित गर्न खोज्छन्, अनि कर्मचारी तन्त्रले प्रभावित गर्न खोज्छ, सत्ताकै भित्रका चाहिँ लिडरहरूले प्रभावित गर्न खोज्न सक्छन्। यी यावत जटिलताहरूको विषयमा राजदूत नियुक्तिको प्रक्रिया अलिकति ढिलाइ भएको हुनसक्छ, यद्यपि ढिलै भए पनि अहिले चाहिँ प्रक्रिया अगाडि बढेको छ, आशा गरौँ अब छिटै यो प्रक्रिया मूर्त रूप लिएर भन्ने आशा गरौँ।
0: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय संवादका लागि धन्यवाद।
1: हजुर, म यहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु यो अहिलेको समसामयिक विषयमा आफ्ना विचार शेयर गर्ने वा प्रसारण गर्नको लागि यहाँले गर्नुभएको उसको लागि म धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो परराष्ट्र मामिलाका जानकार डाक्टर हरिचन्द। उहाँसँग मैले रवि लामी छानेको भारत भ्रमण, त्यसले सरकारसँग जो थोरै सम्बन्ध बिग्रिएको या असमञ्जस्य भएको हो कि भन्ने कोणबाट बहस भइरहेका बेला त्यसले कस्तो प्रभाव पार्न सक्छ र सरकारको समग्र कूटनीतिक स्थिति आजको दिनमा र हामीले वहन गर्नुपर्ने चुनौतीदेखि लिएर लिनुपर्ने बाटोसम्म केन्द्रित रहेर कुराकानी गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद। म धर्मराज भट्ट विदा हुन्छु। नमस्कार।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: अब प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी भनिदिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुईटाडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिनटार चितनबाट, रेडियो साहिनो 89.8 MHz चौरङ्गी चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छैटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यहरूको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजा मिति 2083 साल जेठ महिनाको आज 81 गते, तदनुसार ईस्वी सन 2026 जून 4 तारीक, सक सम्वत 1948, नेपालको सम्वत 1146, अनलागा रुद्र नामक सम्वत उत्तरायण ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक जेठ शुक्ल कृष्ण पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ, विशेष गरी आज तिथि रहेको छ, असाध्यै पवित्र तिथि आज चतुर्थी तिथि रहेको छ, 38 गरी 57 पला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर शाखा नक्षत्र रहेको छ 50 घडी 53 पला रहेको छ, योगमा रहेको छ शुभ योग रहेको थियो, बिहानको 6:49 विशेष गरी बिहानको 7:45 शुभ योग तत्परान्त ब्रह्म योग रहनेछ, कर्णमा रहेको छ बाबा करण रहेको छ विशेष गरी 7:10 यानि कि बिहानको 8:02 बाबाकरण तत्परान्त बालाबाकरण रहनेछ, चन्द्रमा आज धनु राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा आनन्दाद योगमा आज सौम्य योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सर सूर्यास्त 6:55 हुनेछ, आजको दिन माने घड़ी 13:45 रहनेछ, आज दिन विशेष रहेको छ, आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भनेर पनि पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने
विशेष गरी ग्रह गोचरको विषयमा जानकारी भई म गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी भनी गर्नेछु। विशेष गरी आजको काल बेला यानि कि अशुभ समय भइरहेको छ। साँझको 5:12:53 साँझको 6:56:27 शुभ बेला रहेको छ भने अहिले लाभ बेलाको समय रहेको छ। दिउँसोको 12:02:11 विशेष गरी दिउँसोको 1:45:45 लाभ बेला रहनेछ। आजको शुभ बेला भने रहेको छ बिहानको 5:07:55 बिहानको 6:51:29 शुभ बेला रहेको थियो भन्दा पञ्चाङ्गले उल्लेख भने गरिएको छ। अब भने शुभ बेलाको समय रहेको छ विशेष गरी साँझको 5:12:53 साँझको 6:56:27 शुभ बेला भन्दा पञ्चाङ्गले उल्लेख गरेको छ। काले बेला भने दिउँसोको 3:29:19 साँझको 5:12:53 भन्दा पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौं। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मकर राशि आउँछ। उत्तर साराको दोस्रो चरण नाम आउँछ भोजराज अथवा भोजकुमारी नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराएँ र अब पनि पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बारा राशिफल

0: मेष राशि उनीहरुका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने मेहनत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। विभिन्न अवसर पछ्याउनेछन् भने दिगो अवसर प्राप्त हुनेछ। पदाचीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भयो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्नेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रा प्रतिशत दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउन छन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिन्छ। तारिवेका कामले लोकप्रियता समेत दिलाउने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। रोकिएका काम दोहोर प्रतन गर्नु पर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयता विशेष ध्यान पुर्याउनु होला। उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइन्छ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन पनि सकिने खालको योग भयो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आर्थिक लाभ उठाउन सकिन्छ। भौतिक साधन जुटाउनुका साथै दिगो काम थाल्ने समय रहेको छ। अवसरले काममा उत्साह जगाउँदैछन्। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रमाइलो यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। तर मनोरञ्जनमा अल्मलिनाले लक्ष्यमा बाधा पर्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुनेछ। बुद्धि र बल दुवैको उपयोगले फाइदा दिलाउनेछन्। कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछन्। परिश्रम परे पनि सजिलो लक्ष्य प्राप्त हुने खालको योग भयो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अध्ययनमा राम्रो प्रगति हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। शिवमूलक कामबाट धन लाभ हुनेछ। शुभ चिन्तकले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन पनि सकिने खालको योग भयो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त परिवारजनलाई समय दिनुपर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नु पर्ने योग देखिन्छ। बगैँचा फुलबारी र घरको सजावटमा समय बित्नेछ। टाढेका आफन्त साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अग्र तथा सहयोगी जुटाले स्वच्छको लाभ उठाउन सकिन्छ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरूषार्थी काम सम्पादन गर्दै नामधाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापार विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिलतले नामधाम इनाम दिन सक्छ। शत्रु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्दै जाने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्न जानेछन् भने अभिव्यक्ति कला निखार्ने अवसर जुट्नेछ। चिताएका काम सम्पादन हुन जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामधाम इनाम प्राप्त पनि हुने खालको योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवस्था जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूले साथले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ भने आकर्षण उपहार पनि प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला सबै जाग्ने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन खर्च लागि पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दुर्दुप गर्नु पर्ला तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा केही असमझदारी देखे पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि लाभ उठाउन सकिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुन जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदामी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा फड्को मार्न सकिन्छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्न जानेछन् भने जिम्मेवारी बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्य लाभ उठाउन सकिने खालको योग पनि राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृयोगदान
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हाम्रो जानकारी भने गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तुमा फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई उपलब्ध गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नमस्कार गुरु।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पाबाट देवबहादुर थापा। कसको विषयमा हेर्न चाहनुहुन्छ देवबहादुरजीले? हजुर
1: मेरो नातिको बारेमा हेर्नु पर्यो भन्नु भएको।
0: नातिको बारेमा हेर्न मन लाग्यो।
1: हजुर
0: जन्ममिति र जन्म समय भन्नुहोस् त नातिको।
1: 2068
0: साल
1: 12 महिना 18 गते।
0: कति भन्नुभयो? 11 को महिना 18 गते। हजुर हेलो।
1: चैतको 18 गते गुरु।
0: चैत महिनाको 18 गते के बात पर्छ?
1: घरभरि 36 साल भयो गुरु, त्यो चैत दशैँ परिरहेको गुरु त्यस।
0: हजुर जन्म समय भन्नुहोस् त।
1: जन्म समय पहिले 3 बजे गुरु दिउँछ।
0: दिउँसोको 2:45 हो।
1: पाउने 3 बजी दिउँछ।
0: हजुर हजुर। अनि जन्म कहाँ भएको? रोल्पा जिल्लामै भएको
1: हो? रोल्पामा आएको गुरु, रोल्पामा।
0: हजुर अनि रेडियो सुनिराख्नु भएको छ कि अहिले सुन्नु भएको छैन?
1: रेडियो सुनिरहेको छु गुरु।
0: ल परिवारलाई रेडियो घन्काएर सुन्ने भन्नुहोस्, तपाईँ मसँग बोल्नुहुन्छ है?
1: हजुर हजुर हजुर।
0: ल श्री गणेश आएनमा श्रीमती रामानुज आएनमा तपाईँको 2068 साल चैत्र शुक्ल पक्षको शनिबार 9 तिथिमा जन्म। तपाईँको राशि चाहिँ मिथुन राशि हो। पुनर्वासुको दोस्रो चरण नाम आउँदो रहेछ तपाईँको कोमल भन्ने नाम आउँदो रहेछ। यो तपाईँको नाति होइन? हजुर कोमल भन्ने नाम आउँछ। आदिनाडी देवगुण परेको छ, घातकमा परेको छ तिथि। द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ है। ग्रह दशा भाग्य राम्रा छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन। राम्रो बाबुको लागि चाहिँ पढाएको शिक्षा पनि राम्रो हो। अलि रुचि कम हुन्छ क्या पढ्नमा चाहिँ,
1: अलि पढ्ने भने मान्दैन क्या?
0: अहिले उल्का चल्यो नि त, उल्का भन्ने ग्रह चल्यो अनि अर्को शनि भन्ने ग्रह चल्यो। 20 वर्षसम्म उल्का चल्छ, उमेर 20 अनि उसको उमेर 23 वर्ष 4 महिना नभएसम्म शनि चलिरहन्छ। उल्का र शनिको शान्ति गर्नुपर्छ। ग्रह शान्ति गरेपछि राम्रो हुन्छ, समस्या आउँदैन। अलिक एकरो अलिक जिद्दी पनि छ क्या फेरि, बुझ्नुभयो?
1: जिद्दी छ हजुर।
0: हो अलिक एकरो स्वभावको छ, अलिक जिद्दी स्वभावको छ हो। यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखिन्छ है। ग्रह शान्ति गर्नु पर्यो, नगरी हुँदैन। ग्रह शान्ति गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। ग्रह शान्ति गरिसकेपछि राम्रो हुन्छ। अलिकति पढाइमा बिहान बेलुका आफैले यसो फोकस गराउनुहोस् पढाइको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है।
1: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो नातिको केटाको बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईले पनि प्राप्त गर्न सक्नुहुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गर्नुहुन्छ। फोन गर्दाखेरि तपाईँले विशेष ख्याल गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दार्जिलिङ
0: जिल्लाबाट। हजुरको शुभ नाम भन्नुहोस् त। गंगा थापा मगर, दार्जिलिङ जिल्लाबाट हो। कार्यक्रम कतिको सुन्नुहुन्छ गंगा थापाजीले? धेरै सुन्नुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नो बारेमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 66 साल।
0: फागुनको महिना
2: 22 गते
0: के बार पर्छ? जन्म समय भन्नुहोस् त तपाईँको कति हो? 4:30 हो। जन्म कहाँ भएको? दार्जिलिङ जिल्लामै भएको
2: हो?
0: काठमाडौँमा। ल सुन्नुहोस् है ध्यान दिएर, तपाईँको 2066 साल चैत्र कृष्ण पक्षको शनिबार सप्तमी तिथिमा जन्म वृश्चिक राशि है। तपाईँको अनुराधाको प्रथम चरण नाम आउँदो रहेछ नारायणी भन्ने नाम आउँदो रहेछ। मध्यनडी देवगण परेको छ। घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी भन्ने तिथि घातक छ। शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर घातक, राशिमा तुला राशि घातक हुन्छ। तपाईँको ग्रह दशा भाग्य राम्रो छ, माङ्गलिक हुनुभएको छ। एउटा मङ्गलबारको दिन चुखुरिदो गर्नु, शुद्ध भोजन गर्नु, छिट्टो रिसाउन मन लाग्दो रहेछ तपाईँलाई, मोबाइल चलाइराख्न मन लाग्दो रहेछ है। अनि यो मोबाइल तपाईँको हो कि मम्मी बाबाको हो? तपाईँले अहिले मोबाइल चलाउने बेला भएको छैन नि, हो कि होइन? अनि मोबाइल चलाउन मन लाग्ने ग्रह दशाहरू परेको छ। अहिले अब हेर्दा साथी बनाउन मन लाग्ने ग्रहहरू छ, साथी बनाउने ग्रहहरू पनि परेको देखाउँछ है। अहिलेलाई ग्रह दशा सिद्धार अर्को बुध चलेको छ। ग्रह दशाहरू अलिकति राम्रो त राम्रो छ, तर पढाइमा राम्रो भएन, रुचि हुँदैन पढाइमा, रिसाउन मन लाग्छ, घुमफिर गर्न धेरै मन लाग्ने, मोबाइलमा धेरै कुरा गर्न मन लाग्ने, साथी बनाउन मन लाग्ने, प्रेम गर्न मन लाग्ने ग्रहहरू परेको रहेछ क्या तपाईँको, बुझ्नुभयो? एकदम ख्याल गर्नुपर्छ तपाईँले है। अनि त्यसपछि राम्रो नभए त एकदमै समस्या छ, पढाइ बिग्रिने ग्रह छ, पढाइ छोड्ने ग्रह छ, अनि विवाह पनि अहिले छिट्टै विवाह गर्ने ग्रहहरू परेको छ होइन। त्यो भएर अलिकति विचार गर्नु होला, अरू त्यस्तो नराम्रो छ नि, ठिकै छ। समस्याहरू केही सोध्न मन लागेको छ तपाईँलाई? भविष्यको लागि सबै थोक राम्रो छ, तपाईँले अरू केही नगर्नु, पढाइमा ध्यान दिनुहोस्। लभ गर्नुभयो, प्रेम गर्नुभयो भने असफल हुनुहुन्छ, सफल हुनुहुन्न, अनि पछि भविष्यमा दुःख पनि पाइन्छ। प्रेम विवाह गर्नुभयो भने दुःख पनि हुन्छ। मङ्गलबारको दिन चोखो नित्य गर्नुहोस्, 4 दिनको सिक्री बनाइदिनु भन्नु मम्मी बाबालाई, एउटा लाउनुहोस् है, अथवा सिक्री लाउन मन लागेन भने खुट्टा पाउजु बनाएर लाउनुहोस् 4 दिनको होइन। यति गर्नुभयो भने सबै थोक राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। हजुर, विदेश यात्राहरू तपाईँको त्यति राम्रो देखिँदैन, मध्यम खालको छ। पूर्णिमाको व्रत बस्नुभयो भने अथवा चोखो नित्य गर्नुभयो भने विदेश यात्रा पनि राम्रो हुन्छ तपाईँको लागि है। हुन्छ, हस् हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर पनि गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575 पचहत्तर दुई सय तेइस नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरु।
0: नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ?
3: पूर्वी रुकुमबाट तुलसी खड्का।
0: तुलसी खड्का पूर्वी रुकुमबाट हो?
3: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ पूर्वी रुकुमबाट?
3: छोराको विषयबाट।
0: छोराको विषयमा?
3: हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: छोराको जन्ममिति 2011 महिना 12 गते बिहान 9 बजे बुधबार।
0: 2000 कति साल?
3: 2061 साल।
0: 2061 साल अनि 11 महिना
3: हजुर 12 गते बिहान बुधबार बिहान 9 बजे।
0: बिहानको 9 बजे जन्म कहाँ भएको? पूर्वी रुकुमै भएको हो?
3: हजुर।
0: बिहानको 9 बजे है?
3: हजुर।
0: श्री गणेश आयमा श्रीमती रामानुज आयमा 2061 साल माघ शुक्ल पक्षको बुधबार पर्दो रहेछ।
3: पूर्णिमा
0: तिथिमा जन्म भएको छ। राशि चाहिँ कर्कट राशि आउँदो रहेछ। नाम आउँदो छ डोलराज भन्ने नाम आउँदो रहेछ, डोलराज है। अन्त्यनाडी राक्षस गण परेको छ, यहाँबाट हेर्दा अन्त्यनाडी राक्षस गण परेको छ। घातकमा तिथि द्वितीया सप्तमी द्वादशी बुधबार घातक अनुराधा नक्षत्र घातक नम्बरमा 7 नम्बर राशिमा राशिमा चाहिँ वृष राशि घातक छ। ग्रह दशा भाग्य राम्रा छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन, ठिकै छ। बाबुको विदेशीहरू राम्रो छ, पढाइ राम्रो छ, विवाह राम्रो छ। अलिकति यसलाई रोग लाग्ने ग्रहहरू छ है, अलिकति नसा च्यापिने, नसामा समस्याहरू आउने दशाहरू छ। विवाहको लागि त्यस्तो नराम्रो छैन। एउटा आँखसँग विवाह गर्यो भने घरबार राम्रो हुन्छ, नभए पहिलो घरबार बिग्रिन पनि सक्छ है।
3: विवाह त गरिसक्यो गुरुजी।
0: विवाह गरिसक्यो?
3: हजुर, यो बैशाखमा गर्यो अस्ति भर्खर। बुहारीको पनि अब कस्तो के छ, बुहारी विवाह गरिसकेको छ, अनि केही हेर्नुहोस् त जाउँ।
0: ए ठिकै छ त, विवाह गरे ठिकै छ, त्यस्तो नराम्रो छैन।
3: बुहारीको पनि भन्न मिल्छ, ऊ पनि हो जन्म हो मिति।
0: बुहारीको जन्ममिति र समय पनि थाहा छ, जन्मेको समय?
3: हजुर थाहा छ।
0: ल भन्नु त, जन्ममिति कति हो?
3: 2063 साल 8 महिना 29 गते शुक्रबार बिहान 9 बजे गरी।
0: 2063 साल 8 महिना?
3: हजुर।
0: है एक 2063 साल 8 महिना कति गते?
3: 29 गते।
0: जन्म समय कति बजे हो?
3: बिहान 9 बजे।
0: बिहानको 9 बजे हो?
3: हजुर।
0: छोराको 2061 साल फागुनको 12 गते बिहानको 9 बजे हो?
3: हजुर हजुर।
0: दुईजना ठ्याक्कै समयमा जन्मे रहेछन् है?
3: हजुर।
0: सुन्नुहोस्, म भन्छु अब के कुरा मिलेको छ, के कुरा मिलेको छैन भन्ने कुरा भन्छु। छोराको बुधबार जन्म, बुहारीको शुक्रबार जन्म, छोराको कर्कट राशि, बुहारीको चाहिँ कन्या राशि, छोराको डोलराज नाम आउँछ, बुहारीको पेयबाट नाम आउँछ प्रेम कुमारी भन्ने नाम आउँछ। एउटै कुरा हो, 26 गुण आएको छ। गुण चाहिँ 18 नम्बर भन्दा माथि विवाह गर्न मिल्छ, तर 26 गुण आएको छ, राम्रो हो यो चाहिँ। बुहारी माङ्गलिक परेकी छिन्, यो माङ्गलिकको शान्ति र माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग। माङ्गलिक प्लस कालो सर्प योगको रत्न कवच लाएपछि लभ गरेर बिहा गरेछन् है यिनीहरूले।
3: हजुर।
0: लभ गरेर बिहा गरे होइनन्, प्रेम विवाह।
3: हजुर हो।
0: अनि छोरा र बुहारीको अन्तर्जातीय विवाह हो कि एउटै जातमा विवाह भएको हो? अन्तर्जातीय पर्यो नि होइन? यो पनि ठिक हो, तर बुहारीको लागि चाहिँ माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग। हो, यो रत्न कवच बुहारीले लगाइदिनु भयो भने यिनीहरू दुईजनाको सम्बन्ध पनि राम्रो हुन्छ, अनि छोरालाई पैसा कमाउन, कमाएको धन बचत गर्न पनि मद्दत गर्छ, राम्रो हुन्छ।
3: नभए
0: अरू कुरा मिलेको छ, माङ्गलिक मिलेको छैन विवाहमा। अब यसको शान्तिहरू गर्ने रत्न कवच धारण गर्ने काम गर्नुपर्छ, नगरिकन हुँदै हुँदैन। बुहारीको बुहारीलाई अलिकति पितृदोष परेको छ क्या, पितृदोष परेको छ। बुहारीको माइततिर अकालमा मृत्यु भएको होइन, त्यस्तो देखाउँछ। त्यही भएर चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। बुहारीलाई आफ्नो बुवा नथाप्ने, माइती नथाप्ने ग्रह पनि परेको देखिन्छ यहाँबाट हेर्दा है। अरू त नराम्रो, सरकारी जाइ खाने ग्रह राम्रो छ, विदेश जाने ग्रह राम्रो छ, ठिक छ। ग्रह त्यस्तो नराम्रो छैन, माङ्गलिक परेको भएर विवाह चाहिँ बाधा आयो है। यसमा चाहिँ विशेष ख्याल गर्नुपर्छ तपाईँहरूले।
3: छोरालाई विदेश कस्तो होला गुरुजी?
0: छोरालाई विदेश राम्रो छ, ठिक छ।
3: के सङ्कट गराउँछन् भने भन्छन् को अर्को काँगेर भन्थ्यो भयो
0: सङ्कट मैले भनेर अघि तपाईँलाई।
3: हजुर सङ्कट गराछन् कि के छन्, कहिलेसम्म छन्, कहिले गरेर लाग्यो त्यो हेरिदिनुहोस् त।
0: अहिले सङ्कट ग्रह चलेको छैन, सङ्कट ग्रह चल्न बाँकी छ, अझै बाँकी छ। अहिले पढ्नु 22 भनेपछि अब आउने फागुनदेखि पल्ला सङ्कट चल्ने हो क्या।
3: हजुर
0: त्यो भएर अलिकति दुईजनाको विवाहमा अरू अरू कुरा त मिल्यो है।
3: एउटा
0: माङ्गलिक मिलिन, माङ्गलिकको व्रत बस्न लाउनु पर्यो बुवाईलाई। मङ्गलबार, मङ्गलबार व्रत बस्ने, अनि गणेश चौथी मङ्गल चौथीको पनि व्रत बस्नुपर्छ। यति गरियो भने त धेरै कुरामा राम्रो हुन्छ, समस्या आउँदैन।
3: हजुर अनि के अरू कलर कस्तो हो, के हो साथी ससुरासँग कस्तो सम्बन्ध, आमा बाउसँग के बार खुल्छ त गुरुजी? अब बुहारीलाई छोरालाई
0: होइन, बार जुन बार पनि खुल्छ। व्रत बस्नु भन्नु बारले केही गर्दैन, कुनै पनि काम गर्दाखेरि काल बेलालाई हटाएर काल बेला नपरेको बेलामा गर्नु, अलिकति काल बेलालाई बार्नुपर्छ त्यो बेलामा गर्नु। शुभ बेलामा, लाभ बेलामा, अमृत बेलामा गरेको कामहरू सफल हुन्छन्। अब काम हेरी हेरी हुन्छ, अब के काम गर्ने हो भन्ने कुराहरू हुन्छ, हो त्यो हेरी हेरी हुन्छ। लामो यात्रा गर्ने, विदेश यात्रा गर्ने हो भने घर घडेरी पास गर्ने, घर घडेरी बहिना गर्ने हो भने शुभ बेलामा गर्नु पर्यो होइन। अब चाहिँ नि विशेष गरी व्यापार व्यवसाय गर्ने, पसल दोकानहरू खोल्ने हो भने लाभ बेलामा गर्नु पर्यो होइन। अब पछि छोराछोरी चाहिँ तपाईँको चाहिँ भात खाइ गर्नु पर्यो, कुनै कामहरू गर्नु पर्यो, औषधि मुलो खानु पर्यो भने अमृत बेलामा गर्ने होइन। यस्तो कुरा हो नि त, अरू त्यही केही पनि होइन, अरू त सबै ठिक छ, राम्रो छ। चिन्ता लिइराख्नुपर्छ भन्ने कुराहरू छैन, अरू ग्रहहरू सबै कुरा ठिक छ, राम्रो छ, उन्नति प्रगति राम्रो छ, नराम्रो छैन, ठिकै छ है। खुलेछ, दुईटैले राम्रो छ, तर माङ्गलिक परेका छन्। बुहारी माङ्गलिक परेको भएर अलिकति बाधा रोकावटहरू आउने, जीवनमा अलिक झन्झट धेरै हुने, पैसा चाहिँ महिनाको 10,000-20,000 कमायो भने पनि खर्च भइहाल्ने, जम्मा नहुने होइन। त्यस्तो ग्रह छ, हो त्यस्तो धेरै भयो भने चाहिँ रत्न कवच बुहारीलाई लगाइदिनु पर्छ, हामीसँग पाउँछ। पठाइदिइहाल्छु नि, जहाँ पनि पुग्छ पठाइदिन्छु म। अब ग्रह शान्ति गर्नु अथवा बुहारीलाई मङ्गलबारको दिन व्रत बस्न लाउनु, त्यति गर्दा पनि भएन भने पछि रत्नको बस पछि लगाउँला नि, अहिले नआतिन है। माइत कहाँ हो उहाँको?
3: उता
0: ठिकै छ नि त, तपाईँलाई चाहियो भने भन्नु न, दिउँसो 10 बजे पनि फोन गर्नु, बाँडिदिनु नि है। उहाँले फोन गर्नु भएको थियो, हामीले पूर्वी रुकुमबाट फोन गर्नु भएको थियो। उहाँले चाहिँ आफ्नो छोराको, आफ्नो बुहारीको ग्रह कस्तो मिल्दो रहेछ, मिल्दो रहेछ भन्ने कुरा चाहिँ हेराएर जानुभएको छ। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गर्नुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गर्नेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौँ। काम को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: नमस्ते हजुर।
0: नमस्ते कहाँ को बोल्दै हुनुहुन्छ
4: म सुनुलबाट बोलेछु
0: सुनुलबाट बोल्नु भएको छ हजुरको शुभ नाम भन्नुहोस् त
4: छोराको विषयमा गरेछु कान्छा छोराको विषयमा
0: तपाईँको नाम भन्नु न
4: मेरो नाम त कुन्ता
0: कुन्ताजी
4: हजुर
0: अनि छोराको जन्ममिति भन्नुहोस् त कति हो
4: असोज 29 गते 55 साल असोज 29 गते 2011 बिहान 9 बजे पार
0: पढ्नुस् न मैले लेख्नु परेन
4: हजुर
0: 2055 साल असोज महिनाको 29 गते भन्नुभएको होइन
4: हजुर
0: 29 गते असोज महिनाको 29 गते के बार पर्छ
4: 2011 बिहान
0: हजुर समय कति बजे हो कुन्ताजी
4: हजुर
0: अनि छोराको जन्ममिति भन्नुहोस् त कति हो
4: असोज 29 गते 55 साल असोज 29 गते

0: 10 बजे भित्र मा
1: ए 9 बजे देखि 10 बजे को बीच मा हो
0: हजुर हजुर
1: बिहान को जन्म जिल्ला कुन जिल्ला मा कहाँ जन्मिनु भएको छोरा
0: अरखाँची भएको हजुर
1: अरखाँची मा कार्यक्रम कति को सुन्नु हुन्छ सुनल तिर
0: सुन्छु आखाँची सुन्छु अहिले सुनल मा छु
1: ए अरखाँची हुँदा पनि सुन्नुहुन्थ्यो अहिले अहिले सुनल मा को हुनुहुन्छ तपाईँको माइत हो
0: माइत होइन भाडामा बसिछु छोरा बार बुटल छन् शान्त छोराको विचारमा हेर्न खोजेछु
1: ए ल सुन्नु है ध्यान दिएर
0: हजुर
1: श्री गणेश आइलेमा श्रीमती रामानुज आइलेमा 2055 साल कार्तिक कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म राशि चैने कर्कट राशि अश्लेष नक्षत्रको चौथो पाउ नाम आउँदो छ डोलराज नाम आउँदो छ डोलराज भन्ने नाम आउँछ
0: छोराको
1: डोम प्रसाद पनि हुन्छ डोलराज पनि हुन्छ है अन्तिनाले राक्षस गुण परेको छ बाबुको घातकमा परेको छ तिथि नराम्रो तिथि चाहिँ बाबुलाई द्वितीय सप्तमी द्वादशी नराम्रो बुधबार नराम्रो होइन नम्बरमा सात नम्बर नराम्रो राशिमा वृष राशि नराम्रो है बाबुलाई वृष राशि नराम्रो हुन्छ ग्रह राम्रो छ भाग्य राम्रो छ त्यति खासै नराम्रो ग्रहहरू छैन शनिबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने शनिबार एकादशीको दिन व्रत बस्नुपर्छ है बाबुले एकादशीको दिन व्रत बस्नुपर्छ अब धेरै समस्या आइराख्यो भने रत्न कवच लाउनुपर्छ नभए समस्या ठिकै छ विदेश जानलाई ठिकै छ सरकारी जागिर खाना ठिकै छ तर अहिले ग्रह चाहिँ अलिक कमजोर कमजोर ग्रह छ क्या अहिले बुझ्नुभयो अहिले ग्रह चाहिँ अलिक कमजोर कमजोर ग्रह छ किनकि अहिले सङ्कटा भन्ने ग्रह चलेको छ शुक्र भन्ने ग्रह चलेको छ स्त्रीबाट पत्नीबाट अलिक दुःख हुने पत्नीबाट पीड़ा हुने दशाहरू परेको देखिन्छ यहाँबाट हेर्दा अरू त सबै कुरा ठिकै छ राम्रो समस्या के छ त भन्नुहोस् त विदेश जाने ग्रह छ जान्छन् नातिन हुन्छ
0: मलाई पाल्ला कि पाल्न कान्छ छोराले
1: किन नपाल्नु तपाईँलाई पालिहाल्नुहुन्छ नि
0: त्यसैले पालिअलि गरे भाडामा
1: टेन्सन लिनु पर्दैन बाबुलाई विदेश जान्छन् सबै थोक राम्रो हुन्छ विदेश जानेलाई भिसा लागिसकेपछि एउटा औठी लाउनुपर्छ हामीसँग पाउँछ रत्न कवच भन्ने हुन्छ त्यो भिसा लाग्छ नलाग्ने कुरा छैन है भिसा लागेपछि औठी रत्न कवच लगाएर मात्रै विदेश जानु भन्नु नभए फेरि फर्केर आउनुपर्छ उहाँलाई बिरामी हुन्छ के त्यो रत्न कवच नलगाइकन विदेश नजानु भन्नु अब रत्न कवच लाउनको लागि चाहिँ भिसा लाग्छ लागिसकेपछि अनि लाउनु होला है विवाह गर्नको लागि साहिब पनि आउँदैछ त ठिकै छ त विवाहको लागि समस्या छैन आफ्नो जातमै गर्छन् आफै गरिदिनु पर्छ तपाईँहरूले हजुर एकादशीको दिन र शनिबारको दिन चाहिँ चोखो खानुभयो लसुन प्याज माछा मासु
0: मैले त चोखै खान्छु अब ऊ इन्डियातिर छ के गर्छ पनि हजुर भन्नुहुँदा मैले त चोखै खाइछु हजुरहरूले भनेको सुनेर चोखै खाइरहेको
1: छु त्यही त नि बाबुले पनि चोखो खानुभयो भन्नु न तपाईँले फोन गरेर पूर्णिमाको एकादशी र शनिबार चाहिँ माछा मासु लसुन प्याज नखा नखा भन्नुभएको गुरुले तँलाई दोष लाग्छ बाधा आउँछ रोकआउट आउँछ तँलाई दुःख हुन्छ गह लाग्छ भन्नुभएको छ भन्नु बुझिहाल्नुहुन्छ नि उहाँले है हुन्छ फोन गर्नुभयो धेरै
0: धन्यवाद
1: उहाँले फोन गर्नुभएको थियो हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गरेर चाहिँ सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला कोही पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु मसँग प्रत्यक्ष रूपमा भेटेर आफ्नो सल्लाह परामर्श अनि जानकारीहरू लिन चाहनुहुन्छ भने तपाईँले चाहिँ हामीलाई विशेष रूपमा जानकारीहरू गर्न सक्नुहुन्छ र कोही पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा

विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र फोन गर्दाखेरि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले घरै बसी पनि जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम ज्योतिष वास्तु एरियामा फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: नगरपालिका घर भई हाल काठमाडौँको सेनामंगल बस्ने 32 वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाडौँको सेनामंगल नै बस्ने 26 वर्षीय हेमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो। कलमसी स्थित एक होटलमा ढलानको काम सकेर 12 मजदूर बोकेर फर्कदै गरेको ट्राक्टर ब्रेक फेल भई दुर्घटना भएको थियो। घाइते मजदूरहरूको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच भक्तपुर नगरपालिका 10 छालिङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हिजो बेलुकी घर आएसी विवादका क्रममा काठमाडौँको शंकरापुर नगरपालिका 6 नाङ्गेभारी घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने 38 वर्षीय विदुर विश्वकर्माले खुकुरी प्रहार गरी 33 वर्षीय सलिना तोलंगे विश्वकर्माको हत्या गरेका हुन्। बुवा आमाको झगडा छुट्याउने क्रममा उनीहरूका छोरा 8 वर्षीय त्रिशाल विश्वकर्मा समेत घाइते भएको प्रहरीले जनाएको छ। यसैबीच बाजुराको बुढी नन्दा नगरपालिका 6 को कोटिलामा गैराती एकजनाको हत्या भएको छ। स्थानीय 32 वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ। आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। हत्यामा संलग्न रहेको आरोपमा 19 वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बुढी नन्दाको टोलीले गैराती नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानमा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गैराती आग लागि भएको छ। मुख्यालयको हलचोक स्थित सवारी शाखा क्षेत्रमा भएको आग लागि राति नै नियन्त्रणमा आएको छ। करिब 8 बजेतिर भएको आग लागिबाट सवारी साधनमा क्षति पुगेको छ। मुख्यालयको सवारी शाखाबाट आगो सल्किएको थियो। अण्डरग्राउण्ड पार्किङमा राखिएको विद्युतीय सवारी साधनबाट आगो लागेको सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायक महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइन्दैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। सोही जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको विभेद घट्न सकेको छैन। क्षेत्रमा पानी पँदेर छोएको घरभित्र पसेको निहुमा कुटपिट लगायतका घटना हुने गरेको छ। शहरी क्षेत्रमा डेरा नपाउने लगायतका भेदभाव कायमै छ। राष्ट्रिय दलित आयोगका अनुसार चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछुत र विभेदका 58 वटा उजुरी परेको थियो। नेपालको संविधान 2072 को धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। यस्तै जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068ले जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य कुनै प्रकारको कार्यमा कार्य गर्न र कुनै प्रकारको मदत गर्न दुरुत्साहत गर्न उत्साह उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ। काठमाडौँ महानगरपालिका 26 को मानव बीजविकन तथा उसार प्रसार समितिले अनाहत नेपाल नेपाल प्रहरी महानगर प्रहरी सहितको सहकार्यमा हिजो ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन तथा श्रम शोषणको अन्त्यको लागि अनुगमन गरेको हो। अनुगमनका क्रममा आचार संहिता विपरीत मसाज तथा स्पा सेन्टर संचालन दर्ता नगरी स्पा तथा मसाज सेन्टर संचालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो। महानगरपालिका 26 को भित्र संचालनमा रहेका होटल मसाज सेन्टर स्पा खाजाघर लज तथा गेस्ट हाउसमा विभिन्न वाहनामा 18 वर्ष मुनिका बालिकालाई श्रम लगाउने र यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासो आएपछि अनुगमन गरिएको संयोजक प्रजापतिले बताउनुभयो। र अब मौसम न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण आज देशका हिमाली तथा पहाड़ी भागमा वर्षा हुने भएको छ। तराईका केही क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रमा तापक्रम बढ़ने अनुमान गरिएको छ। यी क्षेत्रमा तापक्रम बढ़दा हुने असर बारे सचेत रहन महाशाखाले अनुरोध गरेको छ। हिजो र अस्ति वर्षा हुने क्रम घटेसँगै तापक्रम हर्दै वृद्धि हुन थालेको छ। हिजो सबैभन्दा बढ़ी भैरहवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस मापन भएको छ। नेपालगंजमा 39.5 र जनकपुरमा 38.2 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै बाराको सिमारामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री तापक्रम मापन भएको छ। काठमाडौँमा हिजो अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस मापन भएको छ। आज अधिकतम तापक्रम 31 डिग्रीसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। आज हिमाली र पहाड़ी भेगका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
9: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: यही मिति 2083 साल जेठ 25 गति का दिन यस रोल्पा हस्पिटल प्रणालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यौपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
14: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
13: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
14: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
15: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माराङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
16: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
17: आ पर्दैन आमा, त्यही पुग्ने त, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
17: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
18: नेपाल सरकार, विज्ञापन हो।
19: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि
20: रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खाछ
19: अब के गर्ने रे सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
21: हजुर हाम्रा सेवाहरू
22: दाँत बाँध्ने
21: दाँत सफा गर्ने
22: दाँतमा सिमेन्ट गर्ने
21: दाँत नभएको ठाउँमा दाँत रोप्ने
22: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
21: ठिक दाँत लगाउने
23: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
24: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
21: सम्पर्क नम्बर 98760704760 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
23: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
25: मेरो त दाँत दुखिलो के गर्ने होला अब
26: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले तिनै बेला भइसक्यो यिनको दाँत निको हुन्न
27: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन
26: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
27: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
26: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाबी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
27: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
11: खै जन्मदाता दिनुस् त
28: जन्मदाता गरेको छैन नि म्याडम
11: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
28: हो र मलाई त थाहा नै थिएन म्याडम
11: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
28: ए पहिला कसैले भनेनन्।
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
4: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
4: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
20: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
5: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनुभएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: 的人。
1: 小姑娘，老板，我你爸去，我你爸去，我你爸去，你爸去，我去，你爸去，我去，你爸去，我去，你爸去，我
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
4: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौं।
4: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मृलायु मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुङ बेला खेमरिदे गरम ओबरी जेउ बेला सुनो भुरी कता ओचुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र त खेप्त ज सखेन्नाले वातावरण मिले नेला खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सके नि सुनो माखर नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिंदगी को ठेल मेला की नाते जन धने में खेता छिपी ताऊजू हो फोकाई
1: गेछो छानेला बल्ल हेला किने पुरो रङ्गे नौ पुराले चौसो खेल गिरी
0: वन जंगल सर मेरा आइरुली बानी एमएल एमए ओ छानेला लि उसको पोतो राले पार जगे हटे
1: सलाई लाइटर सियाला ले सचाउने चीज राले जुजा बाङजा र यामा देने पोल केले या इतौ चीज र रहिदे वन जंगल याले के भबाय
0: पिकनिक वन भोज बाको ने सचाउसु छिनि मेले चौसो सैदे कि खनाले वन जंगल ओ छानि दैके बारीको चुरो दिदी ओरे बनै कोबा
1: नानखर नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चौसन गिरिए
0: गेछो छानेला खोरेल चाउकी पोलिए हरिदे तरिन गाई गेज मेके लैजु अब नजिरे बनाई गेम यल गेज मेके नालाए औलेम लायो के नाइए
1: वन जंगल स जुलिसियो खेनबारी ल बाली नाली कुचिउला चुली यात्रा र सताउसु छिनी ने चौसो सहिले के खेले या
0: वन जंगल मेला दिगे माइए लागि किनि पार्कमा खर्ना मार मिली दिए नै सानो जन नै के छैए
1: बतासु चिनिजु बेलाको हिजिनके कोटल ने के सताकीले हेन अखेम छिन्ने ने चाउसो के छैए
0: ने लागि नि निकै के मने के बचिए सुनो अरूले मने के बचैए
1: के छ छामला पोयाल ने लागि किसन किनि के छटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: ए लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
7: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
6: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
7: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
6: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
6: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
8: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
9: बाप रे अब चाहिँ के हुने हो
10: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जल्दै लेखिहाल्छ नि
9: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
10: तिमीलाई थाहा थिएन
9: थाहा थिएन
10: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
9: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
10: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
11: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
15: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
16: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
14: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
16: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
15: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
16: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
14: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
16: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
14: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
16: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
15: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
14: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
16: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
14: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
14: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
15: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
16: डिभिजन वन कार्यालय रोल्पाको अपील।
14: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
16: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
15: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
16: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
14: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
16: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
14: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त हान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ न खाने दिन भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दातका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741 318
0: 9805514652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
6: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो
3: डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: चाहिँ अब कसरी पूरा गर्नुहुन्छ अनि अवगणने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन हो।

0: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खसखस के को झगडा हो यो?
1: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ फर्कदैन, बगेको खोला फर्कदैन।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: तथा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपति सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी। समकक्षी जयशंकर लगायतका विभिन्न मन्त्रीहरूसँग भेट्ने कार्यक्रम।
0: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु। भक्तपुर र बाजुरामा भएका हत्या घटनामा दुईजनाको ज्यान गयो।
1: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै निर्दोष बालबालिकामाथि हुने आक्रमण पीड़ितको दिवस पनि आज।
0: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित। इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत।
1: र एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै
2: मार्बलका सिक्ने विचित्र रथहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका युपी विचित्र प्रडक्टहरू लिड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुहुने भएको छ। दुई देशबीच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल शनिबार भारत भ्रमणमा जान लाग्नु भएको हो। लामिछानेको भ्रमण दलका सदस्य दीपक बोहराका अनुसार हिजो नरेन्द्र मोदीसँग भएको छलफलमा उहाँले नेपालका प्राथमिकता बताउन र त्यसअनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तीनै विषयमा थप छलफल गर्न सरकारका तर्फबाट खनाल भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण पनि स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरेको बताइएको छ।
1: नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सभापति हुने समितिका सबै सदस्य सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ। बैठकमा पार्टीको आन्तरिक सुशासन अनुशासन प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। समिति सचिव दिनेश थापा मगरका अनुसार समितिमा पार्टी हित र निर्देशन विपरीतका झण्डै 700 उजुरी परेका छन्। तिनै उजुरीमाथि कार्यवाहीका लागि सिफारिश हुनेछ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उम्मेद्वारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन्।
0: भक्तपुरको चाँगुनारायण नगरपालिका 8 मंजुश्री गुम्बा नजिक हिजो बेलुकी ट्र्याक्टर पल्टिँदा 2 मजदूरको मृत्यु भएको छ। 9 जना घाइते भएका छन्। ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सिनामंगल बस्ने 32 वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाडौँको सिनामंगल नै बस्ने 26 वर्षीय हिमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी परीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो। कलमसी स्थित एक होटलमा ढलानको काम सकेर 12 मजदूर बोकेर फर्किँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटना भएको थियो। घाइते मजदूरहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच भक्तपुर नगरपालिका 10 छालिङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हिजो बेलुकी घरायसी विवादका क्रममा काठमाडौँको शंकरापुर नगरपालिका सनाङले बारे घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने 38 वर्षीय विदुर विश्वकर्माले खुकुरी प्रहार गरी 33 वर्षीय श्रीमती सरिना तोलाङ्गी विश्वकर्माको हत्या गरेका हुन्। बुबा आमाको झगडा छुट्याउने क्रममा उनीहरूका 8 वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएको प्रहरीले जनाएको छ।
1: बाजुराको बुढी नन्दा नगरपालिका 6 को कोटिलामा गैराती एकजनाको हत्या भएको छ। स्थानीय 32 वर्षीय नीर रावतको हत्या भएको प्रहरीले जनाएको छ। आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर साईले बताउनुभयो। हत्यामा संलग्न रहेको आरोपमा 19 वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बुढी नन्दाको टोलीले गैराती पक्राउ गरेको प्रहरी निरीक्षक साईले बताउनुभयो। प्रारम्भिक अनुसन्धानमा आपसी विवादका क्रममा टेकेन्द्रले नीरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: पोखरा जमसोम नियमित हवाई सेवा बन्द भएको छ। यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समेत एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायाम, मनसून, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायत कारण उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। बेनी हुँदै सड़क मार्गबाट मुस्ताङ आउने पर्यटकको चहल पहल यथावत रहे पनि पोखरा जोमसोम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुन पुगेको प्रमुख पोखरेलले बताउनुभयो। तारा एयरलाइन्सले मे 22 र समेत एयरलाइन्सले जून 2 तारीकदेखि पोखरा जोमसोम हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताउनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ।
1: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइरहेछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। सोही जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका अनुसार चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेका थिए। दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्नुभएको छ।
0: आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइदिन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1982 मनाउन प्रारम्भ भएको यो दिवसमा युद्ध र सशस्त्र द्वन्दका कारण बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघन प्रति विश्वभर ध्यान आकर्षण गराउने गरिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा सार्वजनिक बालबालिका र सशस्त्र युद्ध सम्बन्धी सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बालबालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गैराती आगलागी भएको छ। मुख्यालयको हलचौक स्थित सवारी शाखा क्षेत्रमा भएको आगलागी राति नै नियन्त्रणमा आएको छ। राति करिब 8 बजेतिर शुरू भएको आगलागीबाट सवारी साधनमा क्षति पुगेको छ। मुख्यालयको सवारी शाखाबाट आगो सल्किएको थियो। अण्डरग्राउण्ड पार्किङमा राखिएको विद्युतीय सवारी साधनबाट आगो लागेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध सैन्य कार्यवाही अघि बढ़ाउनबाट रोक्ने उद्देश्यले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एक प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव 208 मतको विपक्षमा 215 मतका साथ पारित भएको हो। चारजना रिपब्लिकन सांसदहरूले डेमोक्रेटिक पार्टीको समर्थन गरेपछि प्रस्ताव पारित भएको हो। अमेरिकी संसदमा युद्ध सम्बन्धी विषयमा यस प्रकारको सार्वजनिक मतभेद विरलै देख्न पाइन्छ। अमेरिकाले यसै वर्ष फेब्रुअरीमा इरान विरूद्ध युद्ध शुरू गरेको थियो। ट्रम्पको युद्ध सम्बन्धी अधिकार सीमित गर्ने उद्देश्यले प्रतिनिधि सभाले प्रयास गरेको यो चौथो पटक हो। प्रतिनिधि सभाबाट पारित भएको यो प्रस्तावले अझै पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटको स्वीकृति प्राप्त गर्न पाएको छ। सिनेटबाट पनि प्रस्ताव पारित भए पनि यसले इरान विरूद्धको सैन्य कार्यवाही पूर्ण रूपमा रोक्न सक्ने सम्भावना कम रहेको बताइएको छ। ट्रम्पले यो प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यसो भयो भने भिटोलाई अस्वीकार गर्न संसदका दुई सदनमा दुई तिहाई बहुमत आवश्यक पर्नेछ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएको जनाएको छ। तर यसका लागि हिजबुल्लाले आफ्ना सबै आक्रमण पूर्ण रूपमा बन्द गर्नुपर्ने शर्त राखिएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो सहमति हिजो दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र त्यसको प्रत्युत्तरमा हिजबुल्लाले उत्तरी इजरायलमाथि रकेट आक्रमण गरेपछि भएको हो। यो सम्झौता दक्षिण लेबनानको इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हिजबुल्लाका सबै लडाकुहरू हटाइने शर्तमा पनि आधारित छ।
1: अब खेल समाचार। एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सभा 12 बजे सिंगापुरमा शुरू हुनेछ। समूह एमा रहेको नेपाल पहिलो खेलमा चीनलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा छ। मलेसियाले पनि आफ्नो पहिलो खेलमा चीनलाई नै पराजित गरेको थियो। यी दुवै टोली आज लगातार दोस्रो जीतको लक्ष्यमा मैदान उत्रन लागेका छन्। समूह एमा नेपाल, मलेसिया, चीन र कतार छन्। चीर परिचित प्रतिद्वन्दी मलेसियासँग नेपालले पछिल्ला 5 T20 खेलमा 100% जीत निकालेको छ।
0: अब मौसम, न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण आज देशका हिमाली पहाड़ी भागमा वर्षा हुने भएको छ। तराईका केही क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने अनुमान गरिएको छ। यी क्षेत्रमा तापक्रम बढ़दा हुने असरबाट सचेत रहन महाशाखाले अनुरोध गरेको छ। हिजो र अस्ति वर्षा हुने क्रम घटेसँगै तापक्रममा ह्वात्ते वृद्धि हुन थालेको छ। हिजो सबैभन्दा बढ़ी भैरहमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस मापन भएको छ। नेपालगंजमा 39.5 र जनकपुरमा 38.2 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। काठमाडौँमा हिजो अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस मापन भएको छ। आज अधिकतम तापक्रम 31 डिग्रीसम्म पुग्ने महाशाखाले जनाएको छ। आज हिमाली तथा पहाड़ी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको पनि सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी। समकक्षी जयशंकर लगायत विभिन्न मन्त्रीहरूसँग भेट्ने कार्यक्रम।
0: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु। भक्तपुर र बाजुरामा भएका हत्या घटनामा 2 जनाको ज्यान गयो।
1: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै निर्दोष बालबालिकामाथि हुने आक्रमण पीड़ितको दिवस पनि आज।
0: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित। इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत।
1: र एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खासिया?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
4: All in one mart, helping make your life easier.
7: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र हो।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
10: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
9: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
10: सम्पर्क मोबाइल 98-578-21-105,
9: 98-479-802,
10: 98-095-82-605
9: र 98-10-93-39-40।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
16: भगवती को चेक जांच तथा शल्यक्रिया सेवा महीनावारी अनियमितता बाँझोपन को समस्या यौनांग चिलाउने गनाउने र पानी बग्ने आंग खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
17: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
18: डाक्टर कमल चन्द शाही द्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
16: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
17: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्जोनी तथा नसा रोग विशेषज्ञ
18: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थायराइड प्रेसर पेट कोलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्याटेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
16: पाउन तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो इबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम इबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
17: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
16: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
17: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
16: डान बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
3: होइन, के भाछ र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
8: हेलो भन्नुहोस् त
9: हेलो हजुर
8: हजुर
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
7: ए नानी के भन्ने रहेछ के भयो
8: हेर्नुहोस् ल ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल किन दिन्थे
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
11: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
13: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
12: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
13: ल उसो भए म सामान लिन गइहाले
12: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
13: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858830504
12: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ

आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैं सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैं दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही दाना होला दाना हालदेऊ नानी
1: खै यो मा त दाना छैन कहिले देखि भन्दासु दाना छैन कहाँ बदल्याउने हो भनेर इमुराले सुन्ने काम नउन्दन भने तो दिमाग खराब
0: ओहो भुसुक्क बिर्सेछु जाऊ जाऊ दिमाग चोरी खेल्न जिते रुपा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बुझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोध रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोज रोल्पा।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्।
8: उजुरी भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै

0: विज्ञापन बोर्ड।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्राली को आयोजना र देवदह मेडिकल कलेज को प्राविधिक सहयोग में एक दिन निशुल्क स्वास्थ्य शिविर संचालन होने भएकोले मौका को फायदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: शिविर में आउनु हुने विशेषज्ञ डाक्टर हाथ जोड़ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कड़ेल स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले इमरजेंसी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे साथ में जनसंपर्क अधिकारी मुक्ति काफले र फील्ड अफिसर अमृत पांडे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म सम्पर्क मोबाइल नम्बर 086-440-037
1: आयोजक रोल्पा हस्पिटल प्राली टुलीखेल लिबाङ रोल्पा
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
5: ए भागु अध्ययारो सच बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
10: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
10: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
9: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको

0: निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
4: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
3: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू,
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
3: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
7: सम्पर्क नम्बर 98760067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
3: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: खै जन्मदाता दिनुहोस् त।
9: जन्मदर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति

0: वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: लिखित बन्दै गएका छन्। अहिले तरुण पुस्ताले पनि बाजाको जानकारी लिँदै गएको छ। आज तिनै ठेट बाजाको वरपर कार्यक्रम रहनेछ। कार्यक्रम सुशैलीको प्रारम्भमै नौमती पञ्चे बाजा घन्काएर त्यही बाजासँगै एकैछिन मन चंगा बनाउने कोशिश गर्छौ। माधव खत्री र पुनकला विशीको यो स्वरमा बागलुङ पर्वत गुल्मी त्यसतिर फेरको यो पञ्चे बाजा नौमतीको धुन।

घन्क्यु पञ्चे बाजा पञ्चे बाजा अथवा पाँच प्रकारका बाजाहरूको समूहलाई हामी पञ्चे बाजा भन्छौं। यो समूह बाजा पनि हो। पञ्चे बाजा नेपालको पूर्वदेखि पश्चिमसम्म सबै भागमा प्रचलित रहेको छ र यो समूह बाजामा बाजा थपिँदै गएपछि यसैको विस्तारित रूप नौमती बाजा हुन आउँछ। पाँच सात नौ एघार तेह्र हुँदै एक्काइसवटा र त्योभन्दा बढ़ी पनि बाजा समूहमा बजाएर पञ्चे नौमती बाजाका मधुर धुनहरू झंकृत धुनहरू निकालिन्छ, जसले समूहका समूह गाउँका गाउँ मान्छेलाई नै नचाइदिन्छ, हँसाइदिन्छ। विशेष त शुभ कर्महरूमा पञ्चे बाजाको अत्यधिक प्रयोग हुने गर्दछ। विवाह लगायतका हाम्रा सामाजिक कार्यक्रमहरूमा त पञ्चे बाजालाई नौमती बाजालाई अनिवार्य जस्तै मानिएको छ। विशेष साइतको बेलामा पनि पञ्चे बाजा चाहिन्छ। विशेष कार्यक्रमको शुभारम्भ गर्दा कुनै पनि शुभ साइत त्यो साइतमा पञ्चे बाजा बजाएर नै कामको शुभारम्भ गर्ने गर्दछौ। र हाम्रो नेपाली समाजमा त हाम्रो खेती किसानीको काम गर्दा पनि पञ्चे बाजा नौमती बाजा बजाउने प्रचलन छ। यसले देव देवादी खुशी भएर प्रकृति धरती माता पनि प्रसन्न भएर हामीले लगाएको खेतीपाती पनि प्रशस्त फल्दछ भन्ने मान्यता छ। त्यसै भएर खेतमा रोपाई गर्दाखेरि पञ्चे बाजा बजाएर नौमती बाजा बजाएर बेटी लगाई लगाई रोपाई गर्ने प्रचलन छ। यो अहिले पनि नेपालको पूर्वी मध्य सुदूरपश्चिमसम्म पनि प्रचलित रहेको छ। त्यसै गरी पञ्चे बाजा कुनै आगन्तुकहरूलाई स्वागत गर्दा अथवा विदाई गर्दा पनि बजाउने प्रचलन छ। त्यसकारण नेपाली मौलिक लोकबाजाको यो झर्रो स्वरूप पनि हो पञ्चे बाजा। यो बाजा अहिले नेपाल हुँदै नेपाली बस्ती भएका संसारका जुनसुकै मुलुकमा पनि पुगिसकेको छ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएको छ। एक्लै समूहमा यस किसिमका बाजा बजाएर हामीले समूहका समूहको मान्छेलाई पनि यो बाजाप्रति आकर्षित गराउन सक्छौ। यसरी नेपाली लोकबाजामा पञ्चे बाजा अथवा नौमती बाजाको विशिष्ट स्वरूप रहिआएको छ। मान्छेको विकास मानव सभ्यताको विकाससँगै विकसित भएका जन्मदेखि मृत्यु पर्यन्तसम्म पनि विविध जात जातिका मौलिक रीतिथिति संस्कृति र सांस्कृतिक पर्वहरूमा बजाइने लोकजीवनका दुःख सुखका साथी जातीय तथा सांस्कृतिक पहिचान बोकेका बाजाहरू नेपाली लोकजीवनका मूल प्रवाह हुन्। यो हाम्रो श्री सम्पत्ति हो, राष्ट्रिय सम्पत्ति हो। लोक चैतन्यको आग्रहमा लोक प्रविधिद्वारा सृजित अनेकौं ताल बोल र स्वरहरूले हृदयलाई तरंगित र झंकृत गराउन सक्ने सामर्थ्यले युक्त पुस्ता पुस्तामा वादन निर्माण सीप र कला परम्परागत रूपमा हस्तान्तरण हुँदै आएका नेपाली लोकजीवनका सांगीतिक ढुकढुकी नै हाम्रा नेपाली लोकबाजाहरू हुन्। यिनले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका छन् र हाम्रा यस्ता बाजाहरू कति प्रकारका छन् भन्ने बारेमा यकिन तथ्य तथ्याङ्क जुट्न नसके पनि विभिन्न कालखण्डमा सामाजिक अभियन्ता बाजाका प्रेमीहरूले यस्ता बाजा संकलन गर्ने संग्रहालयहरू निर्माण गर्ने काम बेला बखत हुँदै आए पनि पछिल्लो समय नेपाली लोकबाजाको लोकबाजा संग्रहालय स्थापना गरेर नै बाजा प्रेमी रामप्रसाद कणेलले ख्याति कमाइसक्नु भएको छ। अहिले पनि उहाँ नेपाली लोकबाजा संग्रहालयको अध्यक्ष हुनुहुन्छ र जसले थुप्रै नेपाली लोकबाजाको खोजबिन गरेको छ। गाउँ गाउँमा घर घरमा थोत्रा पुराना भई रहेका बाजाहरूलाई तिनलाई संकलन गरेर तिनको बारेमा अभिलेखीकरण गर्ने तिनको बारेमा पुस्तक लेख्नेदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म यसलाई विस्तृति गर्ने काममा उहाँ लगायत अरू केही बाजा प्रेमीहरूले पनि बेला बखतमा विभिन्न ठाउँमा साना र वृहत रूपमा गरिआउनु भएको छ। यसरी बाजा प्रेमीहरूले गरेको सराहनीय कामप्रति हामी हृदयदेखि धन्यवाद प्रकट गर्दछौ र आज हामीले पनि घर घरमा हामीसँग भएका मौलिक लोकबाजाहरूलाई संकलन गर्ने तिनलाई संरक्षण गर्ने विस्तृति गर्ने काममा कन्जुसै गर्नु हुँदैन र आज हामीले यो सम्पदा अथवा यो सम्पत्ति नै होइन भनी मानिआएको चीज पनि कालान्तरमा अथाह आउँछ। बाजाले त हाम्रो जातिगत इतिहास बोकेको छ, जातिको चिनारीलाई बोकी ल्याएको छ। बाजासँगै कैयौं भाषाहरू बाँचेका छन् अनि बाजासँगै हाम्रा स्थानीय लोली बोली र त्यहाँका जनजीवन पनि टिकी आएका छन्। त्यसकारण बाजासँग आदिम संस्कृतिका स्वरूप पाउन सकिन्छ। भोलिको पुस्ताले अध्ययन गर्नको निम्ति पनि हाम्रा लोकबाजा चाहिन्छ। यो त वास्तवमा पुरातात्विक अध्ययताको लागि पनि लोकबाजा आवश्यक छ। हामीले इतिहासलाई पूर्ण बनाउने हो भने बाजालाई कहिल्यै बिर्सनु हुँदैन। हाम्रा देशमा आउने विशिष्ट पाहुनाहरूलाई पनि हामी हाम्रा नेपाली लोकबाजा बजाएर स्वागत गर्दछौ र नेपाली लोकबाजै बजाएर विदाई गर्दछौ। हाम्रो देशको एउटा पहिचान दिने विषय भएको छ, सामग्री भएको छ नेपाली लोकबाजा।
हामीले सुनेका छौं। विक्रम सम्वत 2017 सालमा बेलायती महारानी एलिजाबेथ द्वितीय नेपाल भ्रमणमा आउनुहुँदा तत्कालीन समयमा प्रेमलाल र सूर्यमाया कुलुले लाजिम पार्कमा भव्य बाजै बाजाको स्वागतद्वार बनाउनु भएको थियो र त्यो देखेर विश्व समुदाय चकित भएको थियो। नेपालीसँग भएको यस्तो मौलिक सिप हामीसँग पनि भइदिएको, यस्ता धेरै बाजा हामीसँग पनि भइदिएको भन्ने कुरा त्यति बेलाको समयमा विभिन्न राष्ट्रका राष्ट्र अध्यक्षहरूले सरकार प्रमुखहरूले कुरा गर्नुभएको थियो भनेर देख्ने त्यो बारेमा थाहा पाएकाहरूबाट सुन्छौं। त्यसैले हाम्रो घर घरमा रहेका साना तिना ठूला सबै प्रकारका बाजा हाम्रा सम्पत्ति हुन्। यसले भोलि हाम्रो पछिल्लो सन्तानलाई पछिल्लो पुस्तालाई ठूलो टेवा दिन सक्छ। त्यसकारणले हाम्रो राष्ट्र राष्ट्रियता भाषा संस्कृति भूगोलसँग जोडिएको यस्ता बाजागाजा हामीले संरक्षण गरौं, बजौं, बजाउन सिकौं, बनाऊ अथवा बनाउन सिकौं। केही जान्दै नजाने पनि एउटा बाजा हामीले संग्रह गरेर खोजेर आफ्ना घर कोठामा राख्यौं भने त्यसले हाम्रो घर कोठाको शोभा दिन्छ र अझ लोक मान्यता छ, सांस्कृतिक मान्यता छ, धार्मिक मान्यता छ। कलाका सिपका साधन कुची होस् अथवा कलम होस्, बाजा गाजा होस्, यो सरस्वतीको प्रतीक हो। जहाँ जुन घरमा जुन कोठामा जससँग सरस्वतीको वास रहेको हुन्छ उसले चिताएको आँटेका राम्रा काम सबै सफल हुन्छ र त्यो घरमा कहिले अशान्ति हुँदैन भन्ने मान्यता छ। त्यसकारण शान्तिका लागि लोक संगीत र त्यसमा पनि शान्तिका लागि लोक बाजा हामीले सधैँ राख्ने गरौं, बजाउने गरौं, सकिन्छ भने त बनाउने गरौं। यसको स्त्री वृद्धिमा यसको विस्तृतिमा आफ्ना बुताले भ्याउने जति काम गरेर यिनको प्रचार प्रसारमा प्रवर्धनमा टेवा पुर्याउँ। आज चाहिँ हामी तिनी बाजा र बाजा मिश्रित गीत पनि सुनाइरहेका छौं। एकैछिन विनायोको प्रसंग छ। विनायो जोडिएका विनायो शब्दमा पनि व्यक्त भएका धेरै गीत छन्। यो पूर्वी नेपालको मौलिक लोक बाजा हो। यो बाजा रातो वा कालो जातको निगालोबाट अझ मालिङ्गो जातको चाहिँ बाँसबाट बनायो भने साह्रै राम्रो हुन्छ भन्ने भनाइ छ। 3 वर्ष पुरानो निगालोको अथवा मालिङ्गोको चोयाबाट बनाउँदा असाध्यै राम्रो बज्ने विनायो बाजा बन्छ। किराँत महिलाहरूले घाँस दाउरा मेलापात गर्दा विनायो बाजा चोलीको तुनामा बाँधेर राख्नुहुन्छ र मन लागेको बेला बजाउने गर्छन्। विनायो किराँत महिलाहरूलाई विवाहमा माइती पक्षीबाट उपहारको रूपमा दाइजो दिने चलन पनि छ र चेलीलाई मात्र होइन अरू आफ्ना साथी संगातीलाई भेटघाटमा आएका पर पाहुनालाई पनि विनायो बाजा दिएर हामीले उपहारका रूपमा खुशी बनाएर पठाउने प्रचलन छ। त्यसकारण हाम्रा बाजा हरेक हाम्रा सामाजिक जीवनमा सन्निकट रहिआएका छन्। आदरणीय जितेन राईले त विनायो नामकै ठूलो वृहत चलचित्र बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा त्यो चलचित्र देखाउनु पनि भएको छ, जसमा विनायोको बारेमा केही कुरा खोतलिएको पनि छ। आज विनायो अध्ययनको अध्यापनको सामग्री पनि भएको छ। धेरै विद्यार्थीहरूले अहिले विनायोलाई नै विषय बनाएर विद्यावारिधि गर्दै पनि हुन्छ, कतिले गरिसक्नुभयो। यो सबैको लागि शोधनीय र पठनीय सामग्री एकैछिन गीतबाट सुनौ।

हाम्रा गीतहरू हाम्रो जीवनका दैनिकी भन्दा पर कहिल्यै हुँदैन, हाम्रो प्रकृति भन्दा टाढा कहिल्यै जाँदैन, हाम्रो भूगोल भन्दा पर छैन। त्यसकारण हाम्रै भूगोलसँग हाम्रै जीवनसँग मिसिएका यी गीतले हाम्रो जीवनसँगै जोडिएका बाजालाई पनि प्रशस्तै टिपेका छन्, बोकेका छन् र हामीले तिनलाई वादन गरेर असाध्यै मिठा गीतहरू बनाएका छौं र बजाएका छौं। कार्यक्रममा हामी हाम्रा नेपाली ठेट लोकबाजाहरूसँगै गीतै गीत बाजै बाजा प्रस्तुत गरिरहेका छौं। यिनी बाजाहरूको चर्चा गरेर हामीले गरिब कहिले गरिब भ्याउँदैनौ। 1300 प्रकारका भन्दा अझ बढ़ी बाजाहरू नेपालमा भएको प्रारम्भिक जानकारी छ। यिनको बारेमा विस्तृतमा खोजबिन भएको छैन, यिनको बारेमा गहिरो अध्ययन र अनुसन्धान भएको छैन। केही बाजा प्रेमीहरूले व्यक्तिगत रूपमा यिनको शोध गर्नुभएको छ, अध्ययन गर्नुभएको छ, अनुसन्धान गर्नुभएको छ। सरकारी रूपमा वृहत रूपमा राष्ट्रभरि कति प्रकारका बाजा छन्, कुन कुन जातिका बाजा छन्, कुन कुन भूगोलमा कस्ता कस्ता बाजा छन्, लोकबाजाको खोजबिन गर्ने कार्य अब गर्नुपर्छ। त्यो ढिला हुन सक्छ, बाजासँग इतिहास छ, बाजासँग हाम्रो जातीय चिनारी छ, राष्ट्रिय मूल स्वरूप पनि बाजासँगै जोडिआएको छ। त्यसैले हाम्रा लोकबाजाहरू हामीले भन्ने गर्छौं हाम्रो श्री सम्पत्ति हो, हाम्रो शिरको सम्पत्ति हो। यिनलाई खोजेर यिनका बारेमा अभिलेखीकरण गरेर अभिलेख तयार पारेर हाम्रा विद्यालयमा विश्वविद्यालयमा पढ्ने सामग्री बन्नुपर्छ, पाठ्यक्रम बन्नुपर्दछ। र अरू देशले विकास सँगसँगै विकास गरिसकेपछि समाज संस्कृति परम्पराहरू खोज्न थालेका छन् र हामीले पनि आफ्ना समाजमा गाउँघरमा रहेका हामी नेपालीहरूसँग बाँचेका त्यस्ता संस्कृतिलाई आधुनिक समयमा पठन पाठनको विषय बनायौं, तिनमा खोजबिन गर्न थाल्यौं भने हामीले आफ्नो पहिचानलाई अझै गहिरो बनाउन सक्छौ। आज हामी आजको समयमा पहिचानका कुरा गरिरहेका छौं, पहिचानका कुरा गर्दा हाम्रो सिंगो नेपाली जातिको पहिचान हाम्रो भाषा कला र संस्कृतिसँग जोडिएको छ। त्यो भाषा कला र संस्कृतिलाई सधैँ जिउँदो जाग्दो झर्रो र हरिलो भरिलो बनाइराख्ने चाहिँ हाम्रा लोकबाजाहरू हुन्। अहिले तिनको झन्नै 700-800 संख्या संग्रह हुन सकेका छन्। त्योभन्दा अझ धेरै बाजाहरू चाहिँ कति विलुप्त भइसके, कति लोप हुने अवस्थामा लोपोन्मुख ठाउँमा पुगिसकेका छन्। तिनलाई जोगाउने र बचाउने काम आजको हामी पुस्ताले गर्नुपर्दछ। हामीसँग कति प्रकारका बाजा छन् भन्नै सकिँदैन। हामीले बजाउने ताली पनि एक प्रकारको बाजा नै हो। हामीले यो हरेक किसिमका लय भएमा ताली बजाउन सक्छौं भने हामीले दुईवटलाई च्यापेर बजाइने सुसेली पनि एक प्रकारको अर्को महत्वपूर्ण बाजा हो र यो सबै किसिमका गीतमा बजाउन सकिन्छ। यसरी हामीसँगै वरपर कयौं प्रकारका बाजा छन्। वनमा वनको पातलाई पनि टिपेर त्यसको पालुवालाई बजाउँदा त्यसबाट पनि मिठो धुन आउँछ। त्यो सँगै हाम्रा वरपर रहेका कयौं काठ बाँस बेत लगायतका अरू साधन स्रोतलाई जोडेर हामी कयौं प्रकारका बाजा अझ निर्माण गर्न सक्छौ। हाम्रा पुर्खाले तिनलाई जानी नजानी आफ्ना जीवनसँग मिसाएर प्रयोग गर्नुभएको थियो, जसले समाजलाई सुसंस्कृत बनाएको थियो, मान्छेलाई जागरिलो बनाएको थियो, राष्ट्रलाई उन्नयनतर्फ अगाडि बढ़ाएको थियो। तिनलाई हामीले बिर्सनु हुँदैन। आधुनिकतालाई हामीले पछ्याउन सकेनौं भने हाम्रो आधुनिक समयमा विकास सम्भव छैन। तर आधुनिकतालाई पछ्याउने नाममा परम्परागत शैली सिप विधि प्रविधिलाई पनि हामीले संवेदन गर्नुपर्दछ। आधुनिकता र परम्परागत मान्यतालाई संवेदन गर्न सकेनौं, परम्परागत सिप प्रविधिलाई हामीले गाँच्न सकेनौं भने हामी पछि पर्छौं। त्यसैले आजको पुस्ता हामीसँग एउटा गम्भीर चुनौती के छ भने आधुनिकतालाई पछ्याउँदै त्यसलाई अपनाउँदै परम्परागत शैली सिप संस्कृतिलाई पनि जोड़ी ल्याउनुपर्छ। यो नै हाम्रो चुनौती हो। यो चुनौती हामीले सामना गर्न सक्यौं भने हाम्रो आउने पुस्ता अझ सशक्त विकासमा अगाडि बढ़न सक्छ भने संस्कृतिलाई उसै गरी अपनाइ रहन्छ। अहिले विकसित भनिएका कुन मुलुकहरूसँग संस्कृति हराएको छ, त्यसैले उनीहरू आज छटपटिरहेका छन्, त्यसैले उनीहरू आज बेचाइन्छन् र उनीहरू भन्ने गर्दछन् नेपाल जस्ता केही देशहरूसँग परम्परागत मौलिक संस्कृति बाँचिरहेको छ, त्यस्तो संस्कृति हाम्रो कहाँ होला, हाम्रो जातिको संस्कृति कस्तो थियो, हाम्रा बाजा कस्ता थिए, हाम्रा गीत कस्ता थिए, हाम्रा नाच कस्ता थिए, हाम्रा पुर्खाका लवाई खुवाई कस्ता थिए, ती जान्न पाए, तिनको बारेमा हामीले थाहा पाउन सकेनौं, चिजबिज केही भएन भनेर उनीहरूले गुनासो गरिरहँदा आज हामीसँग भएका यस्ता अमूल्य स्त्री सम्पत्तिहरू, यस्ता मूर्त अमूर्त सम्पदाहरूलाई हामीले जोगाइ र बचाइरहनुपर्छ। तीनमध्ये एउटा महत्वपूर्ण जोगाउनै पर्ने, बचाउनै पर्ने, यसको प्रवर्धन गर्नै पर्ने, यसलाई विस्तृति गर्नै पर्ने चाहिँ नेपाली लोकबाजाहरू हुन्। ती पूर्वदेखि पश्चिम, हिमाल, तराई, पहाड, मधेस, खोज, गढतिर जहीँ तहीँ रहेका छन् र हामी नेपाली समाजमा भएका अनेक रंगका फूल झैं अनेक अनेक जातिसँग आफ्ना जातीय बाजा पनि बाँचेका छन्। तिनी मध्ये कार्यक्रममा हामी डम्फू सुनाउँदैछौ। यो डम्फू तामाङ जातिको जातीय बाजा हो।
यसका 32 किलाको आफ्नै अर्थ छ। डम्फूमा माथि रहेको डाँफेचरी यसको आफ्नै निर्माणको चाहिँ विधि छ, प्रविधि छ, संस्कृति छ र विशेष स्वरूपले यो तयार पारिन्छ र विशेषत तामाङ तरुण तन्नेरीहरू आफ्ना मनोकुरा व्यक्त गर्दा यस्तो डम्फू बजाएर नाची नाची धुलो उडाई उडाइकन डम्फूलाई उपयोग गर्नुहुन्छ र विशेष तामाङ समुदायमा घरमा एउटा डम्फू रहेन भने म के तामाङ फलानु के तामाङ भने जस्तो मान्यता रहेको हुनाले अहिले पनि काठमाडौँ वरपरका पहाड़ हुँदै ठूलो बस्ती बसालेर बसिरहेको भूमि सन्तति तामाङहरूका गाउँघरमा घरमा अहिले पनि डम्फू रहेकै हुन्छ र अहिले त सिप विकासको लागि, शिक्षा आर्जनको लागि, रोजगारीको लागि गाउँघर छोडेर नेपालकै शहर र विदेशसम्म पुगेका तामाङ समुदायले झोलामा राखिकन खुब जतनले त्यो डम्फूलाई आफै साथ लानु भएको छ। विशेष त डम्फूमा गाइएका माया प्रेम पिरती प्रणय सूत्रका गीतहरूले अझै मान्छेलाई चित्त आकर्षित गर्ने गर्छन्। यसले त्यहाँको तत्त्व पहाड़को भूगोल पनि व्यक्त गर्छ, गाउँठाउँको पुरानो तामाङ संस्कृतिलाई पनि झल्काइदिएको छ। त्यो डम्फू बजाएर नाच्ने कयौं तामाङ सन्ततिहरूले आफ्ना ती संस्कृतिलाई गीतमा अनुबन्धित गरेर गीतमा स्वराङ्कन गर्नुभएको छ, डम्फूलाई वादन गर्नुभएको छ। ती गीत अनगिन्ती छन्। तीनमध्ये आजकै लागि चाहिँ मैले एकैछिन फूलकुमार बमजनको यो स्वर सुनाउँदैछु, च्याङबा हो म त सेलोमा डम्फू तकदम।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in Walmart. The best place for shopping.
1: Kya sara ho khas tya?
0: Ki chaina bhana na. Noon dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
1: Wow, kaha chha yo?
0: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
2: All in one mart, helping make your life easier.
3: Hello.
4: Hello.
3: Ma hajur ko bank bata boleko. Tapai ko message ma euta OTP number aayeko chha. Malai dinus ta tapai ko khata update garidinchu.
4: Huncha huncha. Pahunus hai. E nani chori.
5: Hajur.
4: Yaha aau ta nani. Yaha हेर त यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
5: दिन त हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भने रहेछ के भयो
5: हेर्नुहोस् ल ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पनि पुऱ्याउनु छ
8: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
7: नमस्कार
8: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
7: यो त साइड जब दाई यो चाहिँ मेन
8: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
7: सामान राम्रो छ ढुक्क हुनुहोस्
8: थाहा छ त्यसैले त यही लिन आएको
9: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
8: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
9: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
8: सुरक्षा घरको
7: साथ जीवन दर्शन

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली
4: सुसेली
3: सुशैलीमा तपाईलाई पुनः स्वागत छ। यो दैनिक कार्यक्रम हो। नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको सेरोफेरोमा रहने गर्छौं। आज हामी हाम्रा नेपाली ठेट लोक बाजाहरू र सँगै तिनी बाजा मिश्रित गीतै गीत बाजै बाजा प्रस्तुत गरिरहेका छौं। नेपाली लोक बाजालाई पनि मूलत दुई भागमा बाँड्न सकिन्छ, एउटा ताल बाजा र एउटा सुर बाजा। ताल बाजाका पनि अनेक स्वरूप छन् र सुर बाजाका पनि अनेक स्वरूप छन्। यस किसिमका नेपाली लोक बाजाहरू प्रशस्ती छन्। कति बाजालाई हामी कोट्याएर बजाउने गर्छौं, धातुले रेटेर बजाइन्छ, औंला चालेर फुकेर बजाइने बाजाहरू छन् भने कति चाहिँ औंला नचाली फुकेर बजाइने बाजाहरू छन्। ठोकेर बजाउने बाजा, छालाले मोडी खरी लगाइएका बाजा र छालाले त मोडिएको तर खरी नलगाइएका कति धेरै बाजाहरू छन्। यिनको प्रकारको बारेमा, यिनको चाहिने चिनारीको बारेमा हामीले कुरा गर्यौं भने निकै लामो समय लाग्छ। अब हामी जो जो जहाँ जहाँ छौं त्यही त्यहीबाट नेपाली लोकबाजा खोजबिन गर्नुपर्छ, यिनको संग्रह गर्नुपर्छ। कमसे कम हामीले तिनका बारेमा जानकारी राख्ने र आफ्ना घर घरमा, आफ्ना घर करेसामा अथवा घरका बुइकेल अटाली बादलीमा गोठ कटेरामा मिल्किरहेका पुराना बाजाहरू छन् भने अब तिनलाई हामीले सुरक्षित ढंगले राख्नुपर्छ र तिनको बारेमा केही न केही जानकारी आफ्ना अग्रजसँग सोधेर टिपी राख्ने बानी बसाल्नुपर्छ। अब अभिलेखीकरण गर्न सकिएन भने समय घर्किनेछ, समय खेर जानेछ, समय रहने छैन। त्यसैले हामी जो जो जहाँ जहाँ छौं जसले जति सकिन्छ हाम्रा नेपाली मौलिक बाजालाई खोज्नुपर्छ, जान्नुपर्छ र यिनका बारेमा केही नसके पनि ती बाजा जोगाएर राखिदिनुपर्छ। हामीले नगरे पछिल्लो पुस्ताले यिनको बारेमा गहिरो संग्रह गर्नेछ, शोध गर्नेछ, अध्ययन गर्नेछ। कार्यक्रममा यही प्रसंगमा खैंजडी मिश्रित थुप्रै गीतहरू छन्। विशेष त छेत्री बाहुन समुदायमा नेपालको मध्य पहाड़तिर पहाड़ हुँदी खैंजडी बजाएर भजन कीर्तन गर्ने परम्परा छ र त्यही भजन कीर्तनबाट पछिल्लो समय रोइला चुड्का जस्ता गीतहरू पनि बन्न थाले र तीन अहिले होइन दशकौं अघिदेखि निर्माण भई प्रसारणमा आएका छन्, सुराङ्कन भएका छन्। तिनै मध्ये भजनबाट आएको रोइला छ। प्रवीण गुरूङ र साथीहरूको स्वरमा भयो जमका भेट सपनेकी रानीसँग पोखराकी नानीसँग

खैजडी बजाएर मजुरा बजाएर देवी स्तुति देव गाथाहरू हामीले गाउने गर्दथ्यौं, हाम्रा पूर्वज अग्रजले गाउने गर्नुहुन्थ्यो र त्यहीबाट अहिले रोइला चुड्का लगायतका प्रेम पिरतीका गीतहरू पनि प्रशस्त बनेका छन्। अहिले त यिनैमा दोहोरी खेल्ने परम्परा पनि छ। भजन्यहरूले खैजडी बजाएर नाचेको भजन असाध्यै दर्शकको लागि हेर्न लायक हुन्छ। भजन बालुङ जस्ता धार्मिक अनुष्ठानहरूमा खैजडी बाजाको अत्यधिक प्रयोग हुने गर्दथ्यो र अहिले त्यो बाजा नेपाली मौलिक ठेट गीतहरूमा पनि प्रयोग हुन थालेको छ। तिनमा सबभन्दा बढी रोइला चुड्का लगायतका गीतमा प्रयोग भइआएको छ। अर्को नेपाली मौलिक लोक बाजा हो मौरी बाजा। यो मौरी बाजा चाहिँ अरू बाजा भन्दा पनि अझै लोपोन्मुख रहेको छ। मौरी बाजा सुर बाजा अन्तर्गत पर्दछ। यो म्याग्दीतिरका छन्त्याल जातिले बजाउने गर्नुहुन्छ र कतिले यो छन्त्याल जातिको जातिगत बाजा पनि हो भनेर भन्नुभएको छ। तथापि यो विषय प्रष्ट नभइसकेको हो। गर्जिङ जातको निगालोबाट बनाइएको यो बाजा बजाउँदा फूलबारीमा मौरी घुमेको जस्तो मिठो आवाज गुनगुन आवाज आउने गर्छ जो सबैलाई मिठो लाग्ने गर्छ। अनेकौं सुरहरूमा बजाउन मिल्ने यो बाजा पौन फेरेर बजाउनु पर्दछ। अहिले यो बाजा बजाउने कलाकारहरू र बनाउने निर्माणकर्ताहरू अत्यन्तै कम हुनुहुन्छ र यिन बाजा बजाउने मध्ये प्रसिद्ध गायक लोकप्रिय गायक खड्ग गर्बुजाले यो बाजा अत्यन्तै राम्रो बनाउनुहुन्छ र अत्यन्तै मिठो धुनमा पनि उहाँले बजाउनुहुन्छ। उहाँले कलाकारिताको शुरूआत यही मौरी बाजा लिएर प्रवेश गर्नुभएको थियो। अहिले त उहाँले धेरै जस्तो मौलिक लोकबाजाहरू बजाउनुहुन्छ र उहाँ लगायत केही कलाकर्मीहरूले यो बाजा बनाउनुहुन्छ र बजाउनुहुन्छ। जे होस्, नेपालका लोपोन्मुख बाजा लोकबाजा मध्ये मौरी बाजा पनि हो जसको धुन चाहिँ अत्यन्तै मिठो छ। धुन चाहिँ कहिले लोप हुँदैन। हामीले एक फेर सुनिसकेपछि सो धुन फेरि सुनौ सुनौ लाग्छ र यस्तो मिठो धुन दिने मौरी बाजाको प्रयोग रेडियो नेपालमा तत्कालीन समयमा गीत रेकर्डिङ हुँदाखेरि यसको धुन सुनेर त्यो समयका लोकप्रिय गायक गायिकाहरूले आफ्ना केही गीतमा प्रयोग गर्नुभएको थियो र अहिले पनि फाटाफुटा रूपमा मौरी बाजाको प्रयोग गरेर यसलाई पनि बजाएर गीत रेकर्डिङ गर्ने प्रचलन छँदैछ र केही अहिलेका गायक गायिकाले पनि मौरी बाजालाई उपयोग गर्नुभएको छ। तिनी मध्ये हामी ठाउँ ठाउँमा मौरी बाजा सुनिने योगी सुनाउँछौ। नन्दकृष्ण जोशीको स्वरमा गीतको लय भए चाहिँ सेती गालीको छ।

0: यही हो मौरी बाजा जसलाई नन्दकृष्ण जोशीले आफ्नो गीतमा प्रयोग गर्नुभएको थियो र यस्तै केही गीतहरू छन् मौरी बाजा मिसिएका मौरी बाजा झैं विनायो झैं मर्चुङ्गा झैं अरू थुप्रै लोकबाजाहरू छन् सारङ्गी जसका बारेमा हामीले हप्तौं कुरा गर्दा पनि हप्तौं यसको जानकारी लिँदा र दिँदा वादन गर्दा सुन्दा पनि हामी अगाउँदैनौ त्यसै गरी पहाड़ अझ हिमाली भेगतिर खुबै प्रचलन हुने टुङ्ना बाजा जसको मिठो धुन केही नेपाली चलचित्रका गीतहरूमा पनि प्रयोग भएको छ र त्यहाँका मौलिक लोकगीतमा टुङ्नाको धुन हामी सुन्न सक्छौं भने मुरली त अक्सर हामी धेरै जसो नेपालीले जाने चिनेकै बाजा हो जो घर घरमा बन्ने गर्थ्यो बज्ने गर्थ्यो यो अहिले केही पाता लिएको छ भने मादल जसको बारेमा हामीलाई धेर थोर त थाहा छ नेपाली बाजाको इतिहासमा सबभन्दा प्रचलित तथा लोकप्रिय बाजा हो पूर्वदेखि पश्चिम उत्तर दक्षिण नेपाली बसेका बस्ती बस्ती अझ पहिला त घर घर मादल राख्नुपर्छ भन्ने थियो अहिले त्यो केही पाता लिएको छ सायद हामी घाँसपास कपासको जो गर्ने समय खर्चिनु परेर मादलतिर ध्यान कम गएको हो कि प्राय नेपालको सबैजसो भागहरूमा बजाइने यो बाजा नाग जाति अथवा मगर जातिको बाजा हो भनेर भनिन्छ छतिउन दार तथा खमारीको काठबाट मादल बनाइने गरिन्छ विभिन्न ठाउँमा विभिन्न प्रकारका मादलहरू साना ठूला आकारमा केही भिन्नता भएका फरक फरक किसिमका मादल पाइने भए तापनि मादलको बनाउने प्रक्रिया भने सबै एउटै किसिमको हुन्छ उपयुक्त काठको मुढालाई भित्र खोपेर खोक्रो पारी घार तयार गरिन्छ त्यो घारको दुवैपट्टि मुखमा छालाले मोडेर छालाकी तनाले बेसरी कस्ने गरिन्छ दुईपट्टि छालामा काँस तथा किटको धुलो मिसाएर खरी लगाइएको हुन्छ र एकापट्टिको भागमा ठूलो आकारको खरी लगाइएको हुन्छ जसलाई भाले र अर्कोपट्टि सानो खरी लगाएको हुन्छ त्यसलाई पोथी भन्ने प्रचलन पनि छ यही दुईपट्टि खरी हालेको भागको नाम पनि पूर्व र पश्चिममा फरक पाइन्छ मादल कम्बरमा भिरेर बजाइन्छ र यो नेपाली ताल बाजाहरू मध्येको एउटा उत्कृष्ट बाजा पनि हो जुन प्रायश धेरै जसो गीतमा मिल्ने गर्दछ र यो बजाउन पनि अक्सर अरू बाजा भन्दा केही सजिलो पनि छ यो मादल नेपालको शिर बाजा हो यसैले गाउँघरलाई बिउजाएको हुन्छ यसैले समाजलाई जागृत बनाएको हुन्छ यही मादल मिसाएर मादल समेटेर कयौं गीतहरू बनेका छन् तीनमध्ये एउटा लोकगीत अब्बल छ जनकवि केशरी धर्मराज थापाको स्वरमा यही लोकगीत सुनाएर बस्ती बस्ती मनमन बिउजाउँदै आजलाई सुसेली सकिन्छ भोलि फेरि भेटौँला नमस्कार
1: सानो सानो रानी चरी लेखै बाटो झर्यो बल्ला गाउँको न

0: बिहान 11 बजेको थाहा अपडेटमा सन्चुको नमस्कार। रोल्पाको माडी गाउँपालिका दुई ब्याङ्क खोलामा आज बिहान गाड़ी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरूषको मृत्यु भएको हो। उहाँका अनुसार पिकअप गाड़ी सड़कबाट करिब 400 देखि 500 मिटरसम्म तल खसेको हो। गाड़ी दुर्घटनाको खबर प्रहरीले आज बिहान 9 बजेतिर पाएको थियो। इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरीको टोली खटिएको छ। मृतकहरूको पहिचान र थप विवरण खुल्न बाँकी रहेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दी गाउँपालिका 6 मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिएता 7 जना घाइते भएका छन्। पोखराबाट दमोलीतर्फ छुटेको G1X5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु मिनी प्रदेश 01001-0046 नम्बरको एम्बुलेन्स ठोकिँदा 7 जना घाइते भएका हुन्। दुर्घटनामा एम्बुलेन्समा सवार 6 जना र मिनी ट्रक चालक गरी 7 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घाइतेहरूको मध्ये एकजनाको अवस्था गम्भीर छ। घाइतेहरूको बेल चौतारा स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुहुने भएको छ। दुई देशबीच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल शनिबार भारत भ्रमण जान लाग्नु भएको हो। लामिछानेको भ्रमण दलका सदस्य दीपक बोहराका अनुसार हिजो नरेन्द्र मोदीसँग भएको छलफलमा उहाँले नेपालका प्राथमिकता बताउन र त्यस अनुसार सहकार्य गर्न तयार बताउनु भएको थियो। तीनै विषयमा थप छलफल गर्न सरकारको तर्फबाट खनाल भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यस अघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रमलाई स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरेको बताइएको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई निर्देशन दिइएको छ। बैठकमा पार्टीको आन्तरिक सुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। समिति सचिव दिनेश थापा मगरका अनुसार समितिमा पार्टी हित र निर्देशन विपरीतका झण्डै 700 उजुरी परेका छन्। तिनै उजुरी उपर कार्यवाहीको लागि सिफारिश हुनेछ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उम्मेद्वारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन्। पोखरा चम्सम नियमित हवाई सेवा बन्द भएको छ। यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समेट एयरलाइन्सले पोखरा जमसम नियमित हवाई सेवा उडान करिब 3 महिनाको लागि बन्द गरेको जनाएका छन्। बर्खायाम, मनसून मौसम प्रतिकूल र पर्यटकीय अफ सिजन लगायतका कारण उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जमसम नियमित हवाई उडान बन्द गरेको जमसम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। बेनी हुँदै सड़क मार्गबाट मुस्ताङ आउने पर्यटकको चहल पहल यथावत रहे पनि पोखरा जमसम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुन पुगेको प्रमुख पोखरेलले बताउनुभयो। तारा एयरलाइन्सले मे 22 र समेट एयरलाइन्सले जुन 2 तारीखदेखि पोखरा जमसम हवाई सेवा बन्द गरेको प्रमुख पोखरेलले बताउनु भएको छ। जमसम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जमसम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। र नेपालले एसएससी महिला प्रिमियर कपमा लगातार 2 जीत दर्ता गरेको छ। नेपाली समूह डी अन्तर्गतको 2 खेलमा आज भूटानलाई 51 रनले पराजित गरेको हो। मलेसियाको कोलजे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको 114 रनको लक्ष्य पछ्याएको भूटान 20 ओभरमा 8 विकेट गुमाउँदै 62 रनमा समेटियो। भूटानका डिचेन वाङमोले अभिजित 39 र चाडो ओमले 11 रन बनाइन्। अरू ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपालकी रूबिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2, कविता कुंवर र मनिषा उपाध्यायका नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालकी सीता राणा मगरले सर्वाधिक 37 रनको योगदान गरिन्। रूबिना छेत्रीले 24, सोनी पाखरिनले 13 र सम्झना खड्काले 10 रन जोडे। समर डेमा 2 खेलबाट 4 अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। दुवै खेलमा पराजित भूटान अंकविहीन छ। हङकङ 2 अंक सहित दोस्रो स्थानमा छ। पहिलो खेलमा हिजो नेपालले कतारलाई 8 विकेटले हराएको थियो। अब नेपालले शनिबार हङकङसँग खेल्ने तालिका छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन अनुरोध रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जंकोट रोल्पा।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
4: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली। समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
3: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाचो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558 22 275, रेणुका रोका 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585 28 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दाउमा होला दाना हालिदेउ नानी
1: खै योमा त दाना छैन कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847505071 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडेकेन रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, यथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: বাজে কি ভয় কি না জ্বালা না হাত
1: হ্যাঁ দুঃখে কোথ না খানি দিন না ভাত দুঃখে কো চুরি করছ দিন রাত আমি গালামা উন্নত হাত করছেন বাজে
0: ল অব চিন্তা করু পর্দই না রোলপালি মুস্কান ডেন্টাল ক্লিনিক তপাইকো সাথ
2: ও দাঁতका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 9867-0067-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी भोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आया मम्मी दाजु क्यों मत खाना खान नि सक्दिन।
10: हैन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9558743122 र 9558743123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गु बेला खेमरिदे गरम ओगोत्री जेउ बेला सुनो फुरी कता ओचुली जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षुन्नादे वातावरण मिलेने ल खेप्पा असर किने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चासो खेलगेमा दुख को जन धनी नि खेता छेती ताउ हो खोकाई
13: जेठो छालियाला बल्ल लेलाकिले पुरा रङदे नौ पुराले चौसो ख्याल गिरी
12: वन जंगल सग मिरा आइरिने बानी एमएल एमए ओ सछामेला दिउसोकर पोतर राले तार जगे रहते
13: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जबांगजा र यामादेने पोल गेने या इतौ चीज र रहैते वन जंगल याले के भबाय
12: पिकनिक वनभोज बाको ने सचांसु छिनि नेले चौसो सैदे देखनाय वन जंगल ओ सछामि दैके बानीको चुरोद विधि ओरे बनै
13: नान्थर नाम्रो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चौसन गिरिए
12: गेसो छानेला खोले ल चाउसी पोलिए होरिदे तरिन गाई गेज निकेलाइजु अब नजिरे बनाए गेम ये ल गेज निके नलाए अरुले लाइयो के लाइजे
13: वन जंगल स जुडिसी हो गेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउसु छिनी ने चौसो सहिरे के खेले या
12: वन जंगल नेला दुके माइए मेला दिखिनी पार्सोना खरनामार निदि बनाई सानो जने गेसे
13: बतास उचलिजु बेलाको घिजिमके कोटल मेके सताकिले हेनोखिम छिन्नी ले चासो गेसे या
12: मेला दिने निताए गे मने गे बसिए सनो अरुले मने गे बसया
13: के छ थामला पोयाल मेला गे किसन किने गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालयले खबर दिए
12: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
4: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
3: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
3: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
4: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-5900-79, 98-2-29-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आम खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
7: डाक्टर कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी,
6: युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन्।

0: दाँतमा चिजा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा जिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हिजो जस्तो आज छैन, आज जस्तो भूमि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा संचुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मध्य प्रदेशका 16% बालबालिकामा कुपोषणको समस्या, निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीड़ितको दिवस विभिन्न कार्यक्रम सहित मनाइँदै
0: राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी, समकक्षी जयशंकर लगायत विभिन्न मन्त्रीसँग भेट्ने कार्यक्रम।
1: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, भक्तपुर र बाजुरामा भएका हत्या घटनामा दुईजनाको ज्यान गयो।
0: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित, इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत।
1: एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले यो तथ्य पत्ता लागेको बताउनुभयो। स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 2,83,308 बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो, जसमध्ये 35,883 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को मापदण्ड अनुसार यो अवस्था संकटपूर्ण मानिन्छ। मध्य प्रदेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको संख्या 44,654 पुगेको छ, जुन कुल परीक्षण गरिएका बालबालिकाको 15.76% हुन्छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरीबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताउनुभयो।
1: आज निर्दोष बाल बालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइन्दैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1982 मनाउन प्रारम्भ भएको यो दिवसमा युद्ध र सशस्त्र द्वन्दका कारण बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघन प्रति विश्वभर ध्यानकर्षण गराउने गरिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बाल बालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालय अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थाका छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसद्वारा सार्वजनिक बालबालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेको छ। प्रतिवेदनमा विश्वभर 22,495 बालबालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको छ।
0: जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 साल जेठ 21 गते नेपाल जातीय छुवाछूत मुक्त भएको घोषणा गरिएको थियो। सोही दिन जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पुर्याउँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका अनुसार चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछूत र भेदभावका 58 उजुरी परेका छन्। दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत जस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्नुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिखर शिशिर खनाल भारत भ्रमणमा जानुहुने भएको छ। दुई देशबीच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल शनिबार भारत भ्रमणमा जान लाग्नु भएको हो। लामिछानेको भ्रमण दलका सदस्य दीपक बोहराका अनुसार हिजो नरेन्द्र मोदीसँग भएको छलफलमा उहाँले नेपालका प्राथमिकता बताउन र त्यस अनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तिनै विषयमा थप छलफल गर्न सरकारका तर्फबाट खनाल भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरिएको बताइएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रासोपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण कोरम नपुग्ने भएकाले बैठक स्थगित गरिएको हो। आजको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरोजू न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने तथा समितिको आन्तरिक कार्यविधिबारे छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
1: नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे ललितपुरको सानेपा स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई निर्देशन दिइएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। समिति सचिव दिनेश थापा मकरका अनुसार समितिमा पार्टी हित र निर्देशन विपरीतका झण्डै 700 उजुरी परेका छन्। तिनै उजुरी उप कार्यवाहीका लागि सिफारिश हुनेछ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उम्मेद्वारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन्।
0: भक्तपुरको चागुनारायण नगरपालिका 8 मंजुश्री गुम्बा नजिक हिजो बेलुकी ट्राक्टर पल्टिदा दुई मजदूरको मृत्यु भएको छ। 9 जना घाइते भएका छन्। ट्राक्टर पल्टिएर च्यापिदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सिनामंगल बस्ने 32 वर्षीय विजय राई र सिन्धुली घर भई काठमाडौँ सिनामंगल नै बस्ने 26 वर्षीय हिमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले बताउनुभयो। यसैबीच भक्तपुर नगरपालिका 10 छालिङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हिजो बेलुकी घरायसी विवादका क्रममा काठमाडौँको शंकरापुर नगरपालिका 6 नाङले भारे घर भई भक्तपुरमा डेरा गरी बस्ने 38 वर्षीय विदुर विश्वकर्माले खुकुरी प्रहार गरी 33 वर्षीय श्रीमती सालिना तोलाङ्गे विश्वकर्माको हत्या गरेका हुन्। आमा बुवाको झगडा छुट्याउने क्रममा उनीहरूका 8 वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएका छन्। यस्तै लिवाली स्थित खोप्रिङ इंग्लिश सेकेण्डरी स्कूलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट विद्यालयको 2 तला पूर्ण रूपमा क्षति पुगेको तथा 5 वटा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले बताउनुभयो। आगलागीबाट करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले जलेका सामग्री हटाउने र सरसफाईको काम शुरू गरिएको छ। धेरै दिन पठन पाठन अवरूद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले बताएको छ। प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको छ।
1: बाजुराको बुढीनन्दा नगरपालिका 6 को कोटिलामा गैराती 1 जनाको हत्या भएको छ। स्थानीय 32 वर्षीय निर राउतको हत्या भएको प्रहरीले जनाएको छ। आपसी विवादका क्रममा राउतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। हत्यामा संलग्न रहेको आरोपमा 19 वर्षीय टेकेन्द्र राउत पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले गैराती नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ मानेश्वर काठमाडौँ फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार छलीगरीको आशंकामा जोमसोम पर्वतको कुस्मा र कास्कीको हिमजाबाट हिजो राति सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। गाड़ी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर 33 गुल्मा मुस्ताङ, म्याग्दी गुल्मा नम्बर 25 चण्डिका गन पर्वत र नम्बर 24 कालिका गन कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। बजेट वक्तव्य सार्वजनिक हुन अघि नै ती गाड़ी नेपाल भित्रिएको बताइएको छ। गाड़ीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाड़ी नियन्त्रणमा लिएको हो। बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाड़ी आयात गरिएको आशंका गरिएको छ। बरामद गरिएको मध्ये धेरै गाड़ी चिनिया बीवाईडी कम्पनीका छन्। यसैगरी नुवाकोटको पासाङ लामो सड़क खण्डबाट समेत दुईवटा गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध सैन्य कार्यवाही अघि बढ़ाउनबाट रोक्ने उद्देश्यले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एक प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव 208 मतको विपक्षमा 215 मतका साथ पारित गरिएको हो। चारजना रिपब्लिकन सांसदहरूले डेमोक्रेटिक पार्टीको समर्थन गरेपछि प्रस्ताव पारित भएको छ। अमेरिकी संसदमा युद्ध सम्बन्धी विषयमा यस प्रकारको सार्वजनिक मतभेद विरलै देख्न पाइन्छ। अमेरिकाले यस्तै वर्ष फेब्रुअरीमा इरान विरूद्ध युद्ध शुरू गरेको थियो। ट्रम्पको युद्ध सम्बन्धी अधिकार सीमित पार्ने उद्देश्यले प्रतिनिधि सभाले प्रयास गरेको यो चौथो पटक हो। प्रतिनिधि सभाबाट पारित भएको यो प्रस्तावले अझै पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटको स्वीकृति प्राप्त गर्न बाँकी छ। सिनेटबाट पनि प्रस्ताव पारित भए यसले इरान विरूद्धको सैन्य कार्यवाही पूर्ण रूपमा रोक्न सक्ने सम्भावना कम रहेको बताइएको छ। ट्रम्पले यो प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यसो भयो भने भिटोलाई अस्वीकार गर्न संसदका दुवै सदनमा दुई तिहाई बहुमत आवश्यक पर्नेछ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएको जनाएको छ। तर यसका लागि हिजबुल्लाले आफ्ना सबै आक्रमण पूर्ण रूपमा बन्द गर्नुपर्ने शर्त राखिएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यो सहमति हिजो दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र त्यसको प्रत्युत्तरमा हिजबुल्लाले उत्तरी इजरायलमाथि रकेट आक्रमण गरेपछि आएको हो। यो सम्झौताले दक्षिणी लेबनानको इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हिजबुल्लाका सबै लड़ाकू हट्ने शर्तमा पनि आधारित छ।
1: अब खेल समाचार। नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जीत दर्ता गरेको छ। नेपालले समूह डी अन्तर्गतको दोस्रो खेलमा आज भूटानलाई 51 रनले पराजित गरेको हो। मलेसियाको कोलजे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको 114 रनको लक्ष्य पछ्याएको भूटान विश्वभरमा 8 विकेट गुमाउँदै 62 रनमा समेटियो। भूटानका डी चेन वाङमले अभिजित 39 र चाँडो ओमले 11 रन बनाइन्। अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालकी रविनाथ छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2, कविता कुंवर र मनिषा उपाध्यायको नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित विश्वभरमा सबै विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालकी सीता राणा मगरले सर्वाधिक 37 रनको योगदान गरिन्। रविनाथ छेत्रीले 24, सोनी पाखरिनले 13 र सम्झना खड्काले 10 रन जोड़े। समूह डीमा 2 खेलबाट 4 अंक जोड़ेको नेपाल शीर्ष स्थानमा रहेको छ। यसै दिन बीच एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल अहिले केबीरमा सिंगापुरमा शुरू हुँदैछ। टस हारेको नेपाल पहिले ब्याटिङमा उत्रन्दैछ। समूह एमा रहेको नेपाल पहिलो खेलमा चीनलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा छ। मलेसियाले पनि आफ्नो पहिलो खेलमा चीनलाई नै पराजित गरेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मध्य प्रदेश का 16% बाल बालिका में कुपोषण को समस्या निर्दोष बाल बालिका माथि हुने आक्रमण का पीड़ित को दिवस विभिन्न कार्यक्रम सहित मनाइए।
0: राष्ट्रपति सभापति लामी छाने फर्किए लगत्तै परराष्ट्रमंत्री खनाल भारत जाने तैयारी। समकक्षी जयशंकर लगायत विभिन्न मंत्री संग भेटने कार्यक्रम।
1: भक्तपुर को चांगु नारायण में ट्रैक्टर दुर्घटना हुँदा दुईजना को मृत्यु। भक्तपुर र बाजुरा में भएका हत्या घटना में दुईजना को ज्यान गयो।
0: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित। इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत।
1: र एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।

0: सधैंको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
2: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
2: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
1: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
2: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
3: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
2: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाचो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं याद राखौं तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटोनिर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी
1: खै यो त डाँडा छैन कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरो, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन न चलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो। लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो। घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाजे के भयो किन डालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 3918 9895 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: सुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुन सहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुन सहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट गर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867067467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
9: साथै तार मान्ने
5: बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
10: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा।
9: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स।
10: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट।
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412।
9: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
0: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न। त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्?
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाम।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ पेला खेमरिदे गरम ओबतरी जेउ पेला सोनो फुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र त खेप जस खेम्नाले वातावरण मिले नेला खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सके सोनो माखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख
13: जनधनी खेता छेती हो। अध्यक्ष छानेला बन्न लेलाकिने पुरो रङदे नौ पुराले चौसो ख्याल गिरी
12: वन जंगल सर मेरा आइरी बानी एमएल एमए ओ छानेला लिउ सोतर पोतर राले पार जगे रहते
13: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जबाङजा र यामा देने पोल गेले या इतौ चीज र रहिते वन जंगल याले के भबाय
12: पिकनिक वन भोज बाको ने सचाउसु छिनि नेले चौसो सैदे कि खनाले वन जंगल ओ छानि दैके बानीको चुरो दिदी ओरे पनि
13: लान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो कि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चौसन गिरिए
12: गेछो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लाइजु अब नजरे बनाए गेम एल गेज मेके नलाए औले लायो के लाइए
13: वन जंगल सजुलिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिरेकी खेले
12: वन जंगल मेला दुगेमाइए नेवला दिकिनी पार्कमा खर्ना मारे मिली दिए पनि सानो त नै गेसले
13: बतासु चिनिजु बेलाको हिजिमके कोटल नेकी सताङ्गिले हेनोखिम छिन्ने ने चासो गेसले
12: नेला दिने निताई के मने के पछि सुनो अरूले मने के पछि या
13: के छ छामला पोयाल नेला के किसन किनी के छटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाले उनी कार्यालयले खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी किएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478607070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खतखत के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578211105,
6: 98479802,
7: 98095082605
6: र 98103940।
8: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
8: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
8: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
1: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900779, 98229454555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको?
1: थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900779, 98229454555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति

0: खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
3: कमरजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श
2: कम्तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाछ र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
6: अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बाथ, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।

0: कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
2: खैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुझै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
4: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाबी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याउ एकै ठाउँमा पाइनु पर्छ
6: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो
5: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही
7: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाँझको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 아유.
1: 바지, 기모, 기는 잘라마하.
0: 야, 누해 꼬셨다. 아니, 딘나 봐. 누해 꼬, 누해가 저 딘다. 아니, 갈라마 혼났다. 걸선 봐.
1: 나, 아버 진다 걸노 퍼데이나. 롤팔이 무스칸 덴탈 클리닉. 천이 떠파이코 사트.
2: 오, 다트가 삼포나 로기 허리, 아바 파르다이나 신탈리나, 롤팔이 무스칸 덴탈 클리닉, 수릴 이스미르티 차르, 수리차우 롤파마잔 호스 니코후나.
3: 하지우, 하미카하, 던타 치크석 두아라, 아프타코 사타이딘, 다트라 기자코 삼포르나 오파차르 그린차.
1: 하지우, 아우노호, 소비세 간다, 떠파이케 세와마 떠파르초.
2: 하지우, 함라스케 바하루.
1: 아줄 저스터 수가이 반가 팅가 다다 수이다 보나우네
4: 너두카이 다다 니깐네
1: 두키고 다다 저래 되기 우파차아르 가네
4: 기자 바토 러그다우네 사트 보나우네 소모스자포 스토클 우파차아르
1: 다다마 시멘트 차디 아타바 파르티 부니 하르칼라기 비세스 슈트 사히데 너시니네 가리 다다마 시멘트 파르네
4: 에크디오타 타타 탈라마티코 푸레이 다다 러가우네
1: 다다 타타 무크 샤만데 비세스 슈트 사히데 구나스타리 우파차아르 가네
4: हल्प जानकारी के लिए प्रोप्राइटर विष्णु खटका संपर्क नंबर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति गांवपालिका चार सुलीचौर रोलपा ग्लोबल आईएमए बैंक संगे जोड़िएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नसारोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृतिराज कडेल स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सरोज काफले इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे
8: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 086-440-037
7: आयोजक रोल्पा हस्पिटल प्राली टुडीखेल लिबाङ रोल्पा
8: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही
7: रोल्पा
5: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
9: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडा वासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
0: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
10: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत नै दिनुहुन्न अनि दाँत किराले पनि खाछ
0: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
11: हजुर हाम्रा सेवाहरू
12: दाँत बाँध्ने
11: दाँत सफा गर्ने
12: दाँतमा सिमेन्ट भर्ने
11: दाँत नभएको ठाउँमा दाँत रोप्ने
12: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
11: फिक्स दाँत लगाउने
13: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
14: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 98-67-67-467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचाँदी पसलको छेउमा
13: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
15: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
3: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
15: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
3: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
15: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
15: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
15: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-79-93-412
3: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
10: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
16: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
5: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
16: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
5: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
16: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
17: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
18: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। जुङ्गो बेला खेम्रिदे गरम ओगोत्री जेउ बेला सुनो भुरीकता ओचुरी जेउ आउ बेला ख वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए आउ ये जुनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खुन्नाले वातावरण मिलेने ल खेप्पा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिनी किमी लापरवाही सुनो चासो खेलगेमा दुख को ठेल मेला कि नाते जन धनी नि खेप्पा छेती ताउ खोकाई
19: वन
18: जङ्गल सज मेरा आयुर्वेदी बानी एमएल एमए ओछो छानेला दिउँसोकर पोटोग्रामले पार्दै रहतै
19: सलाई लाइटर स्याउला मे सचाउने चिजराले हिजा बाङ्जा र यामाले पोल गेले या इतौ चिज र रहे वन जङ्गल याल के भए
18: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउँछु सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने दैके बारीको चुरोट विधि ओरे पनि
19: नानखर नाम र लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिलिए
18: गेछो छानेला खोरे ल चाउसी खोलिए हरिदे तरिम गाई गेज निकेलाई जु अब नजिरे बने गेम ये ल गेज निके नलाए अरुले नयो के नाइए
19: वन जंगल स जुलिसी हो खेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चौसो सहीले के खेले या
18: वन जंगल मेला दुके माइए
19: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
18: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोका झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
6: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खसखस के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: कलम तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
13: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
12: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
13: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
12: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
13: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
12: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
12: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
13: सम्पर्क मोबाइल 9857211105,
12: 9479702802,
13: 9805582605
12: र 9910939940।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा कुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
15: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
16: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
14: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
15: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
16: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
17: कम तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
17: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
17: डान बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान
8: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
7: होइन के भाषा र तपाईँलाई
8: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
18: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
19: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
7: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
19: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
20: खैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
21: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
22: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
21: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
22: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
21: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत बाट फिक्स दात बनाउने, ग्यारेन्टी का साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुन लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
22: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए, म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माण
0: निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
23: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
23: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
23: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार

0: त्यही डाँडामा होला दाना हाल्दै नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले शून्य काम नआउँदैन भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9874505171 र 9855824171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान चुडीखेल रोल्पा खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा

0: पेट्रोल भएको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ। सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौं। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौं। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ। लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।

0: स्वास्थ्य सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंजू तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के भने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। सभामुख डीपी अर्यालले दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको हो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज राष्ट्रिय दलित आयोगद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनीतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले सामाजिक चेतना, कानूनी कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अगाडि बढ़ाउनु पर्ने आवश्यकता औल्याउँदै दलित समुदाय आर्थिक रूपमा सशक्त नभएसम्म सामाजिक चेतनाले मात्र पूर्ण परिवर्तन ल्याउन कठिन हुने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोड़ेको बताउनुभयो। प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनुभयो। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइट्स वर्कसपमा उहाँले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको बताउनुभयो। मुलुकको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उहाँले नेपालमा 120 भन्दा बढ़ी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको पनि उल्लेख गर्नुभयो। तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर अर्थात लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको पनि बताउनु भएको हो। र रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम फेरि शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासमा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले 1 महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रकम निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो। रंगशाला निर्माणको काम हिमालयन कालिन्चोक डीबीआरजेबीले गर्दै आएको छ। ठेक्का सम्झौताको म्याद आगामी पुष 22 सकिनेछ। हाल 55% काम पूरा भएको छ भने 2081 असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच 83 पुष 22 गते काम सक्ने गरी सम्झौता भएको थियो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाटो आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौं, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौं, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौं, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौं, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छ। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंजू तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका

0: नमस्कार, म गायक तथा संगीतकार युनि भोजराजी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज
1: हेलो
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
5: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जर्जलामा स्टुडियो प्राविधिक मित्र संज्ञा आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका पिया मगर हजुर आदरणीय श्रोता तपाईँ यतिखेरको समयमा कहाँ अनि के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला कोही साथीहरू यो तातो तातो घाममा होइन काम गर्दै हुनुहुन्छ होला मकै खण्डै हुनुहुन्छ होला है गोडमेल गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जस्तो अवस्थामा रहे तापनि कार्यक्रम हेलो जलजलालाई सुरुदेखि अन्तिमसम्म सुनेर साफ सफोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यमनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कान्दरामा पनि सुन्न सक्नुहुनेछ साथसाथै तपाईँले टिकटक लाइभमा पनि सुन्न सक्नुहुन्छ हामीलाई प्रिया तेजेन्द्र सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई भिडियो लाइभमा सुन्न सक्नुहुनेछ र त हामी आउने गर्दछौं हरेक हप्ताको सातै बार फ्रक श्रृंखला फ्रक बारका साथमा उपस्थित हुने गर्दा आज हामी उपस्थित भएका छौ आज हामी बिहिबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु आज हामी आफ्नो एकजना साथीको बारेमा मात्र वर्णन गर्छौ है आजको बसाईमा हामी आफ्नो एकजना साथी मिल्ने साथीको बारेमा वर्णन गर्छौ उहाँको बानी व्यवहार होइन कस्तो छ त उहाँले तपाईँलाई व्यवहार कस्तो गर्नुहुन्छ घर परिवारलाई कस्तो गर्नुहुन्छ काम कतिको गर्नुहुन्छ होइन सबै कुरा तपाईँले बताउनु पर्दैन थोरै थोरै भए पनि तपाईँले आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भने आउनुहोस् जसको लागि हामीले फोन नम्बर खुल्ला गरिसकेका छौँ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु

0: हजुर, गीत बाहरूलाई यसैखाले मन भर्नु रहेछ। यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमतर्फ लाग्छौँ है त, कार्यक्रमको नियमतर्फ। हामी आज बिहिबारी श्रृङ्खलामा छौँ। बिहिबारी श्रृङ्खलामा तपाईँले आफ्नो एकजना साथी मिल्ने साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ। यतिखेरको समयमा पहिलो साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। कहाँबाट को हुनुहुन्छ त? स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: हजुर, म रुन्टीगढीबाट बोल्दैछु, जुमसुम मगर है।
0: रुन्टीगढी गाउँपालिकाबाट जुमसुम मगर?
1: हजुर।
0: जुमसुम कता हो? जुमसुम घुम्न जाने होइन भने?
1: जुमसुम घुम्न गए पनि आइसक्या हो। जुमसुम घुम्नको लागि एउटा सपोर्टिङ चाहियो क्या?
0: ए, सपोर्टिङ भन्नाले कस्तो कस्तो सपोर्टिङ?
1: मतलब एउटा साथी छ, यो एक्लै कहाँ जाने भन्न
0: खोजेको। ए, साथी खोजिदिनु पर्यो होइन?
1: हो नि हो नि,
0: साथी साथीको अब खोजाइमा हुनुहुन्छ तपाईँ?
1: हजुर।
0: ल साथी, एकैछिनपछि खोज्दो लाग्यो अरे। अनि जुमसुमको हालखबर के छ?
1: समग्रमा ठिक ठाक छ, आराम छु, जनपन बाँचेकै छु होइन। तै चाहिँ भन्नुपर्छ होइन।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: बसी दिइहालो भन्नुपर्छ।
0: बसी दिइहालो होइन?
1: हजुर,
0: बसी बसाइ नै छ। अनि आज भोलि काम छैन कि क्या हो? बसी बसाइ भइरहेको।
1: आज भोलि काम त्यति छैन चाहिँ भन्नुपर्छ है।
0: छैन होइन, अब हाम्रो म्याडमजी आएपछि बल्ल बल्ल काम सुरु हुन्छ होला। साथीसँग काम गर्न पो अलि रमाइलो हुन्छ त होइन?
1: हजुर।
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि कार्यक्रमको बारेमा बुझ्नु भएको छ कि छैन?
1: अब त्यही यो वर्णन गर्नुपर्ने त होला नि होइन,
0: साथीको बारेमा वर्णन गर्नुपर्ने हो है।
1: हो, एकदम एकदम। अब लेडी साथी रिसानुहुन्छ, जेन्ट्सको लागि बारेमा भन्छु म।
0: ल हुन्छ, सुरु गरिहाल्नुहोस् है।
1: के हुन्छ भन्दा, एउटा लेडी साथी फेरि मेरो बारेमा वर्णन गरिदियो भन्ने हिसाबले गर्दा अब जेन्ट्स साथीको बारेमा वर्णन गरिन्छ।
0: ल सुरु गर्नुहोस्।
1: मल्लराज एकल यात्री गङ्गाडाईको मान्छे हुनुहुन्छ होइन, उहाँले चाहिँ मलाई छुचुक्क त्यो इन्डिकेट गर्नुहुन्छ। अनि अनि अनि बेला बेलामा चाहिँ मलाई फोन गर्नु है, फोन गर्नु भन्दा नि, अनि फोन गर्ने बेलामा टाइममा फोन नगरेर लगभग दुई घन्टा पछि फोन गर्नुहुन्छ। अनि त्यसपछि एउटा कुरा के भन्दा, सम्झिनेहरू सम्झिनुहुन्छ बेला बेलामा, फेरि मिस कलै गर्नुहुन्छ। माया भरे धेरै छ, फेरि धेरै माया गर्ने मान्छेको फेरि छुसुक्क मिस कल आउनु धेरै हुँदो रहेछ क्या। अनि मैले चाहिँ फोन गर्नु चाहिँ फोन रिसिभ नगर्ने गर्नुहुन्छ कि उहाँले होइन,
0: यो बानी चाहिँ अब सुधार्नु पर्यो होइन।
1: हजुर। अनि अनि यति बेला रेडियो ज जसलाई सुन्दै हुनुहुन्छ भने छिसुक्कै मिसुल गर्ने काम चाहिँ नगर्नु होला भनेर भन्छु होइन। अनि त्यसपछि अर्को कुरा के हो भन्दा, मेसेज पनि फेरि त्यो मैले मेसेज रिप्लाई मैले मेसेज गर्ने बेलामा रिप्लाई उहाँले दिनुहुन्न क्या, त्यो हिसाबले गर्दा हेलो के छ हौ भन्दा चाहिँ अब उहाँले चाहिँ मैले चाहिँ मेसेज चाहिँ गर्नुहुन्न क्या,
0: मेसेजको रिप्लाई नै आउँदैन होइन,
1: आउँदैन हो नि हो नि,
0: भन्ने
1: कुरा त्यो हिसाबले गर्दा प्रोग्रामको नियम चाहिँ पालना गर्नै पर्यो है। यति बेला रेडियो जगलाबाट आउने प्रोग्राम सुन्दै हुनुहुन्छ भने मजाले टक्कै मलाई छिस्कल मिसकल गर्ने काम चाहिँ गर्नु होला भनेर भन्छु फेरि।
0: छिसिक्क मिसकल हान्ने काम चाहिँ नगर्नु होला है त एकल यात्रीजी, मैले यहाँबाट तपाईँलाई सुझाव दिएँ होइन।
1: हजुर।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, साथीको बारेमा पनि वर्णन गर्नुभयो, एकदमै पनि खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला, अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: यति बेला आवाजको धनी मान्छे यो लागि सम्झन चाहे, त्यस पछाडि जति पनि प्रविधि पारीबाट धेरै काँच पारीबाट धेरै संयोजन गर्दै हुनुहुन्छ उहाँको लागि, र मलाई जमसम मगर भनेर न्यू नेम रहेको छ, जमसम मगरलाई चिन्ने नचिन्ने सबै सबैको लागि, र मल्लराजलाई विशेष सम्झना भन्दै अनि लगायत थुप्रै साथी हुनुहुन्छ भन्दै छुट्टिए. नमस्ते बाई.
0: हजुर, यतिखेरको समयमा आउनु भएको थियो रुन्टीगढी गाउँपालिकाबाट जमसु मगर आउनु भएको थियो. उहाँसँग हामी कुराकानी गरिसकेका छौँ. पालो तपाईँको रहनेछ 97 43 96 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ. आज जमसोङ जसरी साथीको बारेमा वर्णन गर्नुभयो नि त्यसै गरी नै तपाईँले पनि आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ. आउनुभयो भने चाहिँ 97 43 96 36 20 को लाइन भएर सहभागी जनाउनु होला. र हामीलाई टिकटक लाइभमा सुन्दै हुनुहुन्छ भने चाहिँ तपाईँले त्यहाँ आइसकेपछि कमेन्ट छोड्नुहोस्, लाइक गर्नुहोस्, होइन त्यहाँ आइसकेपछि तपाईँ हामीसँग फ्रेन्ड हुनुभएको छैन, साथी हुनु भएको छैन भने चाहिँ साथी हुनुहोला, होइन. म तपाईँलाई यो आग्रह गर्छु, तपाईँले आइसकेपछि तपाईँले काम पूरा गरिसकेपछि मात्र तपाईँले दिन प्रतिदिन प्रोग्राम सुन्न सक्नुहुनेछ. आज मात्र सुनेर हुँदैन, होइन, प्रोग्राम सुन्नको लागि प्रोग्राम कस्तो लाग्छ, तपाईँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला, है. राम्रो लाग्छ भने राम्रो लाग्छ भन्नुहोस्, नराम्रो लाग्छ भने केही सल्लाह सुझाव दिन सक्नुहुन्छ. मैले अन्तिममा तपाईँहरूलाई नम्बर छाडेकै हुन्छु, त्यही नम्बरमा नै फोन डायल गरेर तपाईँले मलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ, है त. 97 43 96 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला. अब भने म गीत राख्छु, यही गीतलाई नै माथि उठाउँछु क्यारे, है, भाका साएर त्यसपछि पुनः उपस्थित हुने नै छु.

दुर्भाग्य सारेर यो गीतमा छु तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ है 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्छौँ आजको वर्षाइमा र तपाईँले आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए है 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। अब भने गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, मायाले बोलाछिन् दाङ्गुराई बस्ने भयो पिराठी दोहोरै। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कहाँ हराउनु भयो? यसरी हराउन त भएन त साथी हो। फोन डायल गर्नु पर्यो 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। 97 45 99 36 20 को लाइन भएर अब म फेरि पनि अर्को गीत राख्छु। साथीहरू नआउन्जेलसम्म म गीत राखेरै मनोरञ्जन दिलाउँछु। त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतमा श्री तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। रिया सुनार र यामन खनालको आवाजमा रहेको यो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरिसकेका छौँ। हामीले नयाँ गीत बजाइसकेका छौँ। 19 घण्टा अगाडि आएको यो चाहिँ हिजो मात्र सार्वजनिक भएको गीत हो। रिया सुनारको गीत आजभोलि एकदमै पनि चर्किँदैछ, होइन? गीत दिन दिनमै आउँदैछ, होइन? तपाईँहरूको माझमा अब फेरि पनि म अर्को गीत राख्नेछु है तपाईँको माझमा। यो गीतपछि फेरि पनि अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु।

हजुर, फुल जस्तै पयालाई यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। घर त साथीहरू हराउनु हुँदैन, कहाँ हराउनु भयो यसरी 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु पर्यो। सहभागिता जनाइसकेपछि आज तपाईँले केही गर्नु पर्दैन, आफ्नो साथीको बारेमा वर्णन गर्नलाई पनि यतिको चाहिँ नगरम न हो होइन। साथीहरूले चाहिँ यो वर्णन भनेको के हो भन्ने कुरा चाहिँ अहिलेसम्म पनि थाहा छैन, किनकि मलाई याद छ नि त होइन, यो बिहिबार श्रृङ्खलामा साथीहरू आउनु हुँदैन, कोही कोही साथीहरू आउनुहुन्छ अनि थोरै थोरै साथीको बारेमा वर्णन गरेर जानुहुन्छ होइन। साथीको बारेमा वर्णन भन्ने कुरा के हो त होइन, उहाँको बानी व्यवहार कतिको राम्रो छ नराम्रो छ, पढाइमा के कस्तो छ होइन, घरमा कामदार कामधारी हुनुहुन्छ कि होइन, अल्छे हुनुहुन्छ कि होइन, काम गर्दा कस्तो व्यवहार गर्नुहुन्छ घरमा आमा बुवालाई र आफन्तलाई होइन, तपाईँलाई बानी व्यवहार भनेको त्यो हो भने तपाईँहरूले वर्णन गर्नुपर्ने कस्तो रहेछ, के हो वर्णन भनेको भनेर अहिलेसम्म साथीहरूले मलाई जिज्ञासा राखिराख्नुहुन्छ कोही साथीहरूले होइन। तपाईँले यति कुरा पनि थाहा छैन भने त अब मैले के नै भन्न सक्छु र होइन, तपाईँहरूलाई भनिराखेको हुन्छु दिन प्रतिदिन आउँदाखेरि मैले तपाईँहरूलाई नियमको बारेमा वर्णन गर्छु होइन, बताउँछु तपाईँहरूलाई जानकारी दिन्छु होइन। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले आफ्नो साथीको बारेमा मात्र वर्णन गर्नुपर्छ, अब भने साथी आउनु हुँदैन मलाई जहाँसम्म लाग्छ होइन, साथीको भर पनि छैन, नआउन पनि सक्नुहुन्छ आउन पनि सक्नुहुन्छ होइन। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउँदै गर्नुहोला, म भने फेरि पनि गइरा घरे काइली राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर भएर गरेकाले यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत गर्छु। अब भने पालो तपाईँको रहनेछ साथीहरू 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ है 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। सहभागी जनाउनु भयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ। अब भने म अन्तिममा एउटा गीत राख्छु, त्यसपछि अर्को गीत छोड्दै हामी यहाँबाट बाहिरिनु पर्ने हुन्छ। गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

सकेको छ। तपाईहरूले फोन डायल गर्नु भएन होइन, ठिकै छ, भोलिका दिनमा अवश्य पनि फोन डायल गर्नुहुनेछ भन्ने प्रतीक्षा आशा राख्छु है। तपाईँले 97 45 89 36 20 र 97 68 32 31 84 लाइन भएर हामीलाई सल्लाह सुझाव प्रतिक्रिया विज्ञापन भई दिन सक्नुहुनेछ। र अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र हामीलाई इन्टरनेट अनलाइनमा सुनिदिनुभयो र हामीलाई टिकटक लाइभमा पनि धेरैजनाले सुनिदिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँले केही सल्लाह सुझावको लागि 97 68 32 31 84 लाइन भएर दिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: महामन्त्री धवल शमशेर सहित 183 जना नेताद्वारा राप्रपा परित्याग, नयाँ पार्टी गठनको तयारी।
0: औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाले छलफल, तापक्रम वृद्धिसँगै लूको जोखिम बढ़्यो, सतर्कता अपनाउन आग्रह।
1: रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू, पोखरा जोनसम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द।
0: भारतको बिहार स्थित मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आग लागि 5 जनाको मृत्यु, 15 जना भन्दा बढ़ी घाइते।
1: र एसियन गेम्स छनौट क्रिकेटमा नेपालद्वारा मलेसिया सामु 276 रनको विशाल लक्ष्य, एसीसी प्रिमियर कपमा नेपालको महिला टोली विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 183 जना नेताहरूले पार्टी परित्याग गरेका छन्। पहिलो चरणमा धवल शमशेर राणा सहित 183 जना नेताहरूले राप्रपा परित्याग गरेका हुन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। पदाधिकारीहरूमा महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशव राज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मीना शाही, दिल विकास राज भण्डारी, नानी मैया आचार्य लगायत रहेका छन्। उनीहरूमध्ये अधिकांश नेताहरू यसअघि वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनबाट कार्यवाहीमा परेका थिए। धवल शमशेर नयाँ पार्टी बनाउने तयारीमा जुटेको बताइएको छ। मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्। जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाई छ।
1: देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारवाला निकायसँग छलफल बढ़ाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले हालै औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल बढ़ाएको हो। विशेष गरी क्यान्सर विरूद्ध प्रयोग हुने औषधिको अभाव र त्यसको आपूर्ति बारे छलफल भएको बताइएको छ। औषधिको आपूर्ति र व्यवस्थापनका लागि हालको अवस्था तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचार विमर्श गरिएको स्वास्थ्य मन्त्री मेहताको सचिवालयले जनाएको छ। बैठकमा जीवन रक्षक लाइफ सेभिङ ड्रग्स, औषधिको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले औषधि व्यवस्था विभागलाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ। निर्देशन अनुसार विभागले जीवन रक्षक औषधि आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला 3 वर्षमा आयात भएको जीवन रक्षक औषधिको परिमाण, ती औषधिको वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै प्राप्त भएका निवेदनहरूको विवरण उपलब्ध गराउनुपर्नेछ।
0: तापक्रम बढ़ेसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर, लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लोको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। तातो लहर लूबाट बस्न दिउँसोको अत्याधिक गर्मीमा बाहिर काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोरिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव डाक्टर अधिकारीले दिनुभएको छ। तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कदा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
1: रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासमा ढिलाइ भएकाले यसपछि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रकम निकासमा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी गराई भइसकेको बताउनु भएको छ। रंगशालाको निर्माणको काम हिमालयन कालिनचोक बीबीआरजेबीले गर्दै आएको छ। ठेक्का सम्झौताको म्याद आगामी पुष 22 गते सकिन्छ। हाल 55% काम पूरा भइसकेको छ। विक्रमसम्म 2081 असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनी बीच 2083 पुष 22 गते काम सक्ने गरी कुल 75,50,91,189 मा सम्झौता भएको थियो। धर्म सुन्तली फाउण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोल पत्र मार्फत काम थालेको हो।
0: पोखरा चम्सोङ नियमित हवाई सेवा 3 महिनाका लागि बन्द भएको छ। त्यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा चम्सोङ नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। मनसून मौसम प्रतिकूल र पर्यटकीय अफसिजन लगायत कारणले निजी वायु सेवा कम्पनीले पोखरा चम्सोङ नियमित हवाई उडान बन्द गरेको जोमसोङ नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। बेनी हुँदै सड़क मार्गबाट मुस्ताङ आउने पर्यटकको चहल पहल यथावत रहे पनि पोखरा जोमसोङ हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुन पुगेको प्रमुख पोखरेलको भनाइ छ। नियमित सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा भने नरोकिने उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल कास्टिक बीबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीबीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: टेशो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गई राति आगलागी हुँदा केही सवारी साधनमा क्षति भएको थियो आगलागी राति नै नियन्त्रणमा आएको थियो यसैबीच भक्तपुरको लिवारी स्थित खपुङ इंग्लिश सेकेण्डरी स्कूलमा आगलागी हुँदा ठूलो क्षति भएको छ आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँचवटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो आगलागीबाट करिब 50 लाख बराबरको क्षति भएको छ विद्युत स्फोटका कारण आगलागी भएको हुन सक्ने अनुमान छ हाल जलेका सामग्री हटाउने तथा सरसफाईको कार्य शुरू गरिएको छ धेरै दिन पठन पाठन अवरूद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ प्रहरीवृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ
3: अब अन्तर्राष्ट्रिय समाचार भारतको बिहार स्थित प्रसाद अस्पतालको आईसीयू वार्डमा आगलागी भएको छ आज बिहान भएको आगलागीमा 5 जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् अस्पतालमा 5 बिरामीको शव फेला परेको समाचारमा उल्लेख छ घटनामा धेरै बिरामीको मृत्यु भएको आशंका गरिएको छ 15 जना भन्दा बढ़ी घाइतेलाई अस्पतालबाट बाहिर निकालिएको छ सबैलाई शहरका विभिन्न अस्पताल लगिएको थियो तीमध्ये धेरै जसोको मृत्यु भएको आशंका गरिएको हो अस्पतालको 5 तल्लामा राखेको आईसीयूमा शर्ट सर्किटका कारण आगलागी भएको हो बिरामीका आफन्तका अनुसार आगलागी भएपछि अस्पतालका कर्मचारी र डाक्टरहरू भागेका थिए लगभग 1 घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो
4: एसियन गेम्स छनौट क्रिकेटमा मलेसिया सामू नेपालले 276 रनको विशाल लक्ष्य दिएको छ मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 7 विकेट गुमाएर 275 रन बनाएको हो नेपालका लागि ओपनर ब्याटर कुशल भुटेलले उत्कृष्ट शतकीय र आसिफ शेखले अर्धशतकीय पारी खेले मलेसिया विरूद्ध 126 रन बनाएका भुटेलको टी20 अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो र समग्रमा तेस्रो शतक हो यो सफलता हासिल गर्ने उनी पहिलो नेपाली खेलाड़ी बनेका छन् आसिफ शेखले 68 रन बनाए त्यसै गरी दिपेन्द्र सिंह अहिले 31 सन्दीप जोरा 15 रनमा आउट भए बलिङतर्फ मलेसियाका विरणदीपले 3 विकेट लिए त्यस्तै सहित अजित र विजय उन्नीले समान 2 विकेट लिए मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ताजा अवस्थामा मलेसियाले 16.2 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 87 रन बनाएर खेलिरहेको छ
3: एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानमाथि सहज जित हात पारेको छ नेपालले भूटानलाई 51 रनले हराएको हो नेपालले दिएको 174 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले 8 विकेट गुमाउँदै 65 रन मात्र जोड्न सक्यो भूटानका लागि छेन्दन वाङमोले सर्वाधिक 39 रन बनाए नेपालकी रूपिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन् रिया शर्माले 2 विकेट लिँदा कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट हात पारेका थिए यसअघि पहिले ब्याटिङ गर्दै नेपालले विश्वभरमा 113 रन जोडेको थियो नेपालका लागि सीता राणा मगरले 37 रूपिना छेत्रीले 24 रन बनाए यो जितसँगै नेपाल एसएससी महिला प्रिमियर कपको क्वार्टर फाइनल नजिक पुगेको छ दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: महामन्त्री धवल शमशेर सहित 183 जना नेताद्वारा राप्रपा परित्याग नयाँ पार्टी गठनको तयारी
3: औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल तापक्रम वृद्धिसँगै लूको जोखिम बढ़्यो सतर्कता अप्नाउन आग्रह
4: रोकिएको गौतम बुद्ध क्रिकेट रंगाशालाको काम पुनः शुरू पोखरा जोमसोम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द
3: भारतको बिहार स्थित मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी 5 जनाको मृत्यु 15 जना भन्दा बढ़ी घाइते
4: र एसियन गेम्स छनौट क्रिकेटमा नेपालद्वारा मलेसिया सामू 276 रनको विशाल लक्ष्य एसीसी प्रिमियर कपमा नेपालको महिला टोली विजयी
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र तिनी सुविधा हुन्छौ नमस्कार

0: strong mega hub.
1: बाजे के भो किन जलामा हात
2: यहाँ दुखेको छ त खाने दिन न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9905 94 1452
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: देश सुनसरी गांव पालिक पांच नारावांग क्षेत्र भीतर रहेका पूर्व में मावांग जयमा को सीमा उत्तर में सुनसरी गांव पालिक सात जेलबांग खिबांग चारी को सीमा पश्चिम में सुनसरी गांव पालिक छ ढुंसी को सीमा र दक्षिण में हामजा च्यानधारा क्षेत्र भीतर पर्ने यी चार किला अंतर्गत का सार्वजनिक वन भीतर घास दौरा गर्न जड़ीबुटी संकलन गर्न पात पटिंगल घर घुर्रो लगायत का वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ
2: अनि अरू के गर्नु पर्छ?
4: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204954 र 9894793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: यही मिति 2083 साल जेठ 25 गति का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
14: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
13: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल लिबाङ रोल्पा।
14: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।

0: न यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: हाम्रो लागि माइलका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुङ्गो बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल र भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तख्यक्क ज सक्षम नाभे वातावरण मिले बेला खेप्पा असर किउने रि उमुल र थाउने भुछे तामे वायुमण्डल र कार्बन मुक्त ज तानाभे भने जलवायु परिवर्तन र असर सकिउने सुनो नखर नामेल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चासो खेलगेमा दुख को ठेल मेला कि नाते जन धने मे झेप्पा छिपी ताउजू हो खोकाई
3: वन उपभोक्ता समूह राई सामुदायिक बने होने अनुगमन दुने व्यवस्था
2: चौसौला खोले चाउसीजु अब मैले बनाए गेम गेजम
3: वन जङ्गल जुलिसी घेमबारी ल बाली नाली चिउला चिउली यात्रा चौसो छिने चौसो सहिदेखि खेले
2: वन जङ्गल
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए।
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्र में चुरोट सलाई लाइटर न लैजाऊ। वन में रहकर रूख बिरुवा लाथा पोथरा काटने हांगा बिंगा छिमल लेवा बोका जितने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबंधित जड़ी बुटी संकलन तथा ओसार पसार नगरौ। वन में डढ़ेलो न लगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जंतु र पशु पंछी को शिकार नगरौ। वन क्षेत्र दर्ता करने वा खनजोत आवात करने कार्य नगरौ। वन क्षेत्रबाट ढुंगा किट्टी बालुवा वा माटो न निकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्र को तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुंगा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कुनै कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
12: 98095826605
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
15: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
13: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क
16: वयस्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छाती को समस्या दम पीवी जन्डिस पेट को समस्या बाल बालिका में होने संपूर्ण रोग को उपचार
17: यदि ये सब उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
16: यी सबै समस्या को उपचार का लागि बेलैमा नाम दर्ता गराउनुहोस्
17: जसका लागि मोबाइल नंबर 98578143 98478076 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
16: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
18: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
19: होइन के भाषा र तपाईलाई
18: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
19: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
20: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
21: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
22: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
19: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
22: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
19: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
23: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
24: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
25: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
24: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
25: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
24: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने काँडी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक एलोपेथिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0882 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाही लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा
6: होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित
7: निकाय पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा

0: दिन सक्नुहुनेछ।
1: एकताले बनाउँछौ हामी आफ्नो नगर,
2: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा,
1: सबैजना जुटेर
2: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: ल्याउने हो भनेर शिवराले सुन्नेकाम नाउन भने त्यो दिमाग खराब
1: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ जिबाको चोरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई

0: Sei dar uma rola, Dana. Aldeu, Dani.
1: Oi, e uma tadada, eu fui no...

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 01-5624-59 र 98-645-78-232।

0: दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 67.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले यही जेठ 12 देखि 15 गतेसम्म सञ्चालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2,263 परीक्षार्थी मध्ये 1,515 विद्यार्थी उत्तीर्ण भएका छन्। स्वदेशका मेडिकल कलेजबाट एमबीबीएसतर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको र इजिप्ट युक्रेन जस्ता देशमा अध्ययन गरी लाइसेन्स परीक्षामा
1: बाजे के भयो किन गलामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गलामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाइ दाँत निकाल्ने
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840-7318-9095-14-652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
8: एज सुनसहरी गाउँपालिका 5 नराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ त्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
7: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरु पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
2: बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
9: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नु रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
1: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
5: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
7: सम्पर्क नम्बर 98760 4760। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: क्या खतरा समाचार आइसक्यो? बाप्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार, विज्ञापन हो।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
17: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
18: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
17: के रे, नानी त भर्खर 17 की लागि होइन र?
18: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
17: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
18: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
7: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
19: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोध रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
8: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नसा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
8: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
7: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
8: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् ला, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल, किन दिन्छ?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त जरुरी सूचना। जुँ बेला खेमरिदे गरम ओगोत्री जेउ बेला सुन फुरी कता ओचुबुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउले गिमी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल झेप्चा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा लामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख जन
8: छो छाल्याला बल्ल हे लाइकिने पुरा रहँदै नौ पुराले चौसो खेल गिरी
7: वन जङ्गल सग मेरा आदिले बानी एमएल एमए ओ छाल्याला लिउ सोकर पोतर राले पार जगे रहते
8: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जुजा बाङजा र यामाले पोल झले या किचौ चीज र रहिदे वन जङ्गल याले के भबाय
7: पिकनिक वन भोज बाको मे सचाउसु छिनि मेले चाउसु सैदे कि खनाले वन जङ्गल ओ छाल्नी दैके बानीको चुरो विधि ओरे बनै
8: नानथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसन गिरिए
7: गेसो छानेला खोले ल चाउसी खोलिए होलिदे तरिन गाई गेसो निकेलाइ छु अब नजिरे बनाए गेम ये ल गेसो निके नालाए अरूले लायो के लाइए
8: वन जङ्गल छ जुलिसी हो घेम बारी ल बाली नाली कुचिउला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सहिदेके खेले यहाँ
7: वन जङ्गल मेला दिके माइए
8: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक थिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0582591670, 98578443123, 98478070.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौं।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हातखुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
11: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
10: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
11: सम्पर्क मोबाइल 9857821105,
10: 9479802,
11: 9805682605
10: र 9910939940।
12: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
13: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
12: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
12: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
13: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
14: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
12: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
13: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
14: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने,
15: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
0: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
15: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
0: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
15: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
16: लौ चटाइङ पर्ने आटो सबैजना यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
18: हो र
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
20: होइन, के भाछ र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
20: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
21: अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
22: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन सारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बाथ, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
20: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
23: बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जेसुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
23: नमस्ते डाक्टर सर।
24: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
23: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
24: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
23: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
24: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
23: त्यो त थाहै भएन नि डाक्टर साहब।
24: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भयो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
23: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
24: हो नि, बालबालिकाको तीन वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
19: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
19: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
19: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
19: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू,
8: रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणै

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275,
0: प्रकाशक तथा व्यवस्थापक मान सिंह
1: 60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9578-22-275, रेणुका रोका

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी।
1: खै यो त डाँडाको छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबद मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ टुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
1: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ। यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: मेरो पाँच बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएका विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा 5 जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले टसेर 1 महिला र 1 बालक र 1 बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिका रातमाटामा खरेको भेलले बगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकोमा ती घटनाबाट 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको छ। टिकटकर तुलसी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले आज अधिकारीलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अधिकारी विरूद्ध 1 व्यवसायीलाई हनी ट्र्यापमा पारेर करोड़ौं असुलेको आरोप छ। सोही आरोपमा उनलाई अपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याएको थियो। नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैंसीपाटी बस्दै आएकी अधिकारी विरूद्ध यी 3 कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो। उनले 1 व्यवसायीबाट 6,52,29,075 रूपियाँ लिएको अभियोग लगाइएको छ। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ। महासंघका अध्यक्ष नारायण केवारीले आज विज्ञप्ति जारी गरी प्राधिकरणको पुनर्संरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्नुपर्ने बताउनु भएको हो। उहाँले विद्युत वितरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण र सेवालाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवार बनाउनु पर्ने उल्लेख गर्नुभयो। विद्युत वितरण व्यवस्थापनमा स्थानीय सरकार र सामुदायिक संस्थाको सक्रिय सहभागिता भएमा मात्र सेवा प्रवाह छिटो छरितो र जवाफदेही बन्न सक्ने अध्यक्ष गेवालीले बताउनुभयो। महासंघले 50 युनिट भन्दा बढ़ी खपत गर्ने उपभोक्तामाथि लगाइएको 5% भ्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदाय मैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि, सिंचाई र उद्योगमा विद्युत खपत बढ़ाउन विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने माग समेत गरेको छ। नेपालमा हाल करिब 4,900 मेगावाट विद्युत उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढ़ाउन आवश्यक रहेको महासंघले जनाएको छ। र सभामुख डोरपल साद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताउनु भएको छ। जिल्ला समन्वय समिति काभ्रे प्लानचोकको धुलीखेलमा आज आयोजित 9 जिल्ला सभा तथा आर्थिक वर्ष 82-83 को प्रगति समीक्षा कार्यक्रममा उहाँले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासन नै भएको बताउनु भएको हो। सभामुख अर्यालले पछिल्लो समय पारदर्शिता, जवाबदेहिता, उत्तरदायित्वका विषय उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिक मैत्री बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गर्ने बताउनुभयो। उहाँले लोकतन्त्र निर्वाचनबाट मात्र सुदृढ़ नहुने भएकाले प्रेरणामुखी सेवा आवश्यक रहेको बताउनुभयो। सभामुख अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारबाट मात्र नहुने हुँदा स्थानीय तहको सेवामा मापनमा निर्भर हुने बताउनुभयो। सरकार मेरो लागि छ भन्ने नागरिकको चाहना अनुरूप सरकारले काम गर्ने उहाँको भनाइ थियो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन जालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो। दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7418-9095-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडी बुटी संकलन गर्न, पात पठिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नु, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
2: त्यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुलिचोर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
2: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आइया मम्मी, दाजु क्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चैक हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध: दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोदिरी जेऊ बेला सुनो भुरी कता ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउ ये दिने प्राकृतिक सम्पदा र सक्षेप्त जसक्षम नारी वातावरण मिले बेला खेप्ता असर किने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामले ल भे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको खेल निलागी नाते जन धनी खेप्पा छिपिता उठो फोकाई वन जङ्गल सज मेरा आइरिने बारी एमएल एमए छामेला लिउसोतर पोतरालाई पार बगेर हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हिजा बाङ्जा र यामाने पोल गेले या इटौ चिज र रहे वन जङ्गल याद के भए
11: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्ने मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गलले ओसो छाम्ने दैके बारीको चुरोट विधि ओरेको नै खोबाजे
12: नाङथाल नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले छ अनुगमन दिने व्यवस्था चाउसर गिलिए
11: गेसो छानेला खोलेर चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बने गेम याल गेजो मेके मालाए औले नायो के नाइजे
12: वन जङ्गल छ जुबिसी घेन बारी ल बाली नाली कुचिउला चिउली यात्रा र सताउँछु छिने ने चाउसो सहीले के खेले यहाँ
11: वन जङ्गल मेला दुखे माइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083-25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
3: ए लौ न लौ लौ, चटाइ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेलो
12: हेलो हेलो
11: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
12: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी यहाँ आउँ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
7: हेलो हेलो भन्नुहोस् त
11: हेलो हजुर
7: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
12: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
12: ल ल किन दिन्छ
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्ते डाक्टर सर
14: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
14: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
14: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
7: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
7: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
14: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउ
8: नेपाल सरकार विज्ञापन बोर्ड
15: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
16: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
15: के रे नानी त भर्खर 17 की लागि होइन र
16: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
15: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
16: ए हो र,
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
18: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
19: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोली दिए, धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
19: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोली दिए, धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
16: खै, जन्मदर्ता दिनुहोस् त।
14: जन्मदर्ता गरेको छैन नि म्याडम।
16: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
16: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेन?
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार
13: विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: यही मिति 2083 साल जेठ 25 गति का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, चुडीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
5: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
5: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोबर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खोज के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरे छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: हो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
11: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
12: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ
11: सम्पर्क मोबाइल 9857821105
12: 9479802
11: 9805982605
12: र 9910939940
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रावि ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ
15: अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
13: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हात जोड्ने तथा नसा रोग विशेषज्ञ
15: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
13: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
14: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
14: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
13: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
8: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
16: होइन के भएको छ र तपाईँलाई
8: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
16: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
17: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
18: साम्राज्य बाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
19: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
18: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
19: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
20: भैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
21: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
22: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
21: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुच्छा खाएको खाइ गर्छन् के होला र निको
22: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
21: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने पाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
22: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-63-3-66 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
19: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
18: होइन यो बुढीले के गनगन गनगन गर्थे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
19: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
18: ल उसो भए म सामान लिन गइहाले
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578-30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
23: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
3: ओडाका
6: बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
23: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल

0: नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दूधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकुट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोर शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाचो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम ब्यान्ड 94.4 मेगाहर्ज हाम्रो वेबसाइट झलझला प्रेस .com तथा फेसबुक .com/रेडियोझलझलाबाट संसार भरेको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। चितवनमा कृष्ण सार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा। नेपालमा आईएनजीओबाट संचालित परियोजना र स्रोत दुवै घटियो। राष्ट्र उपसभापति लामी छाने फर्किँदै गर्दा परराष्ट्र मन्त्री खनाल भोलि नै भारत जाने। शेयर बजार 13.46 अंकले घटियो। रोल्पामा बोलेरो दुर्घटना। रासोपा मुस्कुटको सभापतिमा वीरबल केस निर्वाचित। ठूली दहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप पूर्वाधार निर्माण। फोहोर व्यवस्थापन गर्न डस्टबिन राखिँदै। र ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध। भूटानी खेलाड़ीलाई टाइम टू आउट गरेकोमा क्यानले माग्यो माफ।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। चितवनमा कृष्ण सार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा सम्बन्धित प्रसंगबाट। ब्रदियाबाट कृष्ण सारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। रत्नगर नगरपालिका नवस्थित टिकौलीमा बनाइएको संरक्षण केन्द्रमा शुक्ला फाटा राष्ट्रिय निकुञ्ज र ब्रदियाको कृष्ण सार संरक्षण क्षेत्रबाट 18 वटा कृष्ण सार ल्याउने तयारी भइरहेको छ। वन तथा वातावरण मन्त्री गीता चौधरीले कृष्ण सार स्थानान्तरणलाई प्राथमिकतामा राखेपछि 7 वर्ष अघि रत्नगर नगरपालिकाले अघि बढ़ाएको अभियानले मूर्त रूप पाउन लागेको छ। रत्नगर नगरपालिकाले टिकौलीमा कृष्ण सार राख्न आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको नगर प्रमुख पहलाद सापकोटाले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, तारजारी लगायत अन्य भौतिक पूर्वाधार पूरा भइसकेको छ। नगरपालिकाकै खर्चमा कृष्ण सार ल्याउन लागि हो, उहाँले बताउनु भएको छ। उहाँका अनुसार पहिलो चरणमा 12 पोथी र 6 भाले गरी 18 वटा कृष्ण सार ल्याइने तयारी गरिएको छ। कृष्ण सारका लागि तयार पारिएका क्षेत्रमा घाँसे मैदानको छेउछाउमा रहेका केही रूख व्यवस्थापन गर्ने काम भइरहेको उहाँले बताउनु भएको छ। केन्द्र निर्माणमा हालसम्म करिब करीब रु 3 करोड़ खर्च भइसकेको छ। केन्द्र नजिकै रहेको खगेरी खोलाको पानी उपयोग गरेर बोटिङ सञ्चालन गर्ने र पश्चिम चितवनतर्फ रहेको नहर सञ्चालनमा थप सहजता ल्याउने योजना रहेको बताउनु भएको छ। टिकौली स्थित पञ्चकन्या सामुदायिक वनको 18 हेक्टर क्षेत्रफलमा तारबार काँसे मैदान र 2 पोखरी निर्माण भइसकेका छन्। डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत विष्णु प्रसाद अर्यालले कृष्णसार स्थानान्तरणका लागि अन्तिम चरणका काम भइरहेको बताउनु भएको छ। हाल खैरापुर र शुक्लफाटो सहित प्राकृतिक वासस्थान कृष्णसारको संख्या 500 भन्दा बढ़ी पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथा तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 4 अर्ब रूपियाँ थियो। अहिले परियोजना 2/3 र बजेट आधाले घटेको सचिव अर्यालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट नेपाल अधिकम विकसित देश एलडीसीबाट स्तर उन्नति हुने सन्दर्भ नेपालको आन्तरिक कारण लगायत बजेट घटेको छ। सचिव अर्यालले नेपालमा एनजीओहरूलाई कड़ाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमण सकेर फर्किँदै गर्दा भोलि शुक्रबार नै परराष्ट्र मन्त्री श्री शिर खनाल 3 दिने औपचारिक भ्रमणका लागि भारत जाने हुनुभएको छ। परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी मन्त्री खनालले भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको बताइएको छ। उहाँ भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देशबीच व्यापार लगानी सम्पर्क सञ्जाल ऊर्जा क्षेत्र र नागरिक नागरिक बीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने बारे विस्तृत विचार विमर्श हुने कार्यसूची रहेको छ। हाल भारतमा रहेका सभापति लामिछानेले बुधबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा लामो कुराकानी गर्नुभएको थियो। यसअघि मंगलबार विदेश मन्त्री जयशंकरसँग पनि भेट गर्नुभएको हो। सभापति लामिछानेले भ्रमण लगतै परराष्ट्र मन्त्री खनालको भारत दौदाहालाई राजनैतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। मन्त्री खनाल जेठ 24 गते स्वदेश फिर्ता हुने तालिका रहेको छ। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचकले आज 13.4 अंकले घटेर 2,766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकोमा व्यापार समूहको सूचक 1.71% ओह्रालो लागेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 63 बढ़ेका छन्। यस्तै 8 कम्पनीका शेयर भने गडबड़ भएका छैनन्। आज सिद्धार्थ बैंकको डिभेन्जर 2,84.10% घटेको छ। समग्रमा बजार घटेको दिन कालिन्चोक हाइड्रो पावरको शेयर भने 15% बढ़ेको छ। आज नेप्सोसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5,73 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीका 1,06,00,000 शेयर 4,70,00,000,000 रूपैयामा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। भ्याकेसन विश्राम विश्रामपछि रोल्पामा पोखरीमा डुबेको अवस्थामा 44 वर्षीय पुरूष मृत फेला। रोल्पामै बोलेरो दुर्घटना रासोपा मुसिकजको सभापतिमा बिरबल केसी निर्वाचित लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो किन गलामा हात
4: दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गलामा हुन्न त हात गर्छन् बाजे
3: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
5: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
3: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
3: 9805014652
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
7: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मनमुटुमा गुन्जी रहने रोलपाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ अब खबर परिक्रमा रोल्पाको रुन्टीगढी गाउँपालिका 9 सखीका एक पुरूष पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज बिहिबार बिहान करिब 7:30 बजे स्थानीय 44 वर्षीय रेशम नेपाली आफ्नै घर नजिकमा रहेको पोखरीमा मृत अवस्थामा फेला परेका हुन् घटनाबारे स्थानीयवासीले बिहान 7:50 बजे इलाका प्रहरी कार्यालय होलेरीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा मृतक पोखरीमा डुबेको अवस्थामा रहेको जनाएको छ मृतक लामो समयदेखि क्षयरोग सम्बन्धी बिरामी रहेको प्रारम्भिक रूपमा खुलेको छ मृतकका श्रीमती एक छोरा र एक छोरी रहेका छन् घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ स्थित ब्याङखोला नजिक शहीद मार्गमा बोलेरो पिकअप गाड़ी दुर्घटना हुँदा दम्पति सहित 3 जनाको मृत्यु भएको छ अस्थायी नम्बर प्लेट MH14TCJ471 रहेको सिंगल क्याब बोलेरो पिकअप गाड़ी सड़कबाट करिब 600 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ दुर्घटनामा चालक दाङको घोराई उपमहानगरपालिका साथ देहासी निवासी 25 वर्षीय वीरबहादुर चौधरी दाङको दंगीशरण गाउँपालिका साथ श्रीगाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्दै आएका 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाड़ीमा जस्ता पाता सिमेन्ट प्लास्टिक पाइप लगायतका निर्माण सामग्री लोड गरिएको थियो दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ शहीद मार्ग अन्तर्गतको उक्त सड़क खण्डमा भएको दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए दुर्घटनाले एकै परिवारका एक दम्पति सहित चालकको ज्यान गएपछि त्यस क्षेत्रमा शोक छाएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा रूकुम पश्चिम मुसिकोटको प्रथम अधिवेशन स्वेरी गाउँमा सम्पन्न भएको छ 15 सदस्य नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको रासोपा रूकुम पश्चिमका सभापति मान बहादुर शाहीले जानकारी दिनुभयो उहाँका अनुसार नगर सभापतिका वीरबल केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ उहाँ यसअघि नेपाली कांग्रेसका सक्रिय माफ गर्नुहोला, कांग्रेसमा सक्रिय रहनु भएको थियो। पार्टीको विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ 2074 सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मुस्कोट एक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। त्यस्तै उपसभापतिमा पतिराम रोका, सचिवमा राजन विकास, सहसचिवमा हरिगोपाल खड्का र कोषाध्यक्षमा रमापुर निर्वाचित भएको जिल्ला सभापति शाहीले जानकारी दिनुभयो। सँगै जिल्लाका सबै पालिका अधिवेशन सम्पन्न भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार अब जेठ 24 गते मुस्कोटमा जिल्ला अधिवेशन हुनेछ। पदमा ददेलको अध्यक्षतामा भएको अधिवेशनमा राष्ट्रोपाय प्रणाली प्रदेशका उपसभापति प्रेम बोहराको प्रमुख र महासचिव ललित चन्दको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन दिपेन्द्र विष्टले गर्नुभएको थियो। गत फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाईको बहुमत प्राप्त गरेपछि राष्ट्रपाले रूकुम पश्चिममा पनि संगठन निर्माणमा तीव्रता दिएको हो। जिल्लामा राष्ट्रपा प्रवेश गर्नेहरूको लहर नै चलेको छ। विभिन्न पार्टीमा सक्रियहरू नै अहिले राष्ट्रपामा प्रवेश गरिरहेका छन्। रूकुम पश्चिमको मुस्कोट नगरपालिका साथ स्थित ठुलीदह पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा वरपर फैलिएको वन क्षेत्रका कारण ठुलीदहमा जिल्लाभित्र तथा छिमेकी जिल्लाबाट समेत घुम्न आउनेको संख्या बढ़दै गएको छ। ठुलीदह क्षेत्रको संरक्षण तथा पर्यटकीय पूर्वाधार विकासका लागि विभिन्न निकायबाट योजना समेत सञ्चालन भइरहेका छन्। यस अघिका वर्ष डिभिजन वन कार्यालय मार्फत वर्षातको पानी संकलन गर्ने आरभीटी निर्माण गरिएको थियो। संघीय सरकारको हस्तान्तरण परियोजना अन्तर्गत चालु आर्थिक वर्षमा आकाशे पानी संकलन गर्न फिल्टर तथा ट्याङ्की निर्माण, दुईवटा शौचालय निर्माण, मन्दिर निर्माण तथा गुरेठो बाटोको स्तर उन्नति गरी ढुङ्गा बिछाउने कार्य सञ्चालन भइरहेको वडाध्यक्ष एक बहादुर पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार यसअघि दहसम्म पुग्न गुरेठो बाटोको स्तर उन्नति तथा ढुङ्गा बिछाउने काम, प्रवेशद्वार निर्माण, प्रतीक्षालय निर्माण तथा दह संरक्षण सम्बन्धी संरचना निर्माण भएका छन्। यसैबीच विश्व वातावरण दिवसको अवसरमा भोलि वाडा कार्यालय मुस्कोट साथको आयोजनामा ठुली दह वरपर सरसफाई गर्नुका साथै फोहोर व्यवस्थापनका लागि डस्टबिन समेत राखिने वडाध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ। दह आसपासमा भएको फोहोर व्यवस्थापन गर्न वडा तथा नगरपालिकाले चासो नदेखाएको भन्दै केही दिन अघिदेखि आलोचना भइरहेको छ। दह पुग्ने आन्तरिक पर्यटकहरूले जथाभावी फोहोर फाल्दा दहमा फोहोर बढ़ेको छ। त्यसलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्न लागि वाडाले जनाएको छ। अब देश बाहिरको समाचार। चीनले ताइवान भ्रमणमा संकलन न्यूजील्याण्डका चारजना सांसदलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्नो चारजना सांसदलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चिनिया राजदूतावासले माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको थियो। चीनले ताइवानको शोशाश्रित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्नतालाई प्रतिबन्ध गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो। यो कदमले विदेश मन्त्री विन्स्टन पिटर्सलाई आश्चर्यचकित पारेको न्यूजील्याण्डको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खबरमा उल्लेख छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीनिया दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारण प्रतिबन्ध लगाएको बताइएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा उल्लेख छ। अन्तिममा खेल समाचार। एसएससी महिला प्रिमियर कप अन्तर्गत भूटान संघको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम आउट अपीललाई लिएर नेपाल क्रिकेट संघले माफी मागेको छ। क्रिकेट आउट गराएको घटना आफूहरूले अंगीकार गर्न खोजेको क्रिकेटको मुख्य र खेल भावना अनुसार नरहेको जनाएको हो। यस्तै क्यानले भूटान क्रिकेट सम्बन्धी खेलाड़ी तथा सरकारवालाहरू समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसएससी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भूटानकी तेस्रो नम्बरकी ब्याटर रिटस सी छोड्ने निर्धारित 90 सेकेण्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम आउट अपील गरेको थियो। नेपालले अपील गरेपछि अम्पायरले आउट भएको संकेत गरेका थिए। नेपालले अपील नगरेको भए भूटानी खेलाडी आउट हुने थिइन। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बंगलादेश संघको खेलमा श्रीलंका एन्जेलो म्याथ्युज टाइम आउट भएका थिए। यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिकाका क्रिकेट एसोसिएशन टी20 कपमा सिएरा लियोन संघको खेलमा घानाका गज फेज वा बाकी ओइमेक टाइम आउट भएका थिए। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। चितवनमा कृष्ण शारी स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा। नेपालमा आईएनजीओबाट संसारिक परियोजना र स्रोत दुवै घट्यो। राष्ट्रपा सभापति लामिछाने फर्किँदै गर्दा परराष्ट्र मन्त्री खनाल भोलि नै भारत जाने। शेयर बजार 13.46 अंकले घट्यो। रोल्पामा पोखरीमा डुबेर अवस्थामा 44 वर्षीय पुरूषको मृत्यु फेला। रोल्पामा बोलेरो दुर्घटना। राष्ट्रपाल मुसिकटको सभापतिमा बिरबल केस निर्वाचित। ठुली दहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा पूर्वाधार निर्माण। फोहोर व्यवस्थापन गर्न डस्टबिन राखिँदै। र ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध। भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ।

समका लागि प्राविधिक साथीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: बाजे के भयो किन गालामास
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3 18 98 095 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
6: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
7: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
9: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपाल सरकार विज्ञापन हो
11: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
12: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
11: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ

0: नमस्कार। कार्यक्रम सुन सहरी गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुन सहरी गतिविधि रुल्पा जिल्लाका चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम तपाईँ अहिले रेडियो मालश्री एफएम 105 MHz, रेडियो सभ्यता 99.5 MHz, रेडियो रुल्पा 93.8 MHz, रेडियो जलजला 96.4 MHz र यी सबै रेडियोका आफ्नै अनलाइनहरूबाट हरेक साताको बिहिबार साँझ 6:30 सुन्न सक्नुहुन्छ। सुन सहरी गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयको माझमा पुर्याउने र विकास निर्माणको प्रक्रियामा स्थानीयलाई सहभागी गराउनुका साथै गाउँपालिकामा हुने हरेक खालका गतिविधिहरू आम सर्वसाधारण समक्ष पुर्याउनु, सेवा प्रवाहमा चुस्त दुरूस्त पारदर्शी अनि अनियमितताको निगरानी गरी आम कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै स्थानीय स्तरमा हुने हरेक खालको विकास निर्माण, चेतना वृद्धि आदि कार्यमा हुने गतिविधिमा स्थानीयको सक्रिय सहभागिता गराउनु पनि यस कार्यक्रमको अर्को उद्देश्य हो। आजको सुन सहरी गतिविधि कार्यक्रममा हामीले सुन सहरी गाउँपालिका वडा नम्बर 4 सिउरीमा रहेको सिउरी स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर कहामगरसँग कुराकानी गर्दैछौ। अब सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले सुन सहरी गाउँपालिका वडा नम्बर 4 सिउरीमा रहेको सिउरी स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर कहामगरसँग गर्नुभएको कुराकानी।
1: के छ सर, आज हामी नयाँ भवनमा बसेर कुराकानी गर्दैछौँ स्वास्थ्यको, होइन? नयाँ भवनबाट सेवा प्रवाह कसरी भइरहेको छ स्वास्थ्यको?
2: पहिला सुरुमा चाहिँ हाम्रो जीर्ण भवन थियो, माथि अनि हजुरले पनि खुलाइसक्नु भयो। त्यो जीर्णबाट दिने बेलामा सेवा दिँदै गरी पनि हामीले जहिले पनि स्वास्थ्यको कुरा गर्दै गर्ने बेलामा गुणस्तरीय स्वास्थ्य खोज्छौँ। त्यो गर्दै गर्ने बेला पुरानो भवन, त्यो सानो सानो कोठा, होइन, पार्टिसन गरेर गर्नु पर्ने, त्यो झन्झट तिर्न एकदम गाह्रो, बिमी पनि के अरे बिरामीहरूलाई पनि चाप पनि ठिक ठिकै हुने, होइन, अलिअलि आठदर्शना हुँदा पनि त्यो भित्र पस्न निक्लिनु नसक्ने अवस्था थिएन। अहिले फराकिन्छ ठुलो भवनमा चाहिँ बस्दै गर्ने बेलामा चाहिँ दैनिक आउने बिरामीहरूलाई पनि स्वास्थ्यका रूपमा चाहिँ हामीले सेवा दिन सकेका छौँ भनेपछि अब दैनिक गर्ने गतिविधि कामहरूमा चाहिँ हामीले यो सेवाहरू चाहिँ हामीले सहजतापूर्वक गुणस्तरीय स्वास्थ्य चाहिँ दिन सकेका छौँ।
1: पहिलेको भन्दा केही प्रभावकारी भएको छ सेवा प्रभावमा?
2: छ, एकदमै छ। पहिलाको भवन चाहिँ अघि नै भनेपछि सानो कोठा, अनि सामग्री नै नहटाउने, है, एउटा बेड पनि नहटाउने अवस्था थियो भने अहिले त खुला छ, खुला पनि बेडहरू छन्, होइन, बेडहरूमा पनि के सामानहरू छन्, औषधि राख्ने सबै थुप्रो म्यानेज चाहिँ भएको छ। त्यो हिसाबले पनि हामीलाई चाहिँ दैनिक गर्ने काम चाहिँ सहज छ र हामीले यो के सेवाग्राहीलाई सेवा दिनलाई पनि सहज भएको छ।
1: भौतिक हिसाबले अहिले पर्याप्त मात्रामा छ?
2: अहिले छ, अहिले पर्याप्त छ। अलिकति त यो फिल्डको म्यानेजमेन्ट चाहिँ अलिक भएको छैन, त्यो पानी बर्खामा चाहिँ अगाडि आउँछ कि भन्ने छ, नत्र भने अहिले भौतिकमा चाहिँ हाम्रो भित्रबाट यो भित्रका कोठाहरूदेखि लिएर हरेक कुराहरू स्वास्थ्य सेवाकै मापदण्ड अनुसार बनेको भएको भएर हामीलाई चाहिँ सहज छ,
1: सुविधा सम्पन्न नै छ। अब यो घेरबारका कुराहरू पनि होला, होइन, अलिकति संरक्षणको लागि त्यसको पनि आवश्यक
2: छ। गाउँपालिकाले यो गौशालमै प्रस्ताव पनि राख्यो, अब पानी वडाबाट र स्वास्थ्यबाट राख्दै गर्नु होला गाउँपालिका अध्यक्षले। यसपालि चाहिँ भएन बजेट, अर्कोमा चाहिँ हामी हेर्छौँ भन्ने सोध्नुभएको छ। अब आउने आर्थिक वर्षमा चाहिँ बजेट छुट्याएर घेरा पारेर यो फिल्ड सम्याउने भन्ने कुराहरू चाहिँ छ।
1: यो नयाँ भवनबाट सेवा लिन आउने केही सेवाग्राहीको संख्या पनि बढेको हो पहिलेको भन्दा,
2: छ
1: कन्जेस्टेड ठाउँबाट सेवा दिँदाखेरि उस्तै प्रकारको सेवा प्रवाह हुन्थ्यो होला, अनि यो सुविधा सम्पन्न भवनबाट दिँदाखेरि अलिक सुविधा सम्पन्न सेवा प्रवाह हुँदाखेरि
2: त्यस्तो साह्रै फरक त होइन, तर अलिकता यो रेसियोमा चाहिँ अलिकति हल्का बढी चाहिँ हो पहिलाको तुलनामा, चाहिँ अलिकता बढी देखिन्छ। र पहिला सेन्टर पनि त्यति धेरै सेन्टरमा पनि परेन, तर स्वास्थ्य अलिक छेउमा परेको भए पनि तुलना त उस्तै उस्तै हो, तर अलिकता फरक चाहिँ छ, फरक चाहिँ मान्न सकिन्छ।
1: अब पहिलेकोमा त चुई नै छानो, होइन,
2: हो, एकदमै त्यो ढुङ्गाको त्यो चुई नै, अनि त्यो बर्खामा उसमा बर्खामा चाहिँ बाल्टी लगाएर थाप्नु पर्ने अवस्थाहरू थियो ठाउँ ठाउँमा, ओपिडीमा पनि त्यस्तै, होइन, सुत्केरी गराउने गर्छमा पनि त्यस्तै थाप्नु पर्ने, त्यो बाल्टी समात्दै समात्दै हिँड्न पर्ने अवस्था थियो। अहिले त्यो चाहिँ छैन, अहिले त यो भवन
1: अहिले त डेलिभरीको लागि पनि सुविधा सम्पन्न होला नि त, यहाँ त
2: एकदमै पर्याप्त मात्रामा। पहिला पनि थिएन, हाम्रो बेडै फरक थियो, होइन, अहिले चाहिँ नयाँ भवन बनिसकेपछि पालिकाले विशेष गरेर यो स्वास्थ्यलाई चाहिँ अलिक बढी नै हेरेको, अहिले तुलनात्मक रूपमा अरूको रूपमा भन्दा यसलाई चाहिँ हेरेकै छ। अहिले हाम्रो त्यो के अरे यो डेलिभरी बेड पनि नयाँ किसिमको, होइन, पठाउनु भएको छ, अनि त्यहाँबाट त्यो बच्चाहरूलाई बच्चा जन्मिसकेपछि पनि राख्नुपर्ने ठाउँहरू त्यो सबै सामानहरू चाहिँ डरादेखि लिएर हरेक कुराहरू अहिले पालिकाले चाहिँ धेरै अहिले सिउरी स्वास्थ्य चौकी र जेलबन्दी नयाँ बनेकोलाई चाहिँ विशेष हेर्ने भनेर फोकस गरेर अहिले पठाउनु भएको छ, सामानहरू पठाइसक्नु भएको छ, हामीले पनि लिएर पनि त्यसबाट सेवा दिइसकेका छौँ।
1: सानो सङ्घर्षले त यहाँ आउनु यहाँ पुग्नको लागि यो अवस्थामा आउनुलाई सङ्घर्ष ठुलै गर्नु पर्यो
2: धेरै छ। यो त पहिला हेऱ्यो भने अरूको है त्यो पुरानो गाविसको र पर्यटनको नाममा भएको जग्गामा यहाँका बासिन्दाहरूले बनाउनु भएको रहेछ एउटा भवन उभ्याउनु होला,
1: स्वास्थ्यको आफ्नै जग्गा पनि
2: होइन। अहिले हामीले यो स्वास्थ्यको भवन बनिसकेपछि हिजो मात्रै पास जग्गा पास गरेर आफ्नो स्वास्थ्य सिउरी स्वास्थ्यको नाममा ल्याइसकेका छौँ। 1850 वर्ग मिटर चाहिँ हामीले यो हिजो मात्रै स्वास्थ्यको नाममा पास गरेर ल्याइसकेका छौँ। अनि पहिला चाहिँ त्यो अरूको नाममा थियो, अहिले आफ्नो नाममा पनि भइगयो। यत्रो भवनहरू बनिसक्यो भनेपछि धेरै नै
1: छ। कति वर्ष लाग्यो यो बन्नलाई? एक वर्ष एक आर्थिक वर्षमा
2: सकिन
1: सकिने वर्ष लाग्यो,
2: दुई ढाई वर्ष जति लाग्यो भेटायो यसलाई गर्नलाई चाहिँ। पहिलाको ठेकेदार भनौँ होइन, उहाँले पनि पुरा गराइदिनु भएन, काम पुरा नगरिसकेपछि फेरि दोस्रो चरणमा खोलेर फेरि दोस्रो चरणमा बजेट छुट्याएर समग्र बजेटबाट 75 लाखको हिसाबमा 1,50,00,000 फेरि पछि फाइनल गरिदिनु भयो, गरेर अनि रङरोपण गरेर अनि हामीलाई यतातिर सर्यो।
1: कति छ सर दरबन्दी यहाँ स्टाफहरू कति हुनुहुन्छ?
2: स्टाफहरू हामी छैनौँ, पर्याप्त छैन, पहिला हुनुपर्ने हाम्रो छँदैन होइन, तर छैन। हामी अब अघि हाम्रो एउटा अननी दुईजना हुनुहुन्छ, एउटा कार्यालय सहयोगी अनि म मात्रै, चारजना स्टाफमा
1: आफ्नो दोहोरो सुविधा के अरे दोहोरो भूमिकामा हुनुहुन्छ
2: एकजना सर। यो
1: झन्डा सचिवको काम पनि गरिराख्नु
2: हजुर 3 वर्ष जति भयो, अहिले वडा पनि धानिरा, वडामा पनि हेर्नुपर्ने, यता पनि हेर्नुपर्ने छ, त्यो वडामा पनि त्यस्तै छ, यता पनि हेर्न पर्ने छ, अलिक समस्या
1: कसरी भ्याउने भएको छ यसरी यो दुईटा भूमिकाको काम गर्नलाई?
2: सबभन्दा समय व्यवस्था पनि ठुलो कुरो रहेछ सर,
1: जस्तो स्वास्थ्य पनि अत्यन्त संवेदनशील क्षेत्र हो नि त, एउटा खट्नुपर्ने 24 घण्टा खट्नुपर्ने क्षेत्र हो यो पनि।
2: यसमा कस्तो छ भनेपछि जति दिन सक्ने त्यो त दिन सकेका छैन होला, जति सेवा दिन सकिन्छ नि आफै बसेर दिए जस्तो त हुँदैन। अब उता पनि सेवा गरेर आइरहनु भएको हुन्छ त उता पनि गएर अब एकछिन के अरे पञ्जीकरण कामहरू गरिदिनु पर्यो, फेरि यता फेरि आइसकेका हुनुहुन्छ, फेरि यता पनि आउनु पर्यो, फेरि ल है सर यहाँ आइसकेका छौँ भन्नुहुन्छ, फेरि आएर फेरि उपचार गर्नुपर्ने पनि हुनसक्छ होइन, त्यो छ अवस्था, त्यो पनि छ। दोहोरो भूमिकामा अलिकति सहजता के छ भनेपछि हाम्रो सहयोगी सरहरू हुनुहुन्छ अनि अध्यक्षजीले पनि सिफारिसहरू कति आफै टाइपिङ गर्नुहुन्छ, त्योमा सिफारिसहरू हेर्नु पर्दैन म होइन, पञ्जीकरणको मात्रै काम गर्नुपर्ने, पञ्जीकरणमा पनि सहयोगी सरले अलि हेरिदिनुहुन्छ र त्यसरी वडामा सहज भएको छ भने वडामा पनि स्वास्थ्यमा पनि हाम्रो स्टाफहरूले चाहिँ अलि खटेरै अब खटेरै काम गरिदिनुहुन्छ र अलि सहज चाहिँ भएको छ भनेर व्यवस्था पनि समय व्यवस्था पनि रहेछ जस्तो लाग्छ। ठुलो कुरो
1: नजिक भए पनि
2: अलिक धेरै नजिक
1: वडा कार्यालय र स्वास्थ्य चौकी नजिक
2: हजुर 2-3 मिनटकै बाटो छ अनि त्यही भएर पनि स्वास्थ्य
1: जस्तो कतिपय अब स्वास्थ्यका कर्मचारीले अधिकांश पालिकाहरूको गाविस सचिवकै वडा सचिवको भूमिकाको निर्वाह गरिराख्नु भएको छ, तर उहाँहरूलाई के छ भने स्वास्थ्यको काम नगरेर काजमा वडामै गएर काम गरिराख्नु भएको छ, तर यहाँले डबल काम यस्तो अलिक थोरै हुनुहुन्छ होला जिल्लामै यस्तो दोहोरो भूमिका काम गरिराख्ने त
2: यस्तो मैले थाहा एउटा गाउँको सर पनि हुनुहुन्छ दोहोरो भूमिकामा, एउटा मैले पनि प्रस्ताव चाहिँ राखेको थिएँ सरहरूलाई, दुईवटामा अलिक गाह्रो भयो एक ठाउँ मात्रै हेर्ने गरी गराइदिनु भन्ने होइन दुई ठाउँ नै गर्नुपर्ने हुन्छ भनेपछि हुन्छ त भनेर अहिले त्यो अनुसारले आएर हेरिहाल्यो कि
1: कर्मचारीको अभाव भएरै होला यो पालिकामा।
2: अँ एकदमै अभावै छ, अभाव भनौँ न दरबन्दी अनुसार सुनिहाल्नुको छैन हाम्रो होइन, हुनुपर्ने 6 जना 4 जना
1: पालिकाकै समस्या,
2: पालिकाकै समस्या, पालिकाभरि नै यस्तै छ। स्वास्थ्यको कर्मचारीले एउटा पवन पनि हेर्नुपर्छ हाम्रो नि, सिउरी पनि हेर्यो अनि गाम पनि हेर्नुपर्छ, व्यवस्था छ।
1: यो 4 नम्बर वडाको सेन्टरमै छ होइन स्वास्थ्य संस्था?
2: सेन्टर पर्दैन सर, यो 14 टोल हाम्रो 5 टोल हो कि, 5 टोलमा वर्गीकरण गरे 5 टोलमा, यो हाम्रो अरू एउटा टोल 14 टोललाई चाहिँ अलि 14 टोललाई चाहिँ खाना ठिकै पर्छ, अरू टोलको लागि अलिक टाढा छ र त्यो टाढाको हिसाबमा चाहिँ यो फुलबारी टोलमा पनि सामुदायिक एकाइ केन्द्र भनेर खोलेको छौँ, त्यो ठाउँमा पनि छुट्टै चाहिन्छ है स्वास्थ्य भनेर दैनिक हेर्नको लागि, त्यहाँ पनि खोलेर चाहिँ सेवा दिइरहेछ टाढाको भनेर, नत्र भने यहाँ वरपरको चाहिँ यहाँ हुनुहुन्छ 4 टोलका
1: सबै टोलका आउनुहुन्छ
2: 4 टोल
1: उता पर घोगा झिङ्जा होइन त्यो पनि सिउरी नै हो
2: सिउरी नै हो
1: त्यहाँ पनि आउनुहुन्छ
2: नै त्यहाँको सामुदायिक एरिया केन्द्र छ
1: त्यही छ
2: झिन्झामा छ त्यो बाटो सेवा दिनुहुन्छ
1: स्टाफ कति हुनुहुन्छ त्यहाँ
2: एकजना अनुमी हुनुहुन्छ र एउटा एकजना कार्यालय छ यिनीहरू दुईजना
1: भ्याउनुहुन्छ एकजना अनुमी सधैँ जस्तो स्वास्थ्य छ जस्तो छैन डेलिभरी राति आउला दिउँसो आउला होइन त्यो त जतिखेर
2: यस्तो छ सर सामुदायिक इकाइ केन्द्र हो त्यसबाट डेलिभरी बनाउने भन्ने हुँदैन होइन त्यसबाट त्यसलाई भने निश्चित दैनिक सेवा दिने हो गर्भवती जाँच सुकेरी जाँचदेखि लिएर
1: सामान्य औषधि
2: सामान्य औषधि सुकेरी गराउनसम्मलाई उहाँहरूलाई उयो हुँदैन औषधि दिनुहुँदैन
1: कति जति आउनुहुन्छ यहाँ दैनिक बिरामीहरू सामान्यतया जस्तो कुनै त्यस्तो प्रकोप हुँदाखेरि अलि बढी तलमाथि हुने
2: कुरा छ अस्ति भर्खर पनि भोग्यो के समस्या देख्यो भने अस्ति ज्वरो बढी निक्लिने टाउको ज्वरो देखिने अनि टाउको दुख्ने अनि बेहोस हुने समस्या एकै दिनमा 32 जनासम्म पनि हेरेको यही स्वास्थ्य हुने 32 जनासम्म पनि सेवा दियो अनि औषधि नपुगेर फेरि पालिका गएर पालिकाबाट फेरि कार्यालय सहयोगीलाई लिउन लगाएर अनि त्यसरी पनि म्यानेज गरियो
1: के समस्या रहेछ त्यस्तो
2: त्यस बेलामा वातावरण चेन्ज मौसम परिवर्तनले गर्दा पनि बाहिर ज्वरो चाहिँ बढी भएको भएर कति चाहिँ हिँड भयो नभए त्यसरी जसमा पनि पठाइयो रिफर गरेर पठाइयो त्यो अवस्था चाहिँ थियो धेरै नै भयो त्यसो भए अहिले चाहिँ फेरि सबै व्यस्त पनि भइसक्यो अहिले चाहिँ कम छन् अहिले 8-10 जना
1: सर 8-10 जना
2: हुन्छ
1: औषधिहरू के छ पर्याप्त मात्राले छ
2: अहिले छ अहिले पर्याप्त मात्रा पछिल्लो समय बिचमा आइरन चोकेको समस्या अलिकति थियो अनि अहिले चाहिँ फेरि पठाइसक्नुभएको छ पालिकाबाट पनि खरिद गरेर अहिले छ
1: एउटा गुनासो छ कि जस्तो कतिपय स्वास्थ्य संस्थाहरूमा पाइन्न भनेर कतिपय त्यही स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरूले कुरा गर्नुहुन्छ भने जति पाइन्न भन्ने कुराहरू र त्यहाँका सेवाग्राहीहरूले पनि अब निशुल्क रूपमा पाइँदैन धेरै प्रकारको हो तर एक दुईवटा त्यही सिटामोलहरू सामान्यतया भन्दा अरू अलि छैन पाइन्न भन्ने गुनासो आउँछ यहाँ त्यस्तो हुन्छ कहिलेकै
2: त्यो सबै ठाउँ रहने गुनासो हो यो चाहिँ समस्या सबैले जान्नुपर्ने हो औषधि चाहिँ पर्याप्त अलि पछिल्लो समय बिचमा फेरि फेरि खरिदको प्रक्रिया पनि छ झन्झिटीले छ होला पालिकालाई पनि होइन फेरि बिचमा औषधि नपुग्ने त हुन्छ नि फेरि नपुग्ने फेरि हामीले चाहिँ औषधि भएन है भनेपछि फेरि खरिदको प्रक्रिया गरेर ल्याउने पुर्याउने चाहिँ गर्नुहुन्छ विशेषमा समस्या चाहिँ आउँछ औषधिहरू अब बिरामी हुन्छ है अनि आइसकेका हुन्छ सेवाग्राही अनि त्यहाँबाट हामीले त्यसलाई यो औषधि दिनुपर्छ है भन्ने पनि थाहा छ तर दिनु नसकेको अवस्था त्यो छ नभए हुँदैन हामीसँग होइन छैन नेता नभएर स्टक आउट भइसकेपछि हामीले नदिएर यो औषधि चाहिँ खानुपर्ने मगाउनु छ यतातिर भनेर पनि मगाउनु पर्ने त्यो देखिन्छ कहिले काहीँ त्यो प्रायः नि कहिले काहीँ देखिन्छ नत्र भने औषधि चाहिँ छ फेरि प्राप्त मात्र हुन्छ
1: नागरिकहरूको स्वास्थ्यप्रति बुझाइ के छ यहाँको लामो समयदेखि यही क्षेत्रमा रहेर यहाँका नागरिकहरूलाई दिन रात नभनी सेवा गरिराख्नु भएको छ यहाँले बुझाइ के छ सुरुवाती चरणमा आउँदा के थियो अहिले के छ
2: स्वास्थ्य अहिले परिवर्तन छ पहिलाको तुलनामा म झन्डै 12 वर्ष भयो क्षेत्र यही ठाउँमा बसेर सेवा दिएर स्वास्थ्यमा अहिले पहिलाको तुलनामा अलिक परिवर्तन लाग्छ पहिला अब स्वास्थ्य भनेको त हामीले पनि कतिपय बुझाउन नसकेका कुराहरू रहला होइन तर पनि कस्तो भनेपछि स्वास्थ्य भनेपछि बच्चा जन्माउन पढानी के योजना गराउनुभन्दा अगाडिदेखि चाहिन्छ स्वास्थ्य अनि मरिसकेपछि कसरी दाह संस्कार गर्ने भन्नेसम्म स्वास्थ्य चाहिन्छ होइन त्यसमा चाहिँ अब हामीले त्यो कुराहरू पनि बुझाउन नसकेर होला अब स्वास्थ्यमा चाहिँ पहिला थियो समस्या थियो अहिले चाहिँ आउनुहुन्छ अहिले चाहिँ के अरे पहिला हाम्रो मै हुने बेलामा 6 डेलिभरी हुन्थ्यो यो जम्मा 6 के अरे सुकेरी गराइन्थ्यो स्वास्थ्य संस्थाले
1: एक आर्थिक वर्षमा त्यहाँबाट भनेपछि अहिले गर्दै गर्दै आएर 2 वर्ष जति भयो अहिलेसित हाम्रो 2 वर्ष हुन्छ घरमा सुकेरी नै हुँदैन
2: होम डेलिभरी अहिले त्यही एउटा पालिकाले पनि अलिकति बजेट छुट्याएको छ त्यहाँबाट सिमरीलाई पनि पूर्ण संस्था सुकेरी घोषणा गर्ने है भन्ने कुराहरू उठ्याएको छ हाम्रो के साया पर्नुसँगै त्यही भएर त्यो अवस्था छ अनि बच्चाहरूलाई पनि हामी खोज्न हिँड्नु पर्थ्यो पहिला खोपको लागि अझै पनि हामीले छुट्या छ कि भनेर त हेर्छौँ डिपोल्डर फर्म भरेर हेर्छौँ कोही छुट्या छ कि भनेर नत्र भने पहिला हामी लै तपाईँको छोरा खोप लगाउन ल्याउनै पर्छ भन्ने पनि छ अहिले आउनुहुन्छ आफैसम्म आउनुहुन्छ अनि पोषणको कुरामा पनि हेर्नु पहिला बच्चा जोख्ने भन्ने त छँदै थिएन नि बरु भालेको टल थाहा हुन्थ्यो होला मान्छेको टल बच्चाको टल थाहा थिएन अहिले चाहिँ तपाईँको बच्चा कति किलो भयो भन्ने होला मेरो बच्चा यति 8 किलो 10 किलो है भनेर भन्ने हुनुहुन्छ भने चाहिँ परिवर्तन चाहिँ छ
1: जस्तो टाउन नै अनिवार्य छ नि त
2: अनिवार्य अहिले हामीले 2 वर्ष मुनिको रहेको
1: बच्चाहरूलाई खोप जत्तिकै अनिवार्य छ
2: अनिवार्य प्रत्येक के अरे 2 वर्ष मुनिका बच्चाहरूलाई प्रत्येक महिना चाहिँ टाउन नै पर्छ भन्ने पनि छ त्यो भएर पनि हामीले गौरकी हाम्रो यता राङ्गी सुनसरीको माथि भात राङ्गीमा पनि बच्चा टाउने काम गर्छौँ। प्रत्येक सात गते भनेपछि पाँच गते दिन हामी यतापट्टि नारबन भन्ने ठाउँमा बच्चा टाउने त्यही टाउने अनि सामान्य सेवाहरू दिने गर्छौँ त्यो गङ्गा लिङ मार्फत। अनि सामुदायिक आफै टाउल्छ, हामी यहाँ पनि टाउँछौँ, बच्चालाई टाउने गर्छौँ र त्यसको अवस्था के छ त्यो बच्चा कुपोषणमा गर्छ गर्छन् भनेर अनि परामर्श गर्ने कुराहरू गर्छु आमाहरूसँग।
1: मैले अहिले नागरिकको चेतनामा वृद्धि छ पहिलेको भन्दा धेरै
2: स्वास्थ्यप्रति सकारात्मक छ अहिले पछिल्लो समय।
1: कति सङ्घर्ष गर्नु पर्यो यो लेभलमा लिनको लागि? बाह्र वर्ष लगातार यहाँ बसेको हुन्छ, दर्जन वर्ष हो भने त कम्ती होइन।
2: त्यो मलाई एउटा सानो अनुभव के छ भने एकजना तिहारको समय थियो, उहिले पहिला नै हो पाँच छ वर्ष गरे, सानो बच्चा लिएर आउनुभयो। बच्चा लिएर आएपछि अन्त त्यो बच्चालाई कुपोषण एकदमै जटिल कुपोषण, अनि त्यो बच्चा झन्डै मैले यहाँबाट पठाइयो घरै पठाएपछि नगएपछि त्यो बच्चा एक हप्ता जतिमा बित्यो। बितेपछि ल कुपोषण यहाँसम्म असर गर्दो रहेछ भनेर पालिकामा धेरै प्रयास गरेर बजेट नै सिउरीकै लागि भनेर आठ दसलाई छुट्याएर ल्याएर पोषण सम्बन्धी कार्यक्रम थुप्रो गरियो, अनि त्यस्तै फेरि घरघर भेटहरू गर्ने कुराहरू गरियो, अनि थुप्रै कति नि है त्यो बेलाको त अहिले त्यो बेलामा सम्झिने भने त अहिले त धेरै भइसक्यो हो। त्यो बेलामा त घरघरमै गएर पनि सम्झाउनु पर्ने अवस्थाहरू
1: स्थानीय तहको संरचना हुनुभन्दा पूर्वै आउनुभयो यहाँ
2: हो 71 सालतिर आयो
1: शनि गाविस शनि पनि
2: गाविस छँदै आयो। त्यसो भने त्यो सानो भवनबाट सेवा दिनुपर्ने अघि कुरा उठिसक्यो होइन, अनि मान्छेहरू पनि त्यति नआउने, अनि स्वास्थ्य भनेको त उयो सिटामोल माग्न मात्रै आउने जस्तो थियो अरे, एउटा उठ्यो सिटामोल दिनुहोस् त भन्न आउने टाइपको थियो। अब त्यो चाहिँ छैन,
1: सेवाको बारेमा जानकारी नै थिएन,
2: अन्य त सुत्केरीको त पुरै थिएन। मैले अघि भनिसकेँ होइन पाँच छवटा हुने त्यो पनि नजिक नजिकको मात्रै, अनि खोपमा पनि त्यस्तै आफै गएर बोलाउनु पर्ने अवस्था थियो भने अब चाहिँ आउनु जानुपर्छ है मेरो लागि भन्ने कुरा चाहिँ भएको छ। त्यसमा पनि हामी आमा समूहमा के अरे स्वास्थ्य कर्मीहरूलाई नै टोकेर अनि यसमा पनि पुरानो जनप्रतिनिधिले नयाँले पनि राम्रो साथ चाहिँ दिनुभयो, अनि आमा समूहमा पनि उहाँहरूले नै सम्बन्धित वडा के अरे वडा समितिबाट वडा सदस्यहरू हुनुहुन्छ उहाँलाई पनि तपाईँ यो आमा समूह हेर्ने है भनेर आमा समूहमै टोकिदिने जिम्मा दिने, अनि हामी कर्मचारी पनि टोकिदिने अनि गएर
1: स्वास्थ्य स्वयंसेविकाहरूको जिम्मा
2: नै
1: स्वास्थ्य जनप्रतिनिधिको
2: जनप्रतिनिधिको जिम्मा स्वास्थ्यको सुसेवा त हुने नै भयो, अनि स्वास्थ्यकर्मी पनि गएर अनि स्वास्थ्य सम्बन्धीका सचेतना कुराहरू गर्ने त्यो यो चाहिँ भयो। र पछिल्लो समय त्यो सात विधि भन्ने कार्यक्रम गरियो, राम्रो रहेछ त्यो कार्यक्रम होइन। सात विधिमा चाहिँ सम्बन्धी आमा समूहमा सामाजिक नियमसाङ्कन गरेर कसको घर कस्तो छ होइन त्यो कसको बच्चा कुपोषण छ भने सबै त्यहाँ टिका टास्ने कार्यक्रममा अन्तर्गत देखिने भएर त्यो कार्यक्रम चाहिँ अहिलेसम्म हाम्रो अहिले यो साल पनि वडाले बजेट छुट्याएर अनि छुट्याएर पुनः ताजगी जस्तो गरेर पनि त्यो कार्यक्रमलाई निरन्तरता दिइरहेछौँ। त्यसले गर्दा पनि त्यसको प्रभावले पनि सुक्की हुन पनि जानुपर्छ भन्ने पनि बोध बनाउँछ त्यो कार्यक्रमले, अनि बच्चा जोख्न जानुपर्छ भन्ने पनि बनाउँछ, अनि कुपोषणमा गयो भने किन गयो भने त्यो आमासँग छलफल गराउने समूहको सबै त्यो कार्यक्रम मार्फत हुने भएपछि अलिकति बढेको मलाई चाहिँ लाग्यो महसुस।
1: अहिले त यहाँका बच्चाहरू कुपोषित त छैनन्,
2: गएको साल मात्रै चाहिँ एकजना बच्चालाई हामीले एनआरएचमा पठायौँ, एनआरएच पोषण गृहमा पोषण सुधार गृहमा चाहिँ दाङमा पठाएको थियौँ, अनि त्यहाँ
1: अहिले सुधार भयो,
2: अहिले सुधार भएर आइसकेको छ। अहिले हाम्रो हिजो भर्खर पनि हामीले त्यो स्क्रिनिङ गरेर पोषण सम्बन्धीको बच्चाको अवस्था हेरेर हामीले यो त त्यो कोभर टुल भन्ने हुन्छ त्यसमा भर्दै गर्ने बेलामा 80 बच्चा चेक भएर रहेछ, त्यसमा पाँचजना बच्चा चाहिँ साम नाइ कि त्यो शीघ्र कुपोषण नै कि अनि मध्यम टाइपको कुपोषण
1: भन्ने अहिले रेड जोनमा छैन,
2: छैन रेड जोनमा अहिले छैन। एकजना बच्चा हो त्यो पनि अभिभावकसँग फेरि काम यही त हुने नि गाउँको उहरू अनि रोजगार सिलसिलामा अभिभावक पालको दिएर जानुभयो, बच्चा पनि त्यतिर लिएर जानुभएछ। त्यो बच्चा हामीदेखि बाहिर छ, हाम्रो अलिकति हाम्रो नजरमा रहेको बच्चा नजर पनि अब त छैन। त्यस्तो
1: अहिले पीडा हुन्छ जस्तो अब एउटा बच्चाको डेड भयो भन्नुभयो नि त्यो कुपोषितकै कारणले,
2: त्यो त म
1: सम्झिँदा अहिले पीडा हुन्छ
2: धेरै नै। त्यसपछि नै यो पोषण मात्रै लाग्नु पर्दो रहेछ भन्ने महसुस भयो। त्यस पछाडि झन्डै चारवटा बच्चाहरूलाई चाहिँ झिन्डाको दुईजना हाम्रो यता राङ्गीको दुईजना बच्चा गरेर चारजना बच्चालाई एनआरएच भन्ने त्यो पोषण सुधार गृहमा लगेर पनि फेरि स्वस्थ बनाएर फर्काइसकेको अवस्था छ। त्यहाँ पनि दिन राख्नुपर्ने हुन्छ, त्यो बेला पनि अभाव जान नमान्ने अवस्था थियो। त्यस बेला पनि युवा क्लब लगाएर पैसा उठाएर अनि विभिन्न संस्थासँग फेरि लै आर्थिक स्थिति कमजोर छ भने पैसा के अरे मागेर अनि त्यहाँबाट पठाएर फेरि ल्याएको त्यो सम्मुख गरे त्यो त्यही पीडाले त्यही बच्चा मर्नुको पीडाले अनि त्यसलाई यहाँसम्म हुँदो रहेछ है भनेपछि अनि त्यो पोषणमा चाहिँ
1: त्यही छ जस्तो जनचेतनाको कमी र अभिभावकमा जनचेतना नहुँदाखेरि विचरा अवध बालकले ज्यान गुमाउनु पर्यो अनि त्योभन्दा अर्को पीडा के हुन्छ होइन
2: एकदम त्यो अभिभावकलाई त सन्देश हामीलाई पनि हेर्ने बेलामा के कस्तो म नराम्रो महसुस हुने होइन अब त्यो बच्चालाई हामीले यहाँबाट लग्न सक्यो यहाँ त्यस बेलामा जिल्लामा पनि कुरा भयो त्यो बच्चाको विषयमा जिल्लामा पनि कुरा भयो पठाउने भन्ने कुरा पनि भयो एनएलसीमा अब यहाँ फेरि श्रीमान के अरे कमाउनु गा अनि यहाँ घरमा एक्लै हेर्नु पर्दो रहेछ अनि त्यो बच्चा हेर्ने कि यता सम्पत्तिहरू भन्छन् होइन यतातिर त्यो गाई गोरुहरू हेर्न जाने कि लक्ष्मीहरू हेर्न जानुपर्छ सर भन्ने त्यही भएर पनि जान नसकेको अवस्था थियो तिमीले अनि त्यो बच्चा लक्ष्मीहरू पनि बेर भइसकेपछि त्यो अवस्था हुँदो रहेछ है कुपोषणले भन्ने कुरा महसुस
1: अरू त त्यस्तो केस जोडिया छैन
2: छैन अहिले त त्यस्तो केस आउने बित्तिकै पनि हामीले निगरानीमा रहन्छ र अनि कहाँ पठाउनुपर्छ अनि पठाएर पनि के अरे राम्रो बनाएर यहाँसम्म ल्याउने
1: गर्भवती जस्तो भयो नियमित चेक जाँच गर्न आउँछ
2: आउँछ अहिले पछिल्लो समय छ पहिला पनि उयो पहिला पनि पहिला सम्झिनु भने त जस्तो त्यो अवस्था नाजुक नै थियो अहिले नै आउँछन् अहिले भर्खरको अहिलेको अवस्था हेर्दा पनि हाम्रो 18 गर्भवती छन् अब
1: ओडाभरिमा
2: 18 गर्भवती चाहिँ यहाँबाट नियमित चेक जाँच गराइरहेका छन् यहाँ र सञ्चयी केन्द्र गरेर अनि 18 मध्येमा पनि अब फेरि उही त है हाम्रो यो क्षेत्र अलि चेतनाको कन्टिन्यू भएको बाल्य अलि बढी भएको छ चारजना चाहिँ 20 वर्ष मुनिको आमाहरू आमा भन्दा पनि गर्भवती महिलाहरू हुनुहुन्छ 4 वर्ष हुनुहुन्छ
1: उमेर नपुगे
2: चारजना उमेर नपुगे गर्भवती भएर जसरी अब थाहै नहुने कि अब केटाकेटी मन मिल्दो रहेछ अनि कमाउन एकचोटि मिलेर जान्छन् अनि एकचोटि बच्चा पेटमा लिएर आउने कि हातमा लिएर आउने त्यो
1: अवस्थामा के
2: गर्नु होइन
1: गर्नैसकिन् बालविवाह भएको थाहा पाएपछि मात्रै पनि अब त्यो जुन एउटा काम त बिग्रिसक्यो त्यो
2: बिग्रिसक्यो
1: तर पनि बच्चा अहिले नबनाउनुहोस् है परिवारको योजना बनाउनुहोस् भन्ने त सल्लाह त दिन सकिन्छ नि
2: यहाँ पसिनु भए त मजाले सकिने नि हामी आमासँग राखेर हुन्छ बोलाएर हुन्छ त्यो सकिन्थ्यो तर यहाँ नै बस्दैनन् कि बिहा गर्ने बित्तिकै अब अलिकति फेरि वडाले पनि निगरानी राख्ने अनि त्यहाँबाट हरेक ठाउँबाट पनि फेरि बाली आई भनेर उनीहरूलाई टर्चर जान्थ्यो होला अनि त्यही भएर उनीहरू यसरी मिलेर जान्छन् कि यहाँ त दुईजना भयो निक्लै गयो अनि त्यहाँदेखि यसरी बच्चा बोकेर आउने त्यो चलन चाहिँ छ अहिले अहिले पनि छ त्यसै त्यस्तै नै हुन् तिनीहरू
1: मैले करिब एक वर्ष पहिला गाममा एउटा स्वास्थ्य एउटा यस्तो कुरा पाएको थिएँ जस्तो त्यहाँ स्वास्थ्य कर्मीले कुरा गर्नुहुन्थ्यो कि खोप लाउने नमान्ने हामी अहिलेसम्म खोपै लाछौँ है तिमी लाउने जबरजस्ती लाउने न लाउनु नै खोप लाउने नदिने भने जिल्ला समन्वयको टिम नै आएको थियो कि त्यो समस्या छ कि छैन
2: छैन नि त्यो हाम्रोमा त्यो छैन हाम्रो अहिले पुनखोप यही फागुनको 27 गरी वडाले गर्यो गर्दै गर्ने बेलामा चाहिँ हाम्रो यसै नै हुन् तिनीहरू
1: मैले करिब एक वर्ष पहिला गाममा एउटा स्वास्थ्य एउटा यस्तो कुरा पाएको थिएँ जस्तो त्यहाँ स्वास्थ्य कर्मीले कुरा गर्नुहुन्थ्यो कि खोप लाउने नमान्ने हामी अहिलेसम्म खोपै लाछौँ।

0: सर्विसिङ गरेर अनि खोपकाट सहित हेरेर सम्पूर्ण लगाएको देखेपछि अन्त पूर्णखोप वडा घोषणाको लागि प्रक्रिया अगाडि बढाएर पूर्णखोपको वडा घोषणा पनि गर्यौँ। तर 32 जना पनि पत्थर अहिले हामीसँग लगाइरहेको थियौँ, 32 जना पत्थरहरूले लगाइरहनु भएको छ। तर त्यस्तो अवस्था चाहिँ कामको जस्तो देखेको छैन, अभिभावक नल्याउने भन्ने छैन। कहिलेकाहीँ माइत जाने हुन्छ नि, अब माइत जाने कहीँ जाने बेलामा चाहिँ छुट्छ, कहिलेकाहीँ छुट्छ, त्यो लगाउनु पर्ने महिनामा नलगाएर पछिल्लो महिनामा चाहिँ आउनुहुन्छ फेरि लगाउन, त्यो चाहिँ छ हाम्रोमा।
1: तर छिमेकी वडा गाउँको त पुरानो केस होइन त, केही वर्ष अगाडिको
0: भर्खरको केस हो यो पनि। पालिकामा पनि खुब कुरा उठ्यो, उपाध्यक्षजी नै गएर सम्झाउनु जानुभयो, पुलिस
1: आयो, पुलिस आयो, तर लास्टमा जिल्ला समाउने प्रमुख पनि आफै आउनुभयो,
0: उहाँले पनि खुब पहल गरेर अनि त्यहाँबाट अहिले चाहिँ लगाएर अनि पुनःको वडा घोषणा गरेर त्यो बेलामा।
1: पछिल्लो समय के धर्मसँग जोडिएका कुराले पनि यस्तो भइरहेछ, प्रभाव पाइरहेछ भन्ने कुराहरू पनि छ कि। खास गरी यो त अब धर्मले त खोप नलाउने भयो त भन्दैन, तर कतिपय कुराहरू त्यतातिर जोडिदिँदाखेरि यस्तो रहेछ भन्ने कुराहरू आइरहेछ।
0: त्यहाँको अलिकति त्यही हो कि भन्ने गन्ध चाहिँ आयो, तर त्यसको भित्र चाहिँ बुझ्न सकिने के हो भन्ने कुरा हामीले चाहिँ अब त्यति पनि भएन।
1: अर्को वडा पनि भयो
0: यहाँको भयो भए यो है भन्न सकिन्थ्यो, त्यो अर्को वडा भएर पनि के हो भने अलिकति गन्ध चाहिँ धार्मिक आस्थाले पनि हो भन्ने चाहिँ आएको हो।
1: भरभरको कारणले नै समस्या हुने रहेछ भन्ने, जस्तो स्वास्थ्य कर्मीले गाउँकैले कुरा गर्नुहुन्थ्यो, कहाँ मौला बन कहाँ माथि मेघतिर होइन मर्चा बोकेरै पनि घाममा पनि घर घरै बोटमै खोज्न जाने अवस्था आउँछ कुनै बेला सबैलाई, त्यो बच्चाहरू छुटे कि छुटेनन्, के छ लाए कि लाएनन्, खोप्सिया लिए कि लिएनन् भन्ने हिसाबले यस्तो दुःख गर्नुपर्छ। बिहानै गयो भोक भोकै काम गर्नुपर्ने दिन आउँछ भने सायद सिविर पनि टाढा आएन होला, त्यस्तै त्यस्तै छ होला।
0: उयो त्यो भूगोल नै सँगसँगै बनेको छ, बनेको पनि छ, छिमेकी पनि हो। ठ्याक्कै महिनामा गोठ सार्ने समय कि महिना महिनामा त्यो प्रत्येक आफ्नो कोही माथि लेख भन्छन्, बेस भन्छन्, बेसी भन्छन्, माथिको तल सारेको सारे गर्नुहुन्छ। त्यो लेख गर्ने बेलामा कता न कता शिक्षा स्वास्थ्यको त ठिक भन्छ, हान्छ अहिले हानेको पनि छ हान्छ पनि। अब तल बेसी हुनुहुन्छ अनि त्यहाँबाट यहाँ आउने बेलासम्म कहिलेकाहीँ के अरे गर्भवती चेक गर्न आउँछ है, एकदम सुकिया गराउन ल्याउँछ है भन्दै गर्नु बेला बाटैमा बच्चा जन्माएर आउने हुन्छ कि, त्यो सक्नुहुन्न। अब बाटैमा बच्चा जन्माएर अनि त्यहाँ लिएर अनि आउने, आउँदा आउँदै बाटा जन्मिए सर भन्नुहुन्छ आउनुहुन्छ। यो समस्या चाहिँ यही घरमा नजिक भएको भए त छरछिमेकी हुन्छ, उनी पनि त ल्याएर बोकेर ल्याएर त आउँथ्यो होला नि, तर त्यो अवस्था चाहिँ छ। यो धेरै स्वास्थ्यमा चाहिँ हानि छ यसले।
1: त्यो 12 वर्षको अनुभवमा त्यस्तो केही छ, जस्तो गर्भवती आमा कसैको डेट गएको समयमा ख्याल नपुर्याउँदाखेरि
0: छैन। यो अहिले पछिल्लो समय यो गर्भवती महिलाहरू हाम्रोमा
1: जस्तो सुत्केरीकी अवस्थामा बच्चा जन्माउन नसकेर अथवा ढिलो स्वास्थ्य संस्थामा पुगेर अकालमै ज्यान गुमाउनु परेको त्यस्तो त
0: छैन। यो पछिल्लोमा आएदेखि यो म आउनुभन्दा अगाडि अघिल्लो वर्ष चाहिँ एकजना फुलबारी टोल भन्छौँ हामीले, झिङ्गामा चाहिँ एकजना आमा पुल सन्धिके पुल भन्ने चाहिँ 7 दिनको बच्चा जन्मेको 7 दिनको भित्र डेट भएको भन्ने थियो। त्यहाँपछि म त्यो बेला भर्खर भर्खर आएको थिएँ, जित भइसकेको थियो भनेको थियो। त्यहाँपछि अहिलेसम्म आइपुग्ने बेलासम्म त्यो आमा त्यो सुकेर जन्माउनुको उसले के अरे समस्याले मरेको गर्भकै कारणले मरेको भन्ने चाहिँ छैन अहिले।
1: खोपसिया अहिले थपिरहेको छ नि कतिपय खोपहरू, अहिले पहिला हामीले कतिवटा खोप लगाउँथ्यौँ भने त्यो अहिले त्योभन्दा बढेका छन्। कतिपय अभिभावकलाई हुनसक्छ मेरो जेठो छोरा जन्मिँदा यति मात्र थियो, अहिले पनि त्यति भए पुग्छ होला, अथवा छोरी जेठो नाति हुँदाखेरि त्यो बुझाउने पनि केही छुट्छ भन्ने कुराहरू छ। हरेक वर्ष खोपका संख्या बढिरहेछ नि,
0: हो
1: त्यो बुझाउनु पर्छ, बुझाइराख्नुमा
0: छ अनि यो पहिला एउटादेखि सुरु भएर अहिलेसम्म आइपुग्ने बेलासम्म 13 वटा रोग विरुद्धको बच्चाले खोप लगाउँछ, लगाउँदै गर्ने बेलामा अहिले अझै पछिल्लो समय एचपिभी भन्ने पनि ठप्पिया छ, फेरि त्यो उसले किसरी रिल लगाउने खोप होइन, त्यो पाठेहरूको मुखको क्यान्सरको विरुद्धमा लगाउने खोपहरू लगाउँछ। र पहिला हो तपाईँले भन्ने कुरा चाहिँ यो प्रश्न चाहिँ ठिकै हो, यसमा चाहिँ कस्तो भन्दाखेरि मेरो ठुलो छोराले यति लगायो 5 वटा रोगको विरुद्ध लगाएको थियो, अरे मेरो बच्चालाई पनि 5 वटा लगायो हुन्छ भन्ने चाहिँ त्यस्तो
1: छैन। यो सुनसरीमा मात्रै होइन, अन्यत्र पनि त्यस्ता कुराहरू आउँछ कि,
0: हाम्रो
1: खोप लगाएर हो अब त्यति बेला पुग्यो होला,
0: त्यस्तो छैन,
1: त्यस्तो 7 वटा लगायो त्यति बेला पुग्यो होला भन्ने हिसाबले
0: त्यो छैन। अहिलेसम्म त्यस्तो समस्या त्यस्तो उलिएर प्रश्न लिएर आउने कोही पनि हुनुहुन्न, र कसैमा छ भने पनि त्यो चाहिँ होइन। रोगहरू त प्रतिदिन बढ्दैछ नि, रोगहरू पनि बढ्दैछ, त्यो बच्चाहरूको समस्याहरू पनि बढ्दैछन् होइन,
1: यता सेवा पनि बढिरहेको छ,
0: सेवा पनि बढिरहेछ, त्योसँग सेवा पनि बढिरहेछ। त्यही भएर पनि खोप किन लगाइन्छ भन्ने महत्वपूर्ण कुरा सबभन्दा पहिलो कुरा होइन, रोग लाग्नेलाई भन्दा लाग्न नदिनेलाई लगाउने कुराहरू हो। आज तिन कुराहरू बुझाउन सक्यो भने त के अरे

0: अनि अरू भागमा पनि रन नहोला, त्यो दुविधा रन नहोला जस्तो लाग्छ, र अहिलेसम्म त्यस्तो प्रश्न पनि आएको छैन।
1: कति बेला जस्तो बाहिरको मान्छे यहाँ आयो भने पाइन्छ कि पाइन्न खोपसिया लिउन भन्ने अहिले पनि छ क्या, जस्तो यहाँको मान्छे बाहिरको भने त्यहाँबाट, म त नयाँ हो, म त मानिले सुनसरी गाउँपालिका चार सिङ्गीको अहिले दाङ भराइमा छु, तर पाइन्न होला म माथि नै गएर लाउँछु भन्ने त्यो अहिले पनि छ कि त्यो त्यस्तो सोचहरू त गलत हो नि होइन। जस्तै बाहिरका जति आए पनि यस खोपसिया पाउँछ
0: पाउँछ पाउँछ यो एकदमै पाउँछ। तर कस्तो भन्दाखेरि हामीले पनि फेरि अहिले पछिल्लो समय के छ भने चाहिँ खोप धेरै खेरा गइसकेपछि पालिका अनि जिल्लाबाट पनि मान्छेको हेड टु हेड काउन्ट गरेर चाहिँ माग्दा सहज हुन्छ है भन्ने कुरा रह्यो। भएपछि हामीले चाहिँ हाम्रो खोप लगाउने बच्चा कति भन्छौँ, पहिला अड्कल गर्छौँ, अनि त्यो अड्कल गरेर अनि त्यहाँबाट एउटा दुइटा एक्स्ट्रा कोही बाहिर आयो भने दिनुपर्छ भनेर त्यो मगाएर दिन्छौँ। त्यहीमध्ये फेरि अब एकचोटि तीन चारजना बच्चा आयो भने त नपुग्नु पनि सक्छ, कहिले काहीँ त्यो अवस्था रहन सक्छ, नत्र पनि पुग्छ फेरि।
1: तर त्यस्तो बेला त फेरि फेरि
0: होइन, फेरि त्यही चोटिमा नसकेला, त्यही सेसनमा नसकेर, तर अर्कोमा चाहिँ बोलाएर दिन्छौँ, अर्कोचोटि चलाउने बेलामा बोलाएर ल है तपाईँको यो लगाउनु पर्नेछ भनेर फेरि बोलाएर दिने गर्छौँ।
1: अब मान्छे मानिस एउटा मानिस स्वस्थ हुनलाई सबैभन्दा उसको महत्वपूर्ण त खानपान र सरसफाई दुईवटा कुरा हुन्छ। पहिलो कुरा त खानपान, उसले के खाइरहेछ भन्ने कुरा। पछिल्लो समय जुन खानपान छ नि जङ्क फुड अलिक बढी परेको भइरहेछ, यसले पनि मानिसको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेछ
0: एकदमै। यो सही कुरा उठाउनु अहिले पछिल्लो समय अहिले पनि तथ्याङ्क हेर्दाखेरि के देखिन्छ भने नेपालमा 100 मान्छे मर्दै गर्ने बेलामा 71 चाहिँ नसाले रोगकै कारण मर्छ है भन्ने छ। अहिले जङ्क फुडको मेन के अरे देखाउने समस्या भनेको पछि गएर नसाले रोग नै हो। अनि तपाईँको के अरे यो मुटु सम्बन्धीका रोगहरू, श्वास प्रश्वास सम्बन्धीका, अनि तपाईँको के अरे मधुमेहहरू, त्यस्ता रोगहरू चाहिँ क्यान्सरहरू लगाउने रोग समस्या नै खानपानको पनि भूमिका रहन्छ। हामीले चारवटा कारण भन्छौँ, चारवटा मध्येमा यो प्रमुख कारण यो पनि हो, खानपान यो हो। यसमा चाहिँ हाम्रो यो के जङ्क फुड अलि बढी अहिलेको अझै किशोरीहरूले बढी रुचाउने बढी खाने गर्छन्। यसमा चाहिँ यसले यसको असर पछि देखिने भविष्यमा देखिने असरको बारेमा पनि हामीले स्कुलमा पनि हामीले एक घन्टाको स्कुललाई पनि जङ्क फुड फ्री घोषणा गरेर निवर्तनको पालामा त्यहाँ वरपर क्यान्टिनवालाले पनि जङ्क फुड बेच्न पाउनेसम्म गरेर
1: निषेध भयो,
0: निषेध नै गराएको थियौँ यही यस्तैको उमा रहेर होइन। तर अहिले पछिल्लो समय फेरि नसकिँदो रहेछ यो व्यवस्थापन गर्नलाई बडा गाह्रो महसुस भएको छ अहिले चाहिँ। अनि के यो व्यापारीले पनि नमानिदिने होइन, किशोरीहरूले पनि अझै पसलेबाट बोकेर हिँड्ने, त्यो घरैबाट बोकेर हिँड्ने गर्नुहुन्छ र अलिकति समस्या यसमा देखिन्छ। र खानपान व्यवस्थापन चाहिँ महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। यसमा हामीले दैनिकी खाने हरेक बार खाना चालका कुराहरू गर्छौँ, जहिले पनि स्वास्थ्यको कुरा गर्दै गर्ने बेलामा के अरे यो कार्बोहाइड्रेटयुक्त प्रोटिनयुक्त भन्छौँ हामीले होइन, तिनी खानाहरू खानुपर्छ भन्ने कुरा, भिटामिन सहितको खाना खानुपर्छ भन्छौँ। तर खानपानको हिसाबमा हाम्रो चाहिँ मिलिरह हुन्न, सो हुन त यही वरपर छ हामीसँग, तर मिलाउन सकिरहेको छैनौँ। त्यसरी त्यो समस्याले गर्दा पनि कुपोषण हुने विभिन्न रोगहरू चाहिँ लाग्ने गर्छन्।
1: हामी घरमा भएको रोटी खाजा खाइरहेको छैनौँ, तर चाउचाउ खाइरहेछौँ
0: एकदमै खाइरहेछौँ एकदमै। भट्टा बेचेर होइन सोयाबिन लिएर खाने, अनि त्यहाँबाट हाम्रो के अरे यो दुध बेचेर कोक लिएर खाने, अनि त्यो कोदो बेचेर चामल लिएर खाने त्यो अवस्थामा पुगिसक्यो कि हामी। भनेपछि अब कति भया हुन्छ होला पछि जस्तो लाग्छ मलाई, यो हेऱ्यो भने चाहिँ अहिलेको सिनारी हेऱ्यो भने यिनीहरू खाएको देख्यो भने त्यस्तो देखिन्छ। तर खानपानको व्यवस्थापन मिलाउनु पर्छ जस्तो लाग्छ।
1: झन्पछि समाज शिक्षित भइरहेछ होइन, अहिले यहाँ पनि 12 पहिला आउँदाखेरिको यहाँको शिक्षाको अवस्था भन्दा त अहिले 12 भन्दा धेरै अगाडि बढिया छ होला। भनेपछि त्यतिखेर 1 पढ्ने एउटा बच्चा अहिले त 12 भयो, 12
0: पढिरहेको
1: छ, उसले 12 पास गरिसक्यो भनेपछि यो शिक्षित छ, तर जानी जानी शिक्षित मान्छेहरूले पनि जानेर गरिरहेको कमजोरी छ कि।
0: यो
1: चाउचाउ खाँदा के को असर गर्छ भनेर मलाई थाहा छ, तर मैले सेवन गर्न सक्छु मैले, त्यस्तो परिस्थिति किन सिर्जना भइरहेछ, बुझेर गल्ती गर्ने काम पनि भइरहेको छ नि। त्यही
0: यो यस्तो हुन्छ, कहिले कहिले यो नास्ताको रूपमा कहिले काहीँ यसलाई फरक पाटो रह्यो, तर डेली जस्तो युज भइरहेको छ कि। पछिल्लो समय हेर्नुहोला तपाईँले भने जस्तै अब रोटी खानेकै रूपमा
1: बच्चाले रोटी खाँदैन,
0: खानेकै रूपमा परेको जस्तो भइरहेको छ।
1: बच्चाले खाजा खाँदैन, मकैको गहुँको खाजा खाँदैन, कोदोको रोटी खाँदैन, फापरको रोटी खाँदैन, अनि उसले चिजबल दिने, चाउचाउ दिने भने बजारको चाहिँ जति पनि खाइदिन्छ।
0: यो त सजिलोको लागि नि होला अब त्यो बनाउनलाई हाम्रो यहाँलाई त बनाउनलाई त्यो रुटिन लाग्छ हैन समय पनि लाग्ने भयो अनि काँडा व्यवस्थापन गर्ने भन्ने कुरा पनि भयो होला त बजारको त के पैसा भयो नि किनै लियो फायो सहजको कुरा पनि होला त अर्को तपाईँहरू भने जस्तै शिक्षितहरूले पनि गरेको देखिन्छ यो चाहिँ होइन यो गरिन्छ तर यसमा बुझी बुझी बुझ पता जस्तो भनौँ न है त्यस्तो देखिन्छ र यसमा पनि कतिपय त हामीले पनि बुझाउन नसकेको होला जस्तो पनि लाग्छ महसुस हुन्छ र यसमा बुझाउनु पनि जरुरी देखिन्छ
1: शिक्षक संस्थाले यसबारेमा केही त्यस्ता प्रकारका अभियानहरू सञ्चालन गर्नुभएको छ सेवन नगरौँ योबाट के असर गर्छ होइन यसको दीर्घकालीन तत्काललाई मात्र नभएर यसको त दीर्घकालीन असर छ नि त पछिसम्म
0: यो त हामीले आमासँग पनि विशेष छलफल गर्छु यो अलिक विशेष बच्चाहरूलाई त्यो बच्चाहरूलाई चाहिँ जङ्क फुडबाट टाढा राख्नुपर्छ भनेर आमासँगदेखि लिएर अनि त्यहाँबाट हामीले यो टोल विकासमा हरेक ठाउँमा चाहिँ कुरा गर्छौँ यसको बारेमा छलफल गर्छौँ यो खाना हुने भन्ने कुराहरू गर्छौँ यसको असर यो हुन्छ है भन्ने असरहरूसम्म देखाउँछ र घरको खाना र यसको परिकारको पनि अझै कतिपय त हामीले त्यो उसमा डायग्राममै चित्रमै देखाएर घर यो हामीले यहाँ भएको खानाले यो दिन्छ यसले यो दिन्छ है अनि यसको असर यो हुन्छ यसको फाइदा यो हुन्छ भनेर देखाइदिइसकेका हुन्छौँ देखाएको पनि छौँ देखाउँछौँ पनि र यसको बारेमा पनि छलफल खानाले नै रहेर आमासँगदेखि छलफल गर्छौँ
1: यस्तो कार्यक्रम कहिले कहिले विद्यालयमा जाँदा लगेर जाँदाखेरि पनि प्रभावकारी बन्छ जानुहुन्छ कहिले
0: जान्छौँ हामीलाई पालिकाले पनि टार्गेट दिन्छ यतिवटा स्कुल के अरे स्कुलमा रहेर कार्यक्रम गर्नुपर्ने है पर्छ है भनेर टार्गेट पनि दिनुहुन्छ अनि जाँदा त्यही हिसाबमा पनि हामीले के सम्बन्धी कार्यक्रम गर्नुहुन्छ भन्छौँ महिनावारी सम्बन्धी यस्तै गर्ने बेलामा हामीले जङ्क फुड सम्बन्धी पनि गर्छौँ
1: अझ अर्को गम्भीर कुरा त के छ भने अहिले दिवा खाजा छ विद्यालयमा विद्यार्थीहरूलाई पोसिलो खानेकुरा खुवाउनु पर्ने हो तर सजिलोको लागि चाउचाउ चिउराहरू खुवाइदिने सामान्य कुराहरू के त्यस्तो कुराहरू खुवाइराखेको पनि आउँछ त्यो सुनसरीतिर पनि छ कहिले त्यो कुरा नि हेर्नुहुन्छ जानुहुन्छ यहाँ
0: एकचोटि अब नानी त नहुनु होइन कार्यक्रम थियो कार्यक्रममा गर्थ्यो त्यसमा दिवा खाजा ठ्याक्क समय रहेछ त्यसमा बिस्कुट बाँडिरहनु भयो एउटा तर पछि छलफल भयो उहाँ सरसँग पनि छलफल भयो अब यो खासमा के हो त खुवाउने अनि मतलब त एउटा के निर्देशिका नै छ नि के मिला कसरी खुवाउने भन्ने निर्देशिका नै गरिरहेको छ यसमा त त्यो निर्देशिका अनुसार यस्तो फेरि कस्तो हुँदो रहेछ भने त्यही पैसाले यहाँको त्यो अर्ग्यानिक खानालाई थोरै आउने त्यही पैसाले त्यहाँ धेरै देखिने तर फेरि उसलाई फकाउनलाई पनि सहज जस्तो हुने कि अब घरमा खाएको खाना त त्यो के अरे घरमा त खाने त खाइरहेको छ त्यही पनि सुना फेरि त्यही पनि खुवाउने भने त उसलाई पनि विद्यार्थीलाई पनि के अरे नराम्रो हुनु नराम्रो भन्दा पनि मन नलाग्दो हो त्यही भएर त्यो बजारिया खाने
1: जिब्राको स्वादका कुरा
0: जिब्रोको स्वादमा चाहिँ बजारिया कुराहरू त ठ्याक्कै भुलिहाल्छ त्यसले गर्दा पनि अनि मलाई जस्तो लाग्छ
1: यसमा एउटा अलिकति गम्भीर यो रूपमा जस्तो परिकारहरू पनि अलिकति जस्तो कसरी जिब्राको टेस्टी बनाउने हुन्छ नि त जस्तो हेकी गहुँको पिठोलाईको रोटी मात्रै नभनेर अरू केही बनाउन सकेला मकैको पनि सामान्य खाजा मात्रै नबुझेर
0: अरू
1: केही बनाउन सकेला होइन जस्तो यहाँ फर्सीको हलुवा बनाएर खुवाइरहेको कुराहरू हुन्छ अब अलिकति केही फरक बनाउन सकियो भने यतातिर पनि चासो स्थानीय सरकारले पनि चासो दिनु पर्यो र हजुरहरूले पनि यो त स्थानीय सरकारले यस्तो प्रकारको नीति बनाउनुहोस् है कार्यक्रम बनाउनुहोस् भनेर सल्लाह पनि दिनु पर्यो कि
0: अनि त्यो त हुन्छ त्यो भइरहेछ र पछिल्लो समय हाम्रो यो स्कुललाई पनि अध्यक्षहरूसँग पनि हाम्रो गाउँको अध्यक्षहरूले पनि भन्नुभएको छ हाम्रो उसले एउटा वडा अध्यक्ष पनि भन्नुहुन्छ के छ भने चाहिँ यहीँ हाम्रो सर्वप्रथम पिठो बन्छ कि यहीँ हाम्रो यही वडामा बन्छ अनि उहाँबाट चाहिँ ल्याएर उहाँले ल्याएर त्यो सर्वप्रथम पिठो चाहिँ दिने है भन्ने कुराहरू चाहिँ छलफल गर्नुभएको छ तिर हप्तामा तिनचोटिसम्म त्यो दिने भन्ने कुरा अर्ग्यानिकको लागि त्यो पनि राम्रो हुन्छ त्यो दिनुपर्छ है भन्ने कुराहरू उठेको छ पछिल्लो समय उठेछ फेरि यो कुरा यसको विषयमा चाहिँ उठेकै छ
1: अनि अर्को हाम्रो खानपानको शैली पनि के हो भने हाम्रो बारीमा साग त्यत्तिकै गइरहन्छ तरकारीहरू पनि दुई तिन प्रकारको हुन सक्छ अनि सिजनेबल तरिकाले अनि अब हामीहरूसँग खानेकुरा पनि मकै होला गहुँ होला कोदो होला हरेक होला त्यसले रोटेसनको हिसाबले पनि नखाइदिने जस्तो आज कोदोको परिकार खायो भने भोलि मकैको पछि गहुँको त्यसरी बिहान दिउँसो बेलुका नखाएर यो हरेक बार खाना चाडका कुरालाई रोटेसनमा नलैजाने कि आटो खाँदाखेरि ढिलो खाँदा ढिलो ढिलो खाने भात खाँदा भात भात त्यसरी खाने अनि भात र आलुको तरकारी खाने हुन्छ
0: त्यो एउटै चिज कार्बोहाइड्रेट मात्रै गर्दैन
1: आलु मात्रै खाए पनि भातको काम त गर्छ आज साग खायो भोलि साग खायो पर्सि साग सागै साग मात्रै खाइदिने तर बारीमा अर्को तरकारी पनि हुनसक्छ काउली हुनसक्छ यो विषय अरू केही हुनसक्छ भनिसकेपछि यो रोटेसनलाई पनि नल्याइदिने जस्तै यो चाउचाउ किनेर खाने ठाउँमा अन्डा किनेर पनि त खान सक्छ
0: नि सकिन्छ
1: अन्डा खान्छ
0: खान्छ
1: त्यो अन्डालाई कहिले चाहिँ अमलेट गर्ने होला बोइल गर्ने होला त्यसलाई विभिन्न प्रकारले बिस रुपियाँको एउटा चाउचाउ पर्छ नि त्यो माथि अलिकति तलमाथि होला एउटा अन्डा आउँछ कुनै कुरा पनि सोही तरिकाले युटिलाइज प्रयोग हुन सकिरहेको छ नि अन्त हाम्रा लोकल लेभलमा भएका खानेकुराहरूलाई पनि
0: त्यो छैन पछिल्लो समय त हजुरले भने जस्तै रोटेसन भयो भने अलिक मिठो हुन्थ्यो होला होइन स्वादका कुरा फरक हुन्छ नि त जिब्रोलाई अनि त्यो पनि
1: स्वस्थ हुनलाई पनि
0: स्वस्थ हुनलाई पनि भयो अनि स्वादमा पनि फरक पर्यो रुच्ने कुरा पनि रह्यो अब हजुरले भने जस्तै त्यो भाटे भात अनि ढेरै ढेरो भयो भने पनि मजा त भएन होइन त्यो परिकार मिलाउनु पर्छ भन्ने हो यो हाम्रो स्वास्थ्यको पनि भूमिका हुन्छ फेरि यो गराउनुपर्छ यसरी जान्दा राम्रो हुन्छ है भन्ने कुराहरू चाहिँ रह्यो यो यो विषयमा पनि छलफल गराउनु पर्ला अब भन्ने
1: त्यही त यसलाई अब कार्यान्वयनतिर पनि लैजानु पर्यो र पहिलो कुरा त जनचेतना फैलाउनु पर्यो यसमा
0: एकदमै
1: आम नागरिकहरूले बुझ्नु पर्यो कि जस्तो हामीले बिहान एउटा चिज खायौँ भने दिउँसो अलग अर्को खानुपर्छ अर्को केही त्योबाट फरक तत्त्वहरू पाइन्छ भन्ने
0: कुरा भन्छ भनिरहन्छु हामीले चाहिँ हाम्रो खानामा चाहिँ जहिले पनि चार प्रकारको खाना चाहिँ मिश्रित हुनुपर्छ भन्छौँ हामीले भन्दै गर्ने बेलामा हामीले अन्नजन्य कुराहरू पनि हुनुपर्छ अनि अन्नजन्य मात्रै भएर पनि भएन दलहन टाइपको होइन गेडागुडी पनि हुनुपर्छ अनि भिटामिनहरू भएका हरिया सागपातहरू पनि हुनुपर्छ र माछा मासु अन्डा पनि मिश्रित हुनुपर्छ त्यसले बल्ल हाम्रो सन्तुष्ट आहार भन्छ र हाम्रो पोसिलो आहार भन्छ र हामीलाई के स्वस्थ राख्छ भन्ने कुराहरू त छलफलमा राख्छौँ राख्दै गर्ने बेलामा अब मिलाउने परिकार चाहिँ मिलाउनु पर्यो है भन्ने कुरा चाहिँ रह्यो
1: जस्तो चाडपर्व आयो भने मासु हुन्छ मासु त्यो एक हप्तासम्म
0: उसैले नै अझै बिगार गर्छ क्या मान्छेलाई बिरामी नै बनाइदिएर हुन्छ होइन पखाला लगाइदिएर हुन्छ त्यो एक दिनै खायो
1: त्यस्तो भयो तर यसलाई मिलाएर खाने यो चेतनाकै कमी हो यो
0: चेतना पनि हो चेतना पनि हो र अर्को पोषका कुरा पनि कति छन् भन्ने हो अब के अरे यहाँसम्म अब आइपुग्दैन यहाँ हुँदैन प्राप्त के अरे पाइँदैन भने त त्यो नसक्ने कुरा त रह्यो नै मासुका कुरामा चाहिँ नभए हरिया सागपातको कुरा त आफैले गर्ने कुरा नै रह्यो त्यो चेतना चाहिँ जगायो भने अर्को नलगाएको पनि होइन कि यो पहिला आएन स्वस्थ थियो र प्रत्येक घरमा के अरे करेसाबारी त रह्यो नै अनि अन्डा गराउनलाई पनि कोठा नै बाँड्यो कि बाँड्यो खोर बनाइदिने काम गर्यो तर दीर्घकालीन रूपमा रहेन कि रन्जर त्यहाँ उसको लागि गर्ने जस्तो गरे तर पछि संस्था पनि गयो अनि मान्छेले त्यो पनि गइगयो त्यो पनि प्रोजेक्ट लगाएर गए जस्तै भइदियो कि मान्छेले त्योसम्म भने चाहिँ उसको लागि गरिदिने भन्ने यो चेतनाकै उ पनि हो अभाव पनि हो एउटा यो त र अर्को कलेसाबारीको लागि पनि धेरै गर्नुभयो आइना प्रिन्ट गर्यो स्वास्थ्य हिँड्यो ओडा हिँड्यो कृषि शाखाबाट हिँडेर हामीले कलेसाबारी चाहिँ बनाउनु पर्छ है भनेर कलेसाबारीको सम्बन्धित तालिम दिएर कृषिले पनि गराउँदा पनि हामीले विशेष गरेर आधार दिनलाई छुन्छौँ जहिले पनि छुने बेलामा त्यो ग्रुपलाई राखेर गराउँदै गर्ने बेला पनि हामीलाई हुन्छ त भने पछि नगरिदिने होइन बुझाउँदा पनि नगर्ने भनेपछि त्यो समस्या पनि छ एउटा
1: भने अहिले परेसाबारी पनि जुन कम भइसक्यो
0: कम भइसकेको देखिँदैन कसै कसैलाई कसै कसैको त छ अझै पनि छ नत्र भने पढाएको छैन अझै पनि हेरौँ भने सिजनमा भएको त्यो सागहरू तोरीका सागहरूलाई उस के निकाल्यो अनि त्यहाँबाट उसन्यो र सुधायो पछि त्यही सुधा गयो र आलु खाने चलन त्यही नै रह्यो अहिले पनि त्यही नै छ करेसाबारी फेरि कस्तो भन्दाखेरि अघि पनि कुरा आइसक्यो एक महिना माथि हुने एक महिना तल हुने अनि त्यहाँबाट करासाबारी कहाँ सिर्जना गर्ने होइन अनि त्यहाँबाट एक ठाउँ बसे पो आफ्नो वरपर गराउन पनि सहज हुन्थ्यो अनि फेरि यहाँ गाउँमै बनाउँदा पनि गुजुक्क परेको छ के अरे समुदाय छ अनि आफ्नै पशु पन्छीले फेरि खाइदिने कि बाह्र घेरा बार नहुने पशु पन्छीले खाइदिने त्यो भएर पनि यो अलि राम्रोसँग हुन सकेको छैन
1: अर्को जस्तो यसमा कुरा गर दुध सेवन गर्दा के हुन्छ दही सेवन गर्दा के पाइन्छ आखिर घिउ बन्न त आखिर यो सबै एउटै चिज गर्दा दुधबाट भने हो नि त दुध खाँदा हरेक कुरा फरक पाइन्छ दहीले फरक तत्त्व पाइएला घिउ खाँदा फरक हुन्छ यस्ता कुराहरू मान्छेको बुझाइ के हो भने एउटै चिजबाट बनेको भन्ने पनि कहिले काहीँ अनि दही खाए भयो दुध किन खानु पर्यो भन्ने बुझाइ
0: त्यही त परिकारमा जहिले पनि हामीले चाहिँ पशुजन्य भन्छौँ नि पशुजन्यमा दुध दही घिउ भन्छौँ त्यसमा पाइने हजुरले भने जस्तै फरक नै पाइन्छ दुधबाट बढी क्याल्सियम पाइएला होइन अनि उसबाट के घिउमा बढी फ्याटहरू पाइन्छ होइन अब त्यो उसमा दहीमा हेऱ्यो भने अभिनेत्री एक किसी को अब किरे यो बीटानी आ रहे हैं सीटेड करो पाइंट जन तीन और फरक फरक पाइंट जन तो मान चल जाए योटे बारा सभी पाइंट बने तो मुझे नहीं पड़ी अन्य त्याग काम साथ से किरानी बनी हो तो जब वो अनुपस्थित नहीं लग सका
1: अब यस बात जो कोरेसा बारी था नहीं मैं सोचता हूँ वो लाइक था ऑर्गेनिक हिसाबे कोरेसा बारी में उत्पादन करेगा खाने पर सात पादरो अब फल फूल बनी उत्पादन करना सके ला और जो फल सीजनेबल फल फूल बनी खाने इस तक बुरा था गंभीर रूप में पलात बस्ती स्तर में पूरे सबसे दरना फैला होने फिर आसे दिखे ना
0: ये कस्ट अच्छा बना है ये बड़ा था सीजन पर ऐसे उनसा रहती है बराबर खाई रहा देखें सा अने अगर बस बिंटे खाना पड़े नहीं तो ऐसे उम्मदे ना तो ऐसे देखें ना पसंद समय तो देखी देना ये ऐसे ऐसे मामी मात्रे लागेर पनि नहुँदै रहेछ यसमा चाहिँ बहुआयामिक क्षेत्रहरु चाहिन्छ नै त्यसलाई हामीले मात्रै ल है यो खाना पर्छ भने किन खानालाई अब मनुष्य जस्तो हामीले बनाउला तर उनीहरूसँग कति पुग्दैन नि नपुग्यो केले हेर्ने त स्थानीय तहले हेर्ने कि ओडाले हेर्ने कि त्यो फेरि लगाउनलाई पनि त फेरि चाहिएला त्यहाँ कृषिले हेर्ने कि होइन त्यो हरेक पाटोहरू मिलेर गयो भने चाहिँ यो समुदाय स्तरबाट लिएर माथि आउन सकेला नत्र भने एक्लै स्वास्थ्य मात्रै लागेर पनि गर्नु हामीले महसुस त गराउँला खाना पर्छ भनौँला तर स्वास्थ्यले खाना पर्छ भनेर मात्रै नहुने होइन त्यसलाई चाहिँ अब ओडाले के उपलब्ध गराइदिनुपर्छ त्यसको लागि अब बिउ उपलब्ध गराइदिनु पर्यो कि टनलहरू गराइदिनु पर्ने कि होइन अनि स्थानीय तहले अनि कृषि प्राधिकरणले कसरी लगाउने होइन कसरी उब्जाउने भन्ने कुराहरू सिकाउने हो कि यो चाहिँ सबै मिल्यो भने चाहिँ होला मात्र भने यो स्वास्थ्यले मात्रै पनि हामीले चाहिँ गर्ने पाठ त गर्छौँ नि तर त्यति प्रभावकारी चाहिँ हुन्छ जस्तो नि
1: अर्को हामी विभिन्न समुदायमा पुग्छौँ विभिन्न गाउँ टोलहरूमा पुग्छौँ एउटा पछिल्लो समय के छ भने देखासिखी त्यो पल्लो घरमा यति कार्टुन चाउचाउ आयो यति कार्टुनको फ्यान्टा आयो त्यो अलि हुने खाने हो कि त्यसको वेट अलि माथि भयो कि हाइट अलि माथि भयो कि त्यो उच्च ओदाको भयो कि भन्ने हिसाबको त्यो पनि छ कि अहिले
0: पछिल्लो समय हो
1: धेरै धेरै खानुपर्ने ठाउँमा अघि पनि हामीले कुरा
0: अब अहिले चाहिँ कुरा गर्ने हुन्छ बिरामी भेट्न जानेलाई को कुरा गर्छ यता हेर्नुभयो भने त्यो पछिल्लो समय कोकी बढी भित्रेको त्यो अहिले पनि पसलमा हेऱ्यो भने कार्टुन कोकहरू
1: अहिले एउटा गलत कुरा छ ग्यास्ट्रिक चिल्लो कट आउँछ ग्यास्ट्रिक सन्चो हुन्छ
0: त्यो होइन
1: ग्यास्ट्रिक बनाउँछ त्यो एकदम भरम त्यो छ कि
0: त्यसमा झन्
1: फ्यान्टा खाएपछि कोल्ड ड्रिङ्क्सहरू खाएपछि
0: यसरी योजना ग्यास बढाउँछ नि त्यति झन् बढाउने हो त्यो गराउने होइन कि यसले कटा चिल्लो कटाउने होइन झन् बनाउने हो
1: तर कटाउँछ भन्ने बुझाइ छ
0: बुझाइ त्यो रङ गलत बुझाइ हो त्यो होइन झन् ग्यास्ट्रिक बनाउन चाहिँ प्रेरित गर्छ त्यसले चाहिँ त्यो गर्छ यसमा पनि कोल्ड ड्रिङ्क्स पछिल्लो समय धेरै भित्रिया छ यसले पछि यसले समस्या चाहिँ ल्याउँछ नि पछि ल्याउँछ नि अहिले पनि हेर्ने भने हाम्रो हरेक बच्चाको हातमा पनि त्यही देखिन्छ बुढाबुढीको हातमा पनि त्यही बिरामी भेट्ने बेलामा पनि त्यही है हरेक कुरामा त्यही जङ्क फुड नै प्रयोग भएको देखिन्छ यसलाई चाहिँ हामीले जहाँबाट हो हटाउनेतिर लाग्नुपर्ने हो अब हामीले नखाऊ भनेर त भन्छौँ नखाऊ भनेर भन्दै गर्ने बेलामा अब कसरी हुन्छ त्यसलाई पनि रोग्नेतिर पनि स्थानीय पनि लाग्नुपर्छ जस्तो लाग्छ
1: त्यसमा त राज्यको पोलिसी अलिक
0: कडाई हुनु
1: सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकारकै पोलिसी कडा हुनु पर्यो सर अब हामी अन्ततिर छौँ अन्ततिर अब जस्तो स्वास्थ्य संस्थामा गर्भवती हुन आएपछि तातो चिसोका कुराहरू चिसोमा चिसो हुन्छ तातो हुन्छ तातोमा अलि अलि त्यति राम्रोसँग कुसार परिन्छ भन्ने शब्द के जस्तो पनि अब यो त्यति राम्रो व्यवस्थित तरिकाले हुँदैन घरमै बरु राम्रोसँग तातो चिसो खाने ट्याक्कै यहाँ ठिक छ भन्ने अहिले पनि त्यो भाष्य छ जबरजस्ती नै त्यो म त्यहाँ नजाने भने स्वास्थ्य संस्थामा गएर बच्चा नजन्माउने हो भने मलाई ओडाबाट आउने सुविधा कटौती हुन्छ कि मलाई नराम्रो तरिकाले हेरेर गाली पो गर्छ कि कसैले यति गाली खानको लागि बस्नको लागि मात्रै म जान्छु भनेर अहिले पनि त्यो भनिरहेछ अनि यो किन अहिले पनि यो भाष्य सिर्जना भइरहेछ किन यो हट्न सकिरहेको छैन
0: यस्तो रहेछ हामीले बच्चा जन्माउनु पनि ल्याऊ भन्छौँ होइन ल्याऊ भन्छौँ अनि त्यहाँबाट फेरि चौसी घन्टासम्म नै बसाल्ने भन्छौँ क्या पिएनसी गर्नेहरूलाई पनि चौसी घन्टासम्म बसाल्ने भन्छौँ अब त्यो भन्ने गर्ने बेलामा विस्थापन के छ त तपाईँहरूले कुरा उठाउनु भयो चिसो तातोको कुराहरू छन् त्यो छ अनि पछिल्लो समय गाउँपालिकाले हामीलाई चाहिँ राम्रै गरिरहेको छ त्यो सम्बन्धित मान्छेलाई खानाको लागि भनेर पनि बजेट अलिकति छुट्याइदिएछ सम्बन्धित सुकेलाई खानाको लागि है भनेर बजेट पनि अलिकति छुट्याइदिएछ अनि प्लस तातो चिसो लागि त अब हिटरहरू चिसो बेलामा हिटरहरू दिने कुराहरू छ फ्यानहरू जोडेका कुराहरू छन् सबै छ अहिले चाहिँ पर्याप्त सुविधा छ तर पनि मानसिकता नै अझै पनि घर गएपछि अझै त आगो तापेर बस्ने अनि त्यहाँबाट के अरे
1: बच्चालाई मजाले सेक्ने
0: भन्ने कुराहरू चाहिँ छ तर पनि हामीले पनि पछिल्लो समय बुझाएका पनि छौँ भनेका पनि छौँ गरेका पनि छौँ के भन्छौँ गरेछौँ भने चाहिँ हामीले चौबिस घन्टासम्म हिँडिबस्नुपर्छ अनि हिटरहरू लगाइदिएर त्यो टाटो बनाउने कुरा होला बच्चालाई पनि अन्त हाम्रो बच्चालाई पनि राख्नलाई के अरू सामानहरू छन् होइन तिनीहरू के अरे बेडहरू छन् त्यसमा राखेर बच्चालाई पनि राम्रै गराएका छौँ भने चाहिँ आमालाई पनि चौबिस घन्टासम्म हिँडिबस्नुपर्छ भनेर खानाको लागि ग्यासहरू भाँडा कुराहरू सबै लिएर राखिदिएका पनि छौँ बस्नको लागि त्यो बेडहरू पनि छ
1: पहिलाको मान्छेले कतिले कुरा गर्नुहुन्छ मेरो बाह्र भाइना हो तर छ भाइना मात्रै बाँच्यो छ भाइना डेड भयो भन्ने हिसाबले अनि त्यो कुरालाई गम्भीरताका पूर्वक लिनु पर्यो किनभने हिजो यो सुविधा थिएन घरमै बच्चा जन्माउँदाखेरि तातो चिसोको कुरा गर्दाखेरि यो स्वास्थ्यको सुविधा नहुँदाखेरि छजना बच्चा त अकालमा गुमाउनु पर्यो नि त
0: त्यो बेला हेर्नु न अब बाह्रवटै बच्चा जन्माएका आमाहरू हुनुहुन्छ होइन उहाँहरूले छवटा बच्चा किन मरेछ भन्ने कुरा पनि त ठुलो होला नि होइन अहिले दुईवटा मात्रै बचाएर बच्चा जन्मेर पनि त बचाएका छन् त स्वास्थ्य नै
1: भएर अत्यन्त न्यून छ नि त
0: अहिले त न्यून धेरै कम भइसकेको छ नि अझै पनि राज्यले सोचे जस्तो त भएको छैन तर पनि पहिलाको तुलनामा हेऱ्यो भने त धेरै कम भइसकेको छ बच्चाहरूलाई पनि अत्यावश्यक स्याहारका कुराहरू हुन्छन् बच्चा जन्मिने बित्तिकै अब हामीले गर्नुपर्ने छ त्यो पाँचवटा अत्यावश्यक स्याहारका कुराहरू छन् त्यो कुरा हामी त स्वास्थ्यमा त गर्छौँ तर घरमा त हुन पाउन्न अनि त्यहाँबाट तुलनात्मक रूपमा पनि अलि त्यो बच्चाभन्दा त्यो शिशु भर्खर जन्मिने शिशु मर्ने चान्स बढी हुन्छ त्यसले पनि पहिला बढी मर्थ्यो भने चाहिँ अहिले चाहिँ हामीले तिन सिलाइहरू हिँड उपलब्ध गराएपछि अनि सुकै हुन सस्तामा आएपछि अनि बच्चालाई पनि के अरे बच्चालाई पनि बच्चाको मृत्यु पनि कम अनि आमा पनि नमरेको
1: छ महिनाभित्रै पानी खुवाइदिने बच्चालाई के किन खानेकुराहरू खुवाइदिने चटाइदिने यो समस्या एउटा छ होइन जस्तो छ महिनासम्म आमाको दुधले पुग्छ तर आमाको दुध पुगेन भन्ने हिसाबले त्यो मनोवैज्ञानिक हिसाबले दुध आउने आमालाई पनि दुध नआउने पनि गराइरहेछ कि समाजले
0: समय हेऱ्यो भने पनि त्यो प्याकेटका दुधहरू खुवाउने अन्डाबाका दुधहरू खुवाउने चलन चाहिँ छ अनि हाम्रोमा यो चाहिँ यो ग्रामीण क्षेत्र भएर पनि होला यतातिर त्यस्तो देखिँदैन यतातिर चाहिँ दुध नै खुवाउनुहुन्छ अनि तपाईँले भने जस्तै पानी खुवाउने अझ त्योभन्दा पनि संस्कारसँग जोडेर छोरीलाई पाँचै महिना खुवाइदिने छोरालाई चाहिँ छ महिना खुवाउने भन्ने होइन त्यो चलन चाहिँ छ योलाई चाहिँ
1: हात चढाइदिइहाल्ने
0: भातमुखमा हालिदिइहाल्ने लगाइदिइहाल्ने अनि यो चाहिँ हामीले चाहिँ यो गर्नुहुन्न है भनेर हामीले आमासँग पनि विभिन्न क्षेत्रबाट पनि भनेका छौँ छ महिनासम्म चाहिँ हाम्रो पनि रेकर्ड पनि एउटा हुन्छ फेरि कसले खुवाए कसले खुवाएन भनेर हामीले पालिका पनि पठाउनु पर्छ हामीले डिएचएसटीमा भन्नुपर्छ त्यो चाहिँ हामीले एकिङ गरेर ऊ गर्छौँ र त्यसो
1: हामीले
0: एकदम सुधार छ यसमा चाहिँ हामीले छ महिनासम्म किन बच्चाले किन खुवाउनु पर्दैन त भन्ने कुरा बुझाउनु पर्ने नि हामीलाई होइन सानो ऊ हुन्छ केही आमा सय हुन्छ त्यसमा त आमाको दुधले सम्पूर्ण पुग्छ पानीको मात्रा पनि त्यसैमा हुन्छ पोषकता पनि त्यसैमा हुन्छ भन्ने कुराहरू बुझाएर अनि बुझाएर पनि योलाई चाहिँ छ महिनाभित्र पनि खुवाउनेलाई चाहिँ हटाएको छ
1: अन्तिममा मैले सोध्न सुधार कुरा अहिले भन्ने त्यस्तो केही छ
0: त्यस्तो छैन त्यस्तो छैन हजुरहरूले यहाँसम्म आएर यो सिउरीसम्म आएर दुःख गरिदिनु हो त्यसलाई विशेष धन्यवाद हाम्रो टिम प्राविधिक सर तपाईँलाई विशेष गरेर र सिउरी हेर्ने बेलामा देख्नेलाई यस्तो छ तर भित्र हेऱ्यो भने पनि मिलनसार छ ठाउँ मिलनसार ऊहरू मानिस मिलनसार छन् स्वास्थ्यमा पहिलाको भन्दा अलिक सुधारो चाहिँ भएको देखिन्छ अनि त्यही छ
1: हस् महत्त्वपूर्ण सङ्ग्रह सम्वादको लागि हामीलाई विशेष धन्यवाद
0: हस् धन्यवाद
2: अहिले तपाईले सुन्नुभयो सुनसहरी गाउँपालिका उडा नम्बर 4 सिउरीमा रहेको सिउरी स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर गाहामगरसँग हाम्रा सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी उक्त कुराकानी सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं आजको कार्यक्रमको हाम्रो सामग्रीले हजुरहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि सुनसहरी गाउँपालिकाको कार्यालयमा र तपाईले अहिले सुनिरहनु भएको रेडियोमा पनि सुझाव पठाउन सक्नुहुन्छ हौस् त यतिजेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मीलाई धन्यवाद अर्को श्रृंखलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ आजको कार्यक्रमबाट म पनि विदा हुन्छु रेडियो सुनिरहनुहोस्।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन हो।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
5: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने, मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने, आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
1: एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ीभन्दा बढ़ी सुझाव लिइने, परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास, विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाई।
2: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा, एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
3: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
0: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलकुद छनौटमा नेपालको लगातार दोस्रो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरै जसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछुत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
1: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
5: यस्तै ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरजनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
6: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनान्सर नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक नै अन्त गर्छ।
5: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ, सांसद र सरकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरजनले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईँले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको भएको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझाव पछि मात्रै अघि बढ़ने बताउनुभयो।
2: एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
5: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
7: आईएसओ भएन भने आइएसओ जस्तो भयो विदेशी विदेशमा यसको मान्यता हुनेन। त्यस कारणले यो चाहिँ एकदमै थोरै बोल्ने यो एउटा बोल्ने सुरुबाट र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक बनाउने सक्दैन।
5: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
8: राजेन्द्र लिङ्गेललाई अङ्गाला मारेर हामीले अध्यक्ष बनाएको थियौँ, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुसीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, छानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनु पर्छ।
5: गत फाल्गुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाई छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटनामध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछुत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
3: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
5: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले दसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर 2 बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपद जन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 2076 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
0: सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकास्मा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
9: यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
0: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 को अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फिट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
6: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
7: ढुङ्गाै थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रंगले छापेको, अब चाहिँ राम्रो बनेपछि अब व्यवसाय होला जस्तो।
6: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेमा छिरिङले:
8: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
6: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
9: हामी यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
6: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रुपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रुपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
10: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट, त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती, र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
6: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटेनामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
11: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछ। तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछ।
0: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3,300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
15: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 को बारेमा संसदीय समिति र सांसदहरूको विचार धारणा प्रस्तुत गर्दैछौं। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
16: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजङ्घा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँका मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेश हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि न्युजहरूले कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चिज त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छौ भन्ने कुरा हो. सगरमाथाको हकको कुरा पनि यहाँले उठाउनु भएको छ. नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुली आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौ. बाटोले प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले. महँगो त पर्छ, सगरमाथाको ताल फुट्यो कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ. कतिको उपयुक्त छ त भनेर हामीले हेर्नौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुनसक्छ.
17: मान्यज्यूहरू मध्ये गणेश बहादुर विश्वकर्माज्यूलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
18: भिजिट नेपाल भन्ने 2000 एउटा अभियान चलाएको थियो. त्यस बेलामा सुदूरपश्चिममा एउटा पनि जाने ठाउँ भएन. हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ. त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भनेको हो. दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको जाने सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त. यसो क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, एउटा महिला छैला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने अहिले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ. राज्यले त्यही ढङ्गले हेर्छ. समितिमा आएपछि यसलाई अब उहाँहरूलाई चाहिँ हामी लिखित रूपमा तिन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ.
17: धन्यवाद मान्य जनक गिरीज्यू. थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
19: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ. सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ. तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्. यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा केलाएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो. अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो. हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ. खप्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो. हामीलाई लाग्छ यो

0: यसमा अब तपाईँले भूमिका खेल्नु
1: यसका लागि धन्यवाद
0: हस्
1: उहाँले यो अर्गनाइज गर्नुभयो सहभागी हुने अवसर दिनुभयो यसका लागि
0: धेरै धन्यवाद मान्य साजिदा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ केही कुरा राखौँ
2: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ त्यसकारण जे जति छ म एकदमै काम गर्छु सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चिज हो त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्दै कि बाँच्नेसम्मको पुर्याउनु हुँदैन मलाई थाहा छ कोविडको समस्या मलाई थाहा छ भूकम्पको समस्या भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिजी नै हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ
3: नमस्कार सबैजनालाई म सुनिमा उदास अहिले अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति
4: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो सांसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँ कुरा हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुनु सक्छ जस्तो लाग्छ मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनुहुँदैन यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदमै स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौँ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौँ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौँ
5: समाज श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन् एक वर्षमा देशभरि 63 जातीय विभेदका घटनाहरू भएका छन् र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ
8: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ

0: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया, बोहरी परराष्ट्र मन्त्री खनाल तीन दिने भ्रमणका लागि भारत जाँदै,
1: सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन, राणा सहित 183 नेताद्वारा राप्रपा परित्याग, कंग्रेसका 12 जिल्ला सभापति निलम्बनमा,
0: तापक्रम वृद्धिसँगै लूको जोखिम बढ़्यो, औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल,
1: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको, सर्वोच्च नेता खामेनीको दावी, देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप,
0: र विश्वकप फुटबल शुरू हुन एक साता बाँकी, चार देशले डेब्यू गर्ने, मेसी र रोनाल्डो छैटौं पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार गठनको दुई महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमणले दुई देशको सम्बन्ध र आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याएको छ। नेपाली कंग्रेस र नेकपा एमालेको संयुक्त सरकारको नेतृत्व गर्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न नपाउँदै सरकार ढलेको थियो। छिमेकी मुलुक भारतले एक वर्षसम्म पनि ओलीलाई भ्रमणको मिति टुङ्गो नलगाएर तत्कालीन सरकारसँग खुशी नरहेको सन्देश दिएको थियो। गत भदौमा भएको जेएनजी आन्दोलनपछिको चुनावमा रासपाले बहुमत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाईसहित सहकार्य गर्न चाहेको बताउनु भएको थियो, जसले भारत नयाँ सरकारसँग मिलेर अघि बढ़न तयार रहेको बुझिएको थियो। प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको दुई सातामै मोदीले फोन गरेर निम्तो समय दिनुभएको थियो, तर प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमणमा नजाने रासपाका महामन्त्री भूपदेव शाहले एक अन्तर्वार्तामा बताउनु भएको थियो। प्रधानमन्त्री भन्दा अघि सत्तारूढ रासपा सभापति लामिछाने भारत पुग्दा भएको स्वागत र उच्चस्तरीय भेटवार्ताबारे नेपालमा विभिन्न कोणबाट बहस र चर्चा भइरहेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: नेपालले पनि भारतको सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भएको रासपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई कतिपयले सीमा समस्या समाधानको कूटनीतिक चाल भनेका छन् भने कतिपयले परम्परागत निरन्तरताको संज्ञा दिएका छन्। भारत सम्बन्धका जानकारहरूले रविप्रति भारत सरकारले देखाएको सम्मान केवल शक्ति सन्तुलनको नीतिका रूपमा अर्थ्याएका हुन्। परराष्ट्र मामिलाकी जानकार इन्द्र अधिकारीले पनि नेपालमा उदाएका नयाँ शक्तिको दृष्टिकोण बुझ्ने भारतको पुरानै चालबाजी बाहेक अरू केही पनि नभएको बताउनुभयो।
4: अहिलेको रविजीको भिजिटले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अथवा त्यसको नेतृत्वको सोच चिन्तन अथवा पार्टीको वैचारिकी भिजनको कुरा अन्तर्राष्ट्रिय सम्बन्धलाई कस लानु सोच रहेछ त भन्ने कुरा बुझ्ने अथवा भारतलाई उनीहरूले कसरी हामीसँगको सम्बन्ध उनीहरूले कसरी अगाडि बढाउने सोच बनाएका छन् अथवा हामी यस्तो चाहन्छौ भनेर आफ्नै कुरा भने पनि भारतले अहिले प्रधानमन्त्रीलाई भन्न नपाइरहेको हुनाले नेतृत्वलाई भन्नलाई पनि त्यो खालको माहौल बनेको हो।
3: त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अर्जुन ध्वज अरियालले भने फरक धारणा राख्नु भएको छ। उहाँले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्व तयारीको साँझो पाँचोका लागि रविको भ्रमणलाई अर्थ्याउनु भएको छ। प्राध्यापक अरियालले रविको भ्रमणले सीमा विवाद भन्दा द्विपक्षीय सहयोग र लगानीका मुद्दामा केही नयाँपन आउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
5: योभन्दा अगाडि नेताहरूले होटलमै गएर लाइन लागेर भेट्ने प्रचलनका विरुद्ध अहिले बालेन्द्र शाहले जसरी खुट्टा अगाडि बढाउन खोजिरहनुभएको छ, यो हामीलाई अलि अपच भएको पनि हुन सक्छ। किन भन्दा परम्परागत पर गएर गरे जस्तो देखिन्छ नि त, त्यो लाइन त बक्स त्यसले गर्दा हामीलाई अलि अनौठो लागेको हुन सक्छ यो। तर कतिपय अवस्थामा के हुन्छ भने सीमा विवादहरूलाई थापी राखेर विकास निर्माणका कुराहरूलाई अगाडि बढाउनु पर्ने, लगानीका कुराहरूलाई अगाडि बढाउनु पर्ने हुन सक्छ।
3: प्रतिपक्षी दल नेकपा एमालेका नेता समेत रहनुभएका परराष्ट्र मामिलाका जानकार राजन भट्टराई भने प्रधानमन्त्री बालेनको अभिव्यक्ति र रविको भारत भ्रमण राष्ट्र हितमा नहुने दावी गर्नुहुन्छ।
6: यो भ्रमण राज्य औपचारिक भ्रमण होइन, अनौपचारिक भ्रमण हो, प्राइभेट भिजिट हो, उहाँहरूको पार्टीको दलको नेता कारणले उहाँले कुनै त्यो सम्झौता गर्ने कुरा हुँदैन यसमा। त्यसो हुनाले वातावरण सहज बन्नका लागि एकअर्कालाई नयाँ पार्टी आएको हुनाले उनलाई नजिकबाट उनीहरूका धारणाहरू एकअर्काको बुझ्नका लागि सहयोग पुर्याएको छ। त्यसले भोलि कस्तो परिणाम ल्याउँछ त परिणाम भेटाइ भन्छ।
3: भारतका लागि नेपालका पूर्व राजदूत दीप कुमार उपाध्यायले पनि नेपाल भारत सीमा सम्बन्धी विवाद कुनै व्यक्ति विशेषको पहलबाट समाधान नहुने बताउनु भएको छ। उहाँले विगतको तुलनामा अहिलेको सरकार स्थिर भएकाले राष्ट्रिय सहमतिको आधारमा अघि बढ्न विशेष प्रयास थाल्नुपर्ने सुझाव दिनुभएको छ।
7: एजेन्डा भई पोलिसी लेभलबाट राजनीतिक तहबाट चाहिँ छलफल गरौँ। हामी नै त्यसरी अगाडि चढ्न सकेनौँ खालि सधैँभरि सांसदीय कुरामा अझै अहिले स्थिर सरकार छ। देशले चाहिँ एजेन्डाबाट
3: 5 दिने भ्रमण सकेर रवि भोलि फर्किने तालिका छ। भोलि नै परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि भारत जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। खनाल भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि नै मन्त्री खनालको भारत भ्रमण तय भएको थियो, तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरिएको हो, तर कतिपयले भने यो भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणको तयारीको रूपमा अर्थ्याएका छन्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री पारिन शाहको अभिव्यक्तिको विरोधमा माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले आज प्रदर्शन गरेका छन्। देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्।
1: राष्ट्रिय जेएनजी नागरिक अभियानले भने पूर्व गृहमन्त्री सुदन गुरूङले आन्दोलनकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। कालापानी नेपालको भएको भन्दै सड़कमा शान्तिपूर्ण प्रदर्शनकै क्रममा पक्राउ परेका जेएनजी आन्दोलनकारीमाथि हिरासतभित्र दुर्व्यवहार भएको राष्ट्रिय जेएनजी नागरिक अभियानले जनाएको छ। आज एक वक्तव्य जारी गर्दै काठमाडौँ स्थित लयनचौर सोरोकोटी हिरासतमा रहेका प्रदर्शनकारीमाथि गुरूङले गाली गलोज धम्की र दुर्व्यवहार गरेको जनाइएको छ। हिरासतमा राखिएका अभियन्तालाई भेट्न पुगेका पूर्व गृहमन्त्री गुरूङले हिरासत कक्षमै प्रवेश गरी दबावमूलक र अपमानजनक व्यवहार गरेको आरोप अभियानको छ। साथै हिरासतमा रहेका नागरिकलाई 24 घण्टासम्म पिउने पानी समेत उपलब्ध नगराइएको भन्दै राष्ट्रिय मानवाधिकार उल्लंघन भएको अभियानले जनाएको छ। अभियानले सरकार समक्ष 5 बजे माग राख्दै घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 183 जना नेताहरूले पार्टी परित्याग गरेका छन्। पहिलो चरणमा धवल शमशेर राणा सहित 183 जना नेताहरूले राप्रपा परित्याग गरेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। पदाधिकारीहरूमा महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशव राज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मीना शाही, दिल विकास राज भण्डारी, नानी मैया आपरे लगायतका छन्। उनीहरू मध्ये अधिकांश नेताहरू यसअघि वर्तमान अध्यक्ष राजेन्द्र लिम्डेनबाट कार्यवाहीमा परेका थिए। धवल शमशेर नयाँ पार्टी बनाउने तयारीमा जुटेको बताइएको छ। मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्। जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाइ छ।
1: नेपाली कंग्रेसको 12 जिल्ला सभापति राजेश राय यादव निलम्बनमा परेका छन्। आज बसेको कंग्रेसको केन्द्रीय अनुसन्धान समितिको बैठक यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो। दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएकाले उनलाई निलम्बन गरिएको समितिका सचिव दिपे दिनेश थापा मगरले जानकारी दिनुभयो। गत फागुन 21 गतेको निर्वाचनमा यादवले कंग्रेसका आधिकारिक उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। त्यसपछि अनुशासन समितिले स्पष्टीकरणका लागि पत्राचार गरेको थियो, तर यादवले दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएपछि निलम्बन गरिएको कंग्रेसले जनाएको छ।
0: सरकारले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका 140 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। उपलब्ध ऋण विवरणका आधारमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नामावली सार्वजनिक गरेको हो। ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाउने चेतावनी पनि समितिले दिएको छ। ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई रिमाण्ड सहित उपस्थित हुन समेत आग्रह गरिएको छ। समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरेको स्पष्ट पारेको छ।
1: नेपाल परिवेशमा रोल्पामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
8: गुणस्तरीय प्लम्बिङको
9: मार्बलका सिक्ने कृषि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपी कृषि प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: रोल्पामा आज बिहान भएको जीपको दुर्घटनामा परि 3 जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोलामा अस्थायी नम्बर प्लेटको जीपको दुर्घटना हुँदा दाङका 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका 7 बेसाहीका अन्दाजी 25 वर्षीय जीप चालक वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षका जीवदहन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा निर्माण सामग्री बोकेको जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो।
1: सगरमाथा आरोहणका क्रममा 5 दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। एजेट 16 गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई 5 दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ 16 गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्टमा फेला पारेको जानकारी दिनुभयो। बेपत्ता शेर्पालाई समितिका कर्मचारीले उक्त पोइन्टबाट बोकेर गोर कसेपसम्म पुर्याएका थिए। गोर कसेपबाट अल्टिच्युट एयरको हेलिकप्टरबाट काठमाडौँको हेम्स अस्पतालमा ल्याएर उपचार थालिएको सूचना अधिकारी गौतमले बताउनुभयो।
0: तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। तातो लहर लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव डाक्टर अधिकारीले दिनुभएको छ। ताप लहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कदा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
1: देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा जनसंख्या खाद्य स्वच्छता मन्त्रालयले सरकारवाला निकायसँग छलफल अघि बढ़ाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले हालै औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल अघि बढ़ाएको हो। विशेष गरी क्यान्सर विरूद्ध हुने औषधिको अभाव र त्यसको आपूर्ति बारे छलफल बढ़ाइएको छ।
0: नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी मामिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। एप मार्फत नक्सा प्रिन्ट फिल्ड बुक उतार प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
1: ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलानको आदेश दिएको छ। अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउनु भनेको हो। उनलाई इन्टरपोलको सहयोगमा जेठ 17 गते थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी विरूद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर भएको छ। पक्राउ पर्नु अघि उनले सामाजिक सञ्जालबाटै प्रतिवाद सहित विभिन्न प्रतिक्रिया दिएकी थिइन्। नवलप्रासी पश्चिम गर्भयाल ललितपुरको भैँसीपाटी बस्दै आएकी अधिकारी विरूद्ध तीन कसुरमा गत चैतमा मुद्दा दर्ता भएको थियो। उनले एक व्यवसायीबाट मात्रै 6,52,00,000 रूपियाँ लिएको अभियोग छ।
0: जोत्ने क्रममा गोरु बसेपछि मुख जमीनमा गाडेर निर्दयी व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्युठानको गौमुखी गाउँपालिका एक बस्ने अन्दाजित 36 वर्षीय जाली राम थापा मगरले आफ्नै खेतबारीमा गोरु लिई जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि गोरुको नाक मुख माटोमा गडेर निर्दयी व्यवहार गरेको भिडियो बाहिरिएको थियो। भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता 2074 परिच्छेद 27 पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नखुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याप थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आग लागि भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको हो। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गए राति आग लागि हुँदा केही सवारी साधनमा क्षति भएको थियो। आग लागि राति नै नियन्त्रणमा आएको थियो।
0: नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्।
1: नेपाल परिवेश अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्क हो स्टेशन खुशी को कनेक्शन
1: यो हो महासंचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार डट कम र थाहा खबर डट कमबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रकम निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो।
2: पोखरा जमसम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द भएको छ। त्यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समित एयरलाइन्सले पोखरा जमसम नियमित हवाई उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्।
3: नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान शुरू गरिएको छ। बढ़दो गर्मीका कारण नेपालगंज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै जिल्लाका केही युवाले अभियान शुरू गरेका हुन्।
2: काठमाडौँ महानगरपालिकाले त्रिवी शिक्षणको बहिरंग सेवालाई बिरामी मैत्री बनाउन 1,70,00,000 रूपियाँ बराबरका प्रविधि साधन र उपकरण हस्तान्तरण गरेको छ। महानगरले आज अस्पतालमा आयोजना गरिएको कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता ढुङ्गोलले अस्पतालका प्रमुख डाक्टर प्राध्यापक सुभाष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
3: प्रहरीले कैलालीका विभिन्न स्थानबाट 17,00,000 बढ़ी मूल्यका मोटरसाइकल बरामद गरेको छ। 17,30,000 मूल्य बराबरका 15 मोटरसाइकल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमुसिनाका अनुसार आज भजनी र लम्की चुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता मोस्तल्लाबा खामेनीको इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको दावी गर्नुभएको छ। आज जारी गरेको सन्देशमा उहाँले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सृजना गर्ने प्रयासमा लागेको बताउनु भएको हो। खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता उलाउँदै जनतामा निराशा र हताश फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्याउने कार्य हुने बताउनुभयो। उहाँको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रूहल्लाह खामेनीको निधनको वार्षिक उत्सव तथा एक महत्वपूर्ण सिया धार्मिक पर्वको अवसरमा आयोजित कार्यक्रममा वाचन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढ़ेको र दुई देशबीच सम्झौता भएमा रणनीतिक रूपमा महत्वपूर्ण हुर्मुज जलमार्ग तुरन्तै खोलिने बताउनु भएको छ। उहाँले अहिले कुनै सम्झौता हुने ग्यारेन्टी भने नरहेको बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको महाभूकम्प फिफा विश्वकप फुटबल 2026 शुरू हुन अब एक साता मात्र बाँकी छ। अमेरिका क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा हुने यो संस्करण इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ। विश्वकप नजिकैसँगै आयोजक देशहरूसँगै विश्वभर फुटबलको माहौल तात्न थालेको छ। थप विवरण सहकर्मी दिनेश जोशीबाट।
4: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले 3 देशका मुख्य शहरमा हुने खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यही जेठ 28 अर्थात जून 11 जुलाई 19 अमेरिकाका 11, क्यानाडाका 2 र मेक्सिकोका 3 गरी 16 शहरका रंगशालामा विश्वकप हुन लागेको हो। 39 दिनसम्म चल्ने विश्वकपमा 48 देशले प्रतिस्पर्धा गर्नेछन्। यसपटक सहभागी हुने 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टीम रहेका छन्। विश्वकपमा सहभागी हुने देश 32 48 पुर्याउँदा 4 देश डेब्यू गर्दैछन्। ती 4 टोलीमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान रहेका छन्। फिफाले यस प्रतियोगितामा सहभागी हुने 48 देशका कुल 1248 खेलाड़ीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। कुल खेलाड़ी मध्ये 357 जनाले यस अघि पनि विश्वकप खेलिसकेका छन् भने 891 जना खेलाड़ीले पहिलो पटक विश्वकपको अनुभव लिँदैछन्। यस अघि विश्वकप जितिसकेका 22 जना चर्चित खेलाड़ीहरू यसपटक पनि मैदानमा देखिनेछन्। यस प्रतियोगितामा सबैभन्दा पाका खेलाड़ी स्कटल्याण्डका 43 वर्षीय गोलकिपर ग्रेग गोर्डन हुन् भने सबैभन्दा कान्छा खेलाड़ी मेक्सिकोका 70 वर्षीय गिल्बर्टो मोरा हुन्। फुटबलका विश्व प्रसिद्ध स्टारहरू लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्। विश्व फुटबलमा राम्रो इतिहास बनाएका चर्चित 4 टोली भने यसपटकको विश्वकपमा देखिने छैनन्। फिफा वरियतामा 12 स्थानमा रहेको इटली यसपटकको विश्वकप खेल्ने छैन। 4 पटकको उपाधि विजेता इटली लगातार 3 पटक विश्वकपमा छनौट हुन नसकेको हो। फिफा वरियताको 20 स्थानमा रहेको डेनमार्क पनि यसपटकको विश्वकप खेल्नबाट वञ्चित बनेको छ। फिफा वरियतामा 26 स्थानमा रहेको नाइजेरिया पनि छनौट चरण पार गर्न नसक्दा विश्वकप खेल्नबाट वञ्चित बनेको छ। 9 पटक विश्वकप खेलिसकेको पोल्याण्ड पनि यसपटक विश्वकप खेल्नबाट वञ्चित भएको छ।
2: एसियन गेम्स छनौटमा नेपाली पुरूष क्रिकेट टोली समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मलेसियामाथि 167 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमी फाइनलमा पुगेको। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछाएको मलेसियाले 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले 7 विकेटको क्षतिमा 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरूद्ध शतक प्रहार गरेका कुशल T20I नेपालका लागि लगातार दोस्रो शतक आन्ने पहिलो खेलाड़ी बनेका छन्। उनले 126 रन बनाए। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंहले 31 रन बनाउँदा आउट हुन पुगे। मलेसियाका लागि वीर नदीप सिंहले 3 विकेट लिए। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम 4 स्थान पक्का गरेको छ।
3: एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानमाथि सहज जित हात पारेको छ। नेपालले भूटानलाई 51 रनले हराएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले 8 विकेट गुमाउँदै 62 रन मात्रै बनाउन सक्यो। भूटानको लागि दिनछेन वाङमोले सर्वाधिक 39 रन बनाइन्। नेपालकी रूपिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2 विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले समान 1-1 विकेट हात पारे। यसअघि पहिलो ब्याटिङ गर्दै नेपालले 20 ओभरमा 113 रन जोडेको थियो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया। भोलि परराष्ट्र मन्त्री खनाल 3 दिने भ्रमणका लागि भारत जाँदै।
2: सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन। राणासहित 183 नेताद्वारा राप्रपा परित्याग। कंग्रेसका 12 जिल्ला सभापति निलम्बनमा।
3: तापक्रम वृद्धिसँगै लूको जोखिम बढ्दो। औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाले छलफल।
2: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको सर्वोच्च नेता खामेनीको दावी। देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप।
3: र विश्वकप फुटबल शुरू हुन एक साता बाँकी। 4 देशले डेब्यू गर्ने। मेसी र रोनाल्डो 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन हो।
11: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुँ बेला खेमरिदे गरम ओगोतिरी जेउ बेला सुनो फुरी पता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा धुप जिन्दगी को ठेल मेला की नाटी जन धन में खेता छिपी ताऊ फोकाई वन जङ्गल सर मेरो आइडेन्टी बानी एमएल एमए सोथा मेला दिउँसोको प्रोग्रामलाई पार बजे हटाए
12: मलाई लाइटर स्याउला ले सचाउने चिजरालाई जा बाङ्जा र यामाले पोल के नै या इतौ चिज र रहे वन जङ्गल याल के भयो
11: पिकनिक वन भोज बाक ने सचाउँछु छिन्ने मेले चाउ सोसाइटी देखनाले वन जङ्गल ओसो छाम्नु दैके बानीको चुरो दिदी ओरेको नै
12: नान्थार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले च अनुगमन दिने व्यवस्था चाउसन गिरिए
11: गेछो छाने लाखेर चाउसी कोरिए होइदिए तरिम गाई गेज निके लाइजु अब नगिरे बनाए गेम ये गेज निके नलाइए औलेम लाइयो के लाइए
12: वन जङ्गल सजुडिसी घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
11: वन जङ्गल मेला दिके माइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा
13: खै जन्मदाता दिनुहोस् त
14: जन्मदाता गरेको छैन नि म्याडम
13: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
14: मलाई त थाहा नै थिएन म्याडम
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
14: पहिला कसैले भनेन
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
16: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
16: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
15: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
18: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
17: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
18: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
17: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
18: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
17: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
2: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
1: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
3: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
2: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
3: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
1: हो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
3: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197119 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: लौ न लौ लौ, चटाइङ पर्ने आटो सबैजना यता आउँ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चटाइङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन हो।
10: र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब त्यस त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: सुन साथी मेरो कथा, आवाजदेखि अभियानसम्म परिवर्तनको अग्रपङ्क्तिमा युवा देशभरिको सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएन मार्फत प्रत्येक शुक्रबार साँझ 7 बजे
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
18: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार आज कार्यक्रममा अध्ययन विधा दुरूपयोग गर्ने प्रेमीका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढी रकम फिर्ता छानबिन समितिका संयोजक भन्छन्
19: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् अरबौं पैसाहरू उठ्ने सम्भावना छ
18: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप
20: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ विचार मिल्नेहरूसित सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ
18: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
21: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस् इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन् नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए युद्ध विराम सम्झौतामा लेबननको सेना दक्षिणमा आफ्नो नियन्त्रण बढाउने प्रयास गर्ने भनिएको छ एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढाउन खोजेको आरोप लगाएका छन् मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन् उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन् स्टार्मरले भने मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन् विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै 2 परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ 6 दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन् बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ यो बीबीसी नेपाली सेवा हो
18: साझापखमा पुनः स्वागत छ त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
19: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसो नफर्किँदा नि एउटा सर्त छ, उहाँहरूले त्यसलाई खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो स्थिति आएको छ।
18: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
19: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
18: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
19: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिवेले जोड्नु पर्दैन।
18: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
19: दुईटा कुरा गर्नुपर्ने थियो। एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो। एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज चाहिँ फिर्ता गर्ने, दुईटा मात्रै एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ। अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
18: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
19: तीनटा जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यसलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ। एउटा ट्रागिक क्षति बेहोरिरहेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा नि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौं र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
18: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा परराष्ट्र मन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्तत पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
20: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेछ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
18: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
20: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
18: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
20: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नै गरे है, हामीले मैले निर्णय गरे है, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
18: महामन्त्री राणा सहितले पार्टी परित्याग गर्ने
20: जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
18: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष

0: अब निकट भविष्यमा अधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
1: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
0: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
1: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
2: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्लाह समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्लाह लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लाहलाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लाहलाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: उनीहरूको आवाज तपाईँको मनको आवाज मोहो रेडियो जलजला 96.4 मेगाहर्ट्ज।
1: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

0: सधैँ तपाईसँग जलजला एफएम 96.4 मेगाहर्ज।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

तपाईको मेरो अनि हामी सबैको मनको आवाज आवाज विहीनहरूको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज।

0: ख्यालमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा छैन कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडिखेल रोल्पा
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

तपाईको मेरो अनि हामी सबैको मनको आवाज आवाज देहिनहरुको आवाज रेडियो जजरा 96.4 मेगाहर्ज।

0: एकजना भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नु अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
7: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
6: दिशा गर्दा रगत आउने पी बग्ने मलद्वार च्याटिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
6: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
7: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
6: सेतो पानी बग्ने एउनी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनसारी पसलसँग सचेको घरमा तुलसीपुर डाङ
8: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ
7: सम्पर्क मोबाइल 98578121105
8: 98479202
7: 98095682605
8: र 98103949040

0: नमस्ते, म नायिका नम्रता सापकोटा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
2: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
1: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
1: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
2: मध्यपश्चिम पोलिक्लिनिक प्राली, धोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दान। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्यपश्चिम पोलिक्लिनिक प्राली, धोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दान।
3: ए दाई पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन हो।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
8: डाक्टर चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीमा पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड,
9: प्रेसर पेट कलेज हो बात मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइरोइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्ने दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकअप तथा रिपोर्ट परामर्श
10: कमतौल दुध नसुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो इबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम इबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 9857843123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
15: होइन के भाषा र तपाईँलाई
14: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
16: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
2: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको टिस्टा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
15: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
15: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
17: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
18: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
17: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
18: है बल्ल सम्झे सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
18: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब
20: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
20: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
21: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
20: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो चिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
21: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
22: होइन यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
22: ल उसो भए म सामान लिन गइहाले।
5: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
22: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
22: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्।
4: सभा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटक

0: पीको वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
1: साथ जीवन भरको।
4: ओहो ला
5: ल ल ल मरे के हो
4: हेर त रगत त्यही रगत भयो छ्या, म त त्यस्तो हेर्न नै सक्दिनँ।
5: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, भगवान गौतम बुद्धले धम्म पदमा बताउनु भएको छ, परेचन विजानन्ति मयमित्थ यमामसे, ए च तत्थ विजानन्ति ततो सम्मन्ति मेधका। कतिपय मानिसहरूले यो संसारमा हामी एक दिन अवश्य मर्छौँ भन्ने हिक्का राख्दैन। जसले यस्तो किसिमको हिक्का राख्दछन् ती मनुष्यका सबै झगडाहरू अर्थात् दुविधाहरू समाधान भएर जान्छन्। प्रिय सज्जन, भगवान गौतम बुद्धको धम्मपदको यो वचन अत्यन्त महत्त्वपूर्ण छ। परे च न विजानन्ति मयमित्थ यमामसि, ए च तत्थ विजानन्ति ततो सम्मन्ति मेधका। प्रिय सज्जन, समयको न आदि छ न अन्त छ, कहिलेदेखि समयको आरम्भ भयो हामीलाई थाहा छैन, कहिले यो समयको अन्त्य हुन्छ त्यो पनि हामीलाई थाहा छैन। सृष्टि सृजनाका हजारौँ लाखौँ वर्षहरू बितेर गएका छन्, अरबौँ अरब वर्षहरू बितेर गएका छन्। यस बीचमा के कस्ता घटनाहरू भए, प्रतिघटनाहरू भए, ती सबैको हेक्का हामीलाई छैन। हामीले धेरैभन्दा धेरै 500-700 वर्ष अघिका घटनाहरूका बारेमा थाहा पाएका छौँ, जानेका छौँ, सुनेका छौँ, सामान्य ज्ञान प्राप्त गरेका छौँ। सृष्टिको यति लामो समयको श्रृङ्खलामा हामी बाँच्ने समयको गणना नै के हुन्छ र प्रिय सज्जन, हामी अधिकतम 100 वर्ष बाँचौँला। आजको मान्छे शारीरिक मानसिक रुग्णताका कारण 100 वर्ष नपुग्दै बीचमै समाप्त हुने सम्भावना पनि त्यत्तिकै प्रबल छ। मान्छेको आयु दिन प्रतिदिन घट्दो छ। यस दृष्टिकोणले हेर्दा हामी संसारमा लामो समय बाँच्छौँ नै कहाँ र अधिकाधिक बाँच्यौँ भने पनि 100 वर्ष हाम्रो परम आयु हो, त्यहाँभन्दा बढी हामी बाँच्न सक्दैनौँ। 5-10 वर्ष बढी बाँचिएला त्यो अलग कुरा हो। प्रिय सज्जन, यो सृष्टिको यति लामो समयक्रममा हाम्रो 100 वर्ष उमेरको उपस्थिति कति होला, हाम्रो 100 वर्षको जीवन अवधिको उपस्थिति कति होला। यो असीम र अनन्त समयको जुन क्रम छ त्यसमा हामीले बाँच्ने जीवन, हाम्रो समग्र जीवनको जुन समय हो, अवधि हो, त्यो अत्यन्त सानो, अत्यन्त तुच्छ र अत्यन्त क्षणिक देखिन्छ। तर पनि हामी के सोच्दछौँ त भन्दा,
हामी कहिल्यै पनि मर्दैनौँ। हामी सदैव यो संसारमा बाँचिरहन्छौँ, रमाइरहन्छौँ। हामी मर्नु पर्दैन भन्ने किसिमको चिन्तन हामीभित्र विकसित भएर गएको हुन्छ। हामीले अझ यस्तो सोच्दछौँ, संसारमा उमेर भनेको, समय भनेको केवल मेरो मात्रै हो, मैले बाँच्ने समय मात्रै समय हो, मभन्दा अर्को कसैको पनि समय छैन, संसारमा दीर्घजीवी केवल म मात्रै हुन्छु, अरू सबै मानिसहरू मर्दछन्। यस्तो किसिमको चिन्तन आजको मान्छेको अन्तस्करणमा दबेर बसेको देखिन्छ। हामी कहिल्यै पनि मर्नु पर्दैन भन्ने चिन्तनको आडमा हामीले विभिन्न किसिमका अपराधहरू गरिरहेका छौँ, दोषहरू गरिरहेका छौँ, त्रुटिहरू भएका छन् हाम्रा तर्फबाट। भगवान गौतम बुद्धले यही कुरामा हामीलाई सचेत बनाउनु भएको छ। मानिसहरूले यो संसारमा हामी एक दिन अवश्य मर्छौँ भन्ने सम्झाउनु पर्दछ, हिक्का राख्नु पर्दछ। हामी लामो समय बाँच्ने होइन, जीवनका केही वर्षहरू अधिकतम सुन्दर ढङ्गले बिताउँ भनेर सोच्नु पर्दछ। आजको मान्छेका हातबाट जे जस्ता दोषहरू भएका छन्, त्रुटिहरू भएका छन्, गल्तीहरू भएका छन्, ती सबैका पछाडि उसले आफू मर्नुपर्ने सत्यलाई बिर्सनु हो। हामी पनि मर्नु पर्दछ, हामी पनि क्षणभङ्गुर जीवन लिएर आएका हौँ। प्रिय सज्जन, हामीले बाँच्ने जुन आयु छ, जुन समय छ, जुन वर्षहरू छन् जीवनका, ती अत्यन्त क्षणभङ्गुर छन्, अत्यन्त नाजुक छन्, कमजोर छन्। त्यसो भएका हुनाले हामीले घमण्ड नगरौँ आफ्नो जीवनका विषयलाई लिएर। हामीले कहिल्यै पनि मर्नु पर्दैन